0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज फेन्स
3: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रूमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
7: दुर्गाको कि टाउको दुख्न छिम्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
9: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98-560-26-579 98-560-26-579
10: हेलो के छ तेरो खबर
11: ठिक छु यार सन्चै छस्
10: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
11: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
10: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
11: मैले पनि किन्नु सके सँगै किनौँ न
10: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
11: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या
10: किन्नु संसार हो त्यही जान्न ए अ अ मैले पनि खूब सुनेको छु किन्नु संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
6: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-6788
12: तन्ना आजै फेरि हाल्नुहोस्
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
12: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
13: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
12: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
13: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
14: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01658635 36, मोबाइल 98560056536।
15: हेलो,
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
10: हेलो, के छ तेरो खबर?
11: ठिक छु यार, सन्चै छस्?
10: सन्चै छु, अब भिसा लागेपछि त पार्टी दिने होला नि?
11: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
10: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
11: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
10: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार,
11: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
10: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
6: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560-31412, 98464-67887।
17: तन्ना आज फेरि हाल्नुहोस्।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट
13: सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजगारी
18: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 21 गते आइतबार। तदनुसार सन् 2026 सेप्टेम्बर 6 तारीक नेपाल सम्बत 1146 भदौ कृष्ण पक्ष दशमी तिथि। तपाई हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन शुरू, बाढ़ी पीड़ितलाई सवा 2 लाख सहयोग, नयाँ नेतृत्वको लागि आज बिहान 8 देखि साँझ 5 बजेसम्म मतदान हुने। माछापोछरीमा पहिरोले पूरिएर हाइड्रो पावरका 2 कर्मचारीको मृत्यु, 1 घाइते, काम गर्ने क्रममा सावधानी नअपनाउँदा यो दुःखद घटना भएको प्रारम्भिक अनुमान। बोटेकुसी बाढ़ीको 11औं दिनमा पनि उद्धार कार्य जारी, शनिबार 2 जनाको जीवितै उद्धार। अहिलेसम्म 1344 जनाको शव भेटियो, 5000 जना भन्दा धेरै बेपत्ता। नागडुंगा मोङलिन सड़क खण्ड अन्तर्गत कृष्णभुरमा डाइभर्सन ट्र्याक खुल्यो, भित्ता सुधार लगायतका काम पूरा गरेर बढ़ीमा 1 हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी। कास्की आइडलको 2रो संस्करण हुँदै ग्राण्ड फिनाले कार्तिक 14 गते। कंगोमा इबोला नियन्त्रण योजना शुरू, 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान। बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, 10 जनाको ज्यान गयो। र सहारा खेलकुद पत्रकारिता पुरस्कार 2083 पत्रकार रोहित राज पराजुलीलाई प्रदान गरिने। एमबीएलमा मधेसको लगातार 2रो हार, काठमाण्डु विजयी।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834। 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा शोभा गौतम,
2: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
2: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुङ्गाना,
2: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
2: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
4: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।
1: व्यवसायको ऐक्यबद्धता हाम्रो प्रतिबद्धता।
2: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा बलराम आचार्य,
2: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला,
1: उद्योग उपाध्यक्षमा ललित बहादुर कुँवर,
2: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ,
1: महासचिवमा सुदीप प्रधानङ्ग,
2: कोषाध्यक्षमा देवेन्द्र प्रजु,
1: उपमहासचिवमा प्रदीप राज भण्डारी।
2: व्यवसाय उद्योग र रोजगारीको स्थान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
1: तपाईँको अमूल्य मत बलराम आचार्य प्यानललाई।

लगानीको सम्वर्धन उद्योग व्यवसायको प्रवर्धन भन्ने नाराका साथ पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशन तथा 72 औं वार्षिक साधारण सभा आज हिजोबाट शुरू भएको छ। महाधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवा र भोटेकोशी क्षेत्रका बाढ़ी प्रभावितको राहत तथा पुनस्थापनाका लागि उद्योगी व्यवसायलाई मन फुकाएर सहयोग गर्न आग्रह गरेका छन्। अध्यक्ष श्रेष्ठले बाढ़ीका कारण रसुवादेखि नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरूको अवस्था कहाली लाग्दो रहेको बताएका छन्। हिजोका करोड़पतिहरू बाढ़ीका कारण अहिले चाउचाउ र चिउरा मागेर खाने अवस्थामा पुगेका छन्। उनले भनेका छन् पुनर्निर्माणका लागि महासंघले सरकारसँग मिलेर काम गर्नेछ। तपाई सम्पूर्ण व्यवसायहरूले पनि मनकारी भएर सहयोग गर्नुहोस्। उनले सहयोगका लागि विश्वका 70 वटा उद्योग वाणिज्य संघलाई पत्र लेखेर अपील गरिसकेको जानकारी दिएका छन्। जलवायु परिवर्तनका कारण नेपालले ठूलो वातावरणीय संकट भोगिरहेको श्रेष्ठको भनाइ छ। हाम्रो भूमिका 0.04% मात्रै भए पनि असर भने ठूलो मात्रामा भोगिरहेका छौं। उनले बताएका छन् विपद निम्त्याउने ठाउँमा अझै पनि हिमतालहरू रहेकाले तिनको व्यवस्थापनमा राज्य समाज र निजी क्षेत्र गम्भीर हुनुपर्नेमा जोड़ दिएका छन्। महासंघका पूर्व अध्यक्ष आनन्द राज मुलिमीले निजी क्षेत्रको सुरक्षाका लागि महासंघ र संघले आवाज बुलन्द गर्नुपर्ने बताएका छन्। राजनैतिक उथलपुथल वा प्राकृतिक विपदमा सधैं उद्योगी व्यवसाय नै समस्यामा पर्छन्। उनले भनेका छन् त्यसैले लगानी सुरक्षाको वातावरण निर्माणमा नेतृत्वले भूमिका खेलोस्। उनले पर्यटन क्षेत्र तहसनास हुने अवस्थामा पुगेकाले पोखराको अर्थतन्त्रमा पर्ने असरबारे चिन्तन गर्न आवश्यक रहेको उल्लेख छन्। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले प्राकृतिक विपत्ति गएको क्षेत्र बाहेक अन्य ठाउँ सुरक्षित रहेको सन्देश विश्वभर दिनुपर्ने बताएका छन्। उनले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसारमा आफूले निरन्तर योगदान दिने वाचा गरेका छन्। संघका अध्यक्ष गोकर्ण कार्कीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढ़ी प्रभावितका लागि 2,51,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। समारोहमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठलाई दोस्तल्ला ओढ़ाएर सम्मान गरिएको छ। यस्तै संघका उत्कृष्ट कर्मचारीहरू सहायक निर्देशक सुनिल छेत्री, सूचना अधिकृत वासुदेव मिश्र र प्राविधिक सहायक टीकाराम सुवेदीलाई नगद सहित पुरस्कृत गरिएको छ। कार्यक्रममा महासंघ गण्डकीका अध्यक्ष नरेश कौडेल, कास्कीका प्रमुख जिल्लाधिकारी कुम बहादुर गुरूङ, पोखरा महानगरपालिका आर्थिक महाशाखाका प्रमुख मनहर कडरिया र गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले शुभकामना व्यक्त गरेका थिए। महाधिवेशनको बन्द सत्रमा महासचिव शोभा गौतमले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्। निर्वाचन समितिका संयोजक दामो अधिकारीका अनुसार नयाँ नेतृत्वका लागि आइतबार बिहान 8 देखि साँझ 5 बजेसम्म मतदान हुँदैछ। अध्यक्ष पदका लागि बलराम आचार्य, शोभा गौतम, उत्तम मान बुद्धाचार्य र अर्जुन पोखरेल मैदानमा रहेका छन्। आचार्य र गौतमले प्यानल सहित उम्मेद्वारी दिएका छन् भने बुद्धाचार्य र पोखरेल स्वतन्त्र एकल उम्मेद्वार भेट्दैछन्। निर्वाचनले अध्यक्ष सहित 15 सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। विक्रम सम्म 2011 सालमा अमृत प्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको यस संघमा हाल 2731 सदस्य आबद्ध छन्। भोटेकोशी हिमबाड़ीको 11 औं दिनमा सुरूङको अध्यारोभित्र खोजी गर्दै रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङबाट करिब 225 मिटर भित्र फँसेका चिनिया नागरिक लुहाइतोलाई नेपाली सेनासहितको उद्धार टोलीले जीवितै उद्धार गर्न सफल भएको छ। उक्त सुरूङबाट 2 वटा शव पनि निकालिएको छ। त्यसै गरी नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा बाढ़ीले क्षतिग्रस्त घरभित्र फँसेकी 64 वर्षीय चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको छ। नेपाली सेना, विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधि सहितको संयुक्त प्रयासपछि चिनिया नागरिकलाई सुरूङबाट बाहिर निकालिएको हो। उद्धारपछि स्वास्थ्य परीक्षण गरिएको नेपाली सेनाले जनाएको छ। यो उद्धारसँगै भोटेकोशी बाढ़ीपछि त्रिशुली करिडोरका विभिन्न सुरूङमा फँसेकाहरूको खोजीमा नयाँ आशा पलाएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरूङभित्रको खोज तथा उद्धारका क्रममा पानी, लेदो, माटो र चट्टान हटाई सुरूङभित्रको पहुँच खोल्न निरन्तर प्रयास भइरहेको
बताएका छन्। सुरुङहरू अवरूद्ध भए पनि उद्धारकर्मीले खोजी जारी राखेका छन्। सम्भावित जीवित व्यक्तिको खोजीका लागि उपलब्ध उपकरण, प्राविधिक ज्ञान र जनशक्ति परिचालन गरिएको छ। माथिल्लो त्रिशुली एकको हाकु स्थित सुरुङमा नेपाली सेनाका 20 जना सहितको संयुक्त टोली अझै खोजीमा रहेको बताएका छन्। त्यहाँ कम्प्रेसर लगायत उपकरणको प्रयोग गर्दै टोली सुरुङभित्र करिब 250 मिटरसम्म पुगेको छ। जमेको लेदो हटाउँदै सुरुङका थप भागमा प्रवेश गर्ने प्रयास भइरहेको छ। अर्कोतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले आनन्दलाल श्रेष्ठको चारतले घरको छतमा पुगी खोज तथा उद्धार क्रममा घरभित्रबाट आवाज सुनेपछि खोजी अगाडि बढ़ाएको थियो। प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमानमा खटिएको टोलीले पर्खालमा सानो पाल बनाएर सोधखोज गर्दा भित्रबाट बचाऊ बचाऊ भन्ने आवाज सुनेपछि उद्धार गरेको थियो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्रेले सुरक्षाकर्मीले पर्खाल फुटाएर चन्द्रिका श्रेष्ठलाई बाहिर निकालेको र स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा गरिएको उद्धारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको जानकारी दिएका छन्। परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए। बोटेकोशी हिमबाड़ीबाट बेपत्ता भएको 8 दिनसम्म उनका दुई छोरा र आफन्तले भेत्रावती र त्रिशुली खोला आसपास आमा बुबा लगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजक्रिया शुरू गरेका थिए। तर 11 दिनमा सकुशल उद्धार गरेर काठमाण्डुको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। नुवाकोटको विदुर नगरपालिकाका मेल मिलापकर्ता रहेका अष्टमान डंगोलले चण्डिका र उनका श्रीमान आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताएका छन्। शंका लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जाने बाटो देखाएर आफूले खोजीका लागि आग्रह गरेको बताएका छन्। भेत्रावती किनार छेउ पहिलेदेखि नै कपड़ा पसल थियो। बाढ़ीले घरै बगाएर अर्को ठाउँमा पुर्याइदिएको थियो। 24 जनाको शव भेटिएको घर छेउमै भएकाले सो घरमा पनि भेटिन सक्ने अनुमान गरेर सुरक्षाकर्मीलाई आग्रह गरेको थिए। भगवानको कृपाले उहाँ भेटिनुभयो तर उहाँका श्रीमान भने अझै बेपत्ता हुनुहुन्छ उनको भनाइ छ। उपचारका लागि काठमाडौँ ल्याएपछि अस्पतालमा भेट्न पुगेका चण्डिकाका सम्धी रमेश मान श्रेष्ठले आफ्ना सम्धी लगायत आफन्तहरू बाढ़ीमा हराएको पीड़ाका बीच सम्धी नै सकुशल फेला परेकोमा खुशी लागेको बताएका छनृ।

भुटेको सिंहबारीको विपदमा सघाउँदै चीन सरकारका तर्फबाट पठाइएको बेलीब्रिज सहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ। चीनको सिजाङ स्वायत्त क्षेत्र तिब्बतबाट पठाइएको बेलीब्रिज लगायतका आपतकालीन सहायता सामग्री सिगात्से स्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको नेपाल स्थित चीनको दूतावासले जनाएको छ। साझा हिमाल साझा नदी सुख दुःखमा ऐक्यबद्धता नेपालको सहयोगार्थ सिजाङको तत्परता सन्देशसहित उक्त सामग्री हस्तान्तरण भएको हो। शुक्रबार राति दिइएको सहायता सामग्रीले यस विपदको समयमा दुई देशका जनता बीचको ऐक्यबद्धता र आपसी सद्भावको हार्दिक भावनालाई उजागर गर्ने दूतावासले औल्याएको छ। सहायता सामग्रीमा विशेष गरी बेली ब्रिजका विभिन्न भागमध्ये बेली प्यानल, सुदृढ सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आईबीम लगायतका विशेष उपकरण समावेश रहेको छ।

0: बंगलादेश सरकारले भोटेको सिंहबारीबाट प्रभावित उद्धार राहत पुनस्थापना तथा मानवीय सहायतामा नेपाल सरकारलाई साथ दिँदै 10 लाख अमेरिकी डलर करिब 15 करोड़ 20 लाख नेपाली रूपियाँ बराबरको सहयोग गर्ने भएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत रकम उपलब्ध गराउने निर्णय गरेको नेपाल स्थित बंगलादेशको राजदूतावासले जनाएको छ। बंगलादेशका विदेश राज्य मन्त्री हुयायुन कबीरले बिहिबार बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेको पत्र हस्तान्तरण गर्दै उक्त सहयोग गर्ने जानकारी दिनुभएको दूतावासले जनाएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190190।
2: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास 6-7 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615450424, 98084-46-525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817 98025817।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
11: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
11: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
11: न्युरो सर्जरी सेवा,
12: बाल रोग,
11: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
11: प्रसूति तथा स्त्री रोग,
12: छाला, यौन तथा कुष्ठ रोग,
11: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
11: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
11: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
11: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
11: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
11: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
11: फोन 061-572-648-572-849।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0160 590 162 590 163।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: होम केयर सेवा, होम केयर सेवा,
19: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
18: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
18: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
18: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99277।
20: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो, तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्, त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत, विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्, रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र,
20: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल, फोन 98560-10-31, 97150-10-31, पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन।
3: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
0: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
0: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
13: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
0: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
21: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 6089, 452 715।

समाचारमा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। कास्कीको माछापुच्छ्रे गाउँपालिका एक परतमा शनिबार पहिरोमा परि दुईजनाको मृत्यु भएको छ। नवनिर्मित सुपरस्थिति हाइड्रो पावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुरिएका थिए। मृत्यु हुनेमा धनकुटा पाखरीवास नगरपालिका आठ घर भएका 26 वर्षका आयुष राई र खोटाङ केपी लास गाउँपालिका एक घर भएका 27 वर्षका किसान राई रहेका छन्। बिहान 11 बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उनीहरूलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी मणिपाल शिक्षण अस्पताल पठाएका थिए। दुवैजनाको उपचारका क्रममा दिउँसो 1:10 मृत्यु भएको प्रहरीले जनाएको छ। बाटो खन्ने क्रममा अचानक माथिबाट ढुङ्गा र माटो सहितको पहिरो खसेर उनीहरूलाई पुरेको हो एक प्रत्यक्षदर्शीले भनेका छन्। सोही घटनामा इलाम घर भएका 32 वर्षका भक्त बहादुर मगर पनि घाइते भएका छन्। उनको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। भदौ 10 गतेको भोटेकोशी हुँदै आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1344 जनाको शव भेटिएको छ। 5000 भन्दा धेरै हराइरहेका छन्। अहिलेसम्म 13098 उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीपछि फेला परेका 1344 मध्ये 1030 शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानको लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म 222 महिला, 355 पुरूष र 453 पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। शव पहिचानको लागि मृतकका 1260 र आफन्तका 1012 डीएनए नमूना संकलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिएका छन्। व्यवस्थापनका क्रममा हरेक शवको संकेत कोड नम्बर जमीन मुनि तथा माथि राखिएको छ। त्यस्तै शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागडुङ्गा मुङलिन सड़क खण्डको कृष्णभीरमा भित्ता काटेर डाइभर्सन ट्र्याक खोलिएको छ। गएको भदौ 10 गतेको बाढ़ीले तलबाट जमीन कटान गरेपछि अघिल्लो हप्ता सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँमा अस्तिदेखि भित्ता काटेर डाइभर्सन ट्र्याक खुलाउने काम शुरू भएको हो। निर्माण व्यवसायहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सड़क विभागका प्रतिनिधि र विज्ञहरूको रोहबरमा डाइभर्सन ट्र्याक खुलाएका हुन्। निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्का अनुसार भाँसिएको खण्डको 252 मिटर ट्र्याक खोलिएको छ। खोलिएको ट्र्याकबाट अहिले नै गाड़ी चलाउन भने सकिँदैन। अहिलेलाई निर्माणमा प्रयोग हुने मेसिन हिँड्ने सड़क बनेको र ग्रेड मिलाउने, पानी व्यवस्थापन र भित्ता सुधार लगायत काम पूरा गरेर बढ़ीमा एक हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी रहेको खड्काले बताएका छन्। पोखरा महानगरपालिका 5 पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा 4 दिनमै 1,26,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको चौथो दिन शनिबार मात्रै 20,50,000 रूपियाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। महायज्ञको दोस्रो दिनसम्म 85,00,000 रूपियाँ संकलन भएकोमा तेस्रो दिन थप 20,00,000 रूपियाँ प्राप्त भएपछि 3 दिनमा 1,05,00,000 रूपियाँ संकलन भएको अर्थ समिति संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिएका छन्। चौथो दिन 20,50,000 थपिएपछि कुल रकम 1,25,50,000 रूपियाँ पुगेको हो। महायज्ञमा पण्डित दीपक प्रसाद पौडेलले भागवत कथा वाचन गरिरहेका छन् भने भक्तजन भजन कीर्तनमा सहभागी हुँदै नाचगान समेत गरिरहेका छन्।
युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल सिन्हा निर्वाचित भएका छन्। क्लबको 17 साधारण सभा तथा 8 अधिवेशनबाट आगामी 2 वर्ष कार्यकालका लागि गणेश तिमिल सिन्हा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन्। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्य बहादुर बानिया, द्वितीय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरूङ, सहकोषाध्यक्षमा शिव थापा निर्वाचित भएका छन्। त्यसैगरी कार्य समिति सदस्यहरूमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदम बहादुर कार्की विजय, गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरूङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम विजयी भएका छन्। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर 12 अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले विभिन्न सामाजिक कार्य मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताएका छन्। पछिल्लो समय जेएनजी आन्दोलन र रसुवा भटेको शिवबाड़ीबाट प्रभावित विपद पीड़ितहरूलाई सहयोग गर्दै क्लबले अनुकरणीय काम गरेको छ। वडाध्यक्ष बास्तोलाले भनेका छन् क्लबका हरेक सकारात्मक क्रियाकलापमा ओडा कार्यालयको सदैव साथ र सहयोग रहँदै आएको छ। आगामी दिनमा पनि मिलन बहादुर अधिकारी र कृष्ण गौतम विजयी भएका छन्। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर 12 अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले

Corazón. नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेण्ट कलेज पोखरा चौध छिने डाँडामा शनिबारदेखि सस्टेनेबल बिजनेस म्यानेजमेण्ट एण्ड लिडरशिप ट्रेनिङ शुरू भएको छ। नेपालको पर्यटन तथा होटल व्यवसायको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा पोखराका विभिन्न स्टार होटलका प्रतिनिधिहरू सहभागी छन्। तालिमको उद्घाटन गर्दै कलेजका अध्यक्ष अशोक पालेखीले दुई पटक स्विस होटल म्यानेजमेण्ट कलेजबाट प्रशिक्षक ल्याएर तालिम सञ्चालन गरी प्रशिक्षक उत्पादन गरेपछि अहिले आफ्नै जनशक्ति तालिम सञ्चालन गर्न लागिएको बताएका छन्। विश्वभर स्विस होटल म्यानेजमेण्ट र स्विस शिक्षाको चर्चा हुने गरेको उल्लेख गर्दै पालिखेले नेपालमै त्यही स्तरको शिक्षा तथा सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएका छन्। गण्डकी प्रदेश पर्यटकीय राजधानीका रूपमा समेत स्थापित भएकाले यस्ता तालिमको आवश्यकता अझ बढ़िरहेको उनको भनाइरहेको छ। कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले होटल तथा पर्यटन क्षेत्रमा प्रदान गरिने सेवामा कसरी दिगोपना ल्याउने भन्ने विषयमा तालिम उपयोगी हुने बताएको छ। कलेजका अनुसार पहिलो चरणमा पाँच ब्याच मार्फत करिब 100 जनालाई तालिम प्रदान गर्ने तयारी गरिएको छ।

0: तपाईँ रेडियो अनुपूर्ण तिरानब्बे दशमलव चार मेगाहर्जमा बिहान छ बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
3: विस्तृत जानकारीको लागि
2: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-577।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 98560536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

0: पोखराको हेम्जामा दोस्रो हेम्जा राष्ट्रिय साहित्य महोत्सव आगामी मंगिरको पहिलो साता आयोजना हुने भएको छ। हेम्जा साहित्य प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा आगामी मंगिर चारदेखि छ गतेसम्म विभिन्न कार्यक्रमसहित राष्ट्रिय साहित्य महोत्सव गर्न लागेको जानकारी दिएको छ। कक्षाकोठा व्यवस्थापन विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने तरिका तथा विकसित प्रविधि अनुसार शिक्षण सिकाइलाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा पछिल्लो समय अन्यल उत्पन्न हुँदै गएको छ। त्यही अन्यललाई चिर्न सकिने उपायबारे पोखरामा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारवालाले गहन छलफल गरेका छन्। काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशन र पोखराको प्रतिभा माविको आयोजनामा भएको छलफलमा पोखरा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधान अध्यापक सहित शिक्षा क्षेत्रमा सक्रिय पदाधिकारी सहभागी छन्। दुई दिनसम्म चल्ने छलफलले शिक्षण विधिलाई अगाडि बढ़ाउने तरिका बारे छलफल गर्नेछन्। विद्यार्थीको क्षमता अनुसारको सिकाइलाई प्रभावकारी बनाउने तरिकाबारे छलफल गर्नेछन्। कास्कीमा लुकेर रहेका नयाँ प्रतिभाको खोजी पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले कास्की आइडल सिजन 2 आयोजना हुने भएको छ। आयोजक सान्ज क्रिएशन्स प्रालीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक आदर्श पोखरेलले प्रतियोगिताको उद्देश्य तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराएका थिए। त्रिवेणी संगीतालय पोखरा कास्कीले बाल प्रतिभाको खोजी अभियान अन्तर्गत आयोजना गरेको सुपर भोइस अफ त्रिवेणी किड्सको चौथो संस्करणमा 60 जना बाल प्रतिभा छनौट भएका छन्। संगीतालयले लामो समयदेखि सञ्चालन गर्दै आएको विभिन्न प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत यस वर्षको प्रतियोगितामा 15 वर्ष मुनिका करिब 250 जना बाल प्रतिभाले सहभागिता जनाएका थिए। शनिबार भएको म्युजिकल राउण्डबाट 102 जना प्रतिस्पर्धी मध्ये 60 जना छनौट गरिएको त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक नवराज बरालले जानकारी दिएका छन्। लोकतान्त्रिक गणतन्त्र कंगो र यसका साझेदारहरूले इबोला प्रकोपको विरूद्धका प्रयासहरू तीव्र पार्न 180 दिनको बहुक्षेत्रीय इबोला प्रभाव नियन्त्रण तथा प्रतिक्रिया योजना शुरू गरेका छन्। अभियानका लागि 1 अर्ब 30 करोड़ अमेरिकी डलर अर्थात नेपाली रूपियाँ झण्डै 2 खरब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान डब्ल्यूएचओले गरेको छ। बोलिभियाको एक सैन्य परिसरभित्र शक्तिशाली विस्फोट भएको छ। विस्फोटबाट कम्तीमा 10 जनाको ज्यान गएको र 60 जना भन्दा धेरै घाइते भएको स्थानीय स्वास्थ्य निर्देशक रिटा नेब्रास्कालाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। सहारा क्लब पोखराले प्रदान गर्ने सहारा खेलकुद पत्रकारिता पुरस्कार 2083बाट पत्रकार रोहित राज पराजले सम्मानित हुने भएका छन्। क्लबको प्रतिभा छनौट समितिको सिफारिशमा उनलाई यस वर्षको पुरस्कार दिने निर्णय गरिएको हो। 30,525 रूपियाँ राशिको यो पुरस्कार क्लबको वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ। क्लबका अध्यक्ष केशव बहादुर थापाले पराजुलीलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिएका छन्। नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डु रेड्सले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कमर हलमा हिजो भएको खेलमा काठमाण्डुले मधेस वरियर्सलाई 3-2 को सेटमा पराजित गरेको हो। संयुक्त अरब इमिरेट्स यूएईमा बसोबास गर्ने नेपाली खेलाड़ीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न तथा स्थानीय नेपाली समुदायलाई खेलकुदका माध्यमबाट जोड्न जीसीडी नेपाली प्रिमियर लीग यूएईको पहिलो संस्करण हुने भएको छ। आगामी सेप्टेम्बर 5 देखि 26 तारीकसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजहाँको अल बताह स्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। हाइलाइट्स अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन शुरू बाढ़ी पीड़ितलाई सवा 2,00,000 सहयोग नयाँ नेतृत्वको लागि आज बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुँदै माछापुच्छ्रेमा पहिरोले पुरिएर हाइड्रो पावरका 2 कर्मचारीको मृत्यु 1 घाइते काम गर्ने क्रममा सावधानी नअपनाउँदा यो दुःखद घटना भएको प्रारम्भिक अनुमान बोटेघुसी बाढ़ीको 11 दिनमा पनि उद्धार कार्य जारी शनिबार 2 जनाको जीवितै उद्धार अहिलेसम्म 1,344 जनाको शव भेटियो 5,000 जना भन्दा धेरै बेपत्ता नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा डाइभर्सन ट्रैक खुल्यो भित्ता सुधार लगायत काम पूरा गरेर बर्डीमा 1 हप्तामा गाड़ी सञ्चालन गर्ने तयारी प्रतिभा माविमा शैक्षिक बस आयोजना सिकाई तरिका परिवर्तन गर्न सुझाव कंगोमा इबोला नियन्त्रण योजना शुरू 2 खर्ब बराबरको आर्थिक कोषको आवश्यकता पर्ने अनुमान बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट 10 जनाको ज्यान गयो र सहारा खेलकुद पत्रकारिता पुरस्कार 2083 पत्रकार रोहित राज पराजुलीलाई प्रदान गरिने एनबीएलमा मधेसको लगातार 2 हार काठमाडौँ विजयी त्यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस् नमस्कार
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक
3: यति बेला बिहानको 7 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: रंग बहार
7: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: वर्ज पेंट

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: ओहो नासर बे, कति छ्याबा डिजाइन बे मारेगा ना किना नि खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै छ्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किमे झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आई रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
3: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिसल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिसल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
7: होम केयर सेवा होम केयर सेवा।
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-4-11-777 मोबाइल 98-5-60-89-2-77।
9: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
8: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533
9: 123 9028 50701 9028 50702।
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
13: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
14: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
14: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0727-29।
16: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
11: डोर टू डोर इंटरनेशनल डिलीवरी पोखरा के सस्तो रेट सेफ सिक्योर रिलायबल फोन 98560-1031-97150-01031 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चोक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ सम्पर्क 98560-33405 98560-33405

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला।
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित भइसकेका छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। पोखरा महानगरपालिका 5 पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, स्थानीय इतिहास, संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा पनि परिचित छ। करिब 92 वर्ष अघि स्थानीय लीलाधर कोइरालाले स्थापना गर्नुभएको यो मन्दिरमा सन्तान प्राप्तिको वरदान मिल्ने धार्मिक विश्वासका साथ देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्। समयसँगै मन्दिरको संरचना जीर्ण बन्दै गएपछि यसको पुनर्निर्माण गर्ने उद्देश्यले अहिले श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना भइरहेको छ। महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता देखिएको छ भने दान तथा सहयोग गर्ने क्रम पनि बढ़िरहेको छ। आयोजक अनुसार महायज्ञको 4 दिनमै 1,25,50,000 रूपियाँ संकलन भइसकेको छ। चौथो दिन शनिबार मात्रै 20,50,000 रूपियाँ सहयोग प्राप्त भएको थियो। महायज्ञमा पण्डित दीपक प्रसाद पौडेलबाट श्रीमद् भागवत कथा वाचन भइरहेको छ। संगीतमय कथा, भजन कीर्तन, देवलीला तथा विभिन्न धार्मिक गतिविधिले पर्स्याङको वातावरणलाई भक्तिमय बनाएको छ। भदौ 25 गतेसम्म सञ्चालन हुने महायज्ञबाट संकलित रकम मन्दिर पुनर्निर्माणमा प्रयोग गरिनेछ भने केही रकम बाढ़ी पीड़ित राहत कोषमा समेत सहयोग गरिने आयोजकले जनाएको छ। मन्दिरलाई 4 ढोका र पञ्चमुखी शिवलिंग सहितको आकर्षक शिवालयका रूपमा पुनर्निर्माण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यही महत्वपूर्ण धार्मिक तथा सामाजिक अभियानका विषयमा आज हामी कुराकानी गर्दैछौ, जसका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञका प्रचार प्रसार संयोजक लक्ष्मण बराल हामीसँग हुनुहुन्छ। उहाँसँग महायज्ञको उद्देश्य, सहभागिता, आर्थिक संकलन, मन्दिर पुनर्निर्माणको योजना र यसको धार्मिक तथा पर्यटन महत्वका विषयमा कुराकानी गर्दैछौ। सर नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: हजुर, अब यो पर्स्याङ पोखरा 5 पर्स्याङमा चाहिँ अहिले श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ लागिरहेको छ। तपाईँहरूले 4 दिनमा चाहिँ 1,25,00,000 भन्दा धेरै रकम संकलन गरिसक्नु भएको छ। खास गरी यो सन्तानेश्वर महादेव मन्दिरको ऐतिहासिक र धार्मिक महत्वको बारेमा श्रोतालाई अलिकति जानकारी गराइदिनुहोस् न।
2: सर्वप्रथम धन्यवाद सरलाई, तपाईँको मिडिया मार्फत यो हामीलाई केही सन्तानेश्वर महादेव मन्दिरको बारेमा केही जानकारी राख्न दिने अवसर दिनुभयो। म लक्ष्मण बराल, प्रचार प्रसार समितिको संयोजक, श्रीमद् भागवत महापुराण पर्स्याङ बजार पार्कको कार्य समिति सदस्य पनि हो। यो सन्तानेश्वर महादेव मन्दिर यो हाम्रो एकदमै पुरानो, करिब करिब हाम्रो पुर्खाहरूले, हाम्रो हजुरबाहरूले भने अनुसार 92 वर्ष अगाडि स्वर्गीय लीलाधर कोइराला भन्ने एकजना हजुरबुवाले यो स्थापना गर्नुभएको थियो। यो स्थापना उहाँले जब उहाँका कुनै पनि सन्तानहरू हुन सकेनन्, जब उहाँले सन्तान प्राप्ति गर्न सक्नु भएन, तत्पश्चात उहाँलाई कुनै एकजना धर्म पीठाधीश गुरूले तपाईँको पर्स्याङ बगैँचा पार्कमा, त्यो पार्क त्यो बेलामा त बगैँचा पार्क भन्ने थिएन, बगैँचा मात्र भन्ने गरिन्थ्यो, भन्नुहुन्थ्यो हामीलाई, उहाँलाई एउटा शिवलिङ्गको स्थापना गरेर लगाउनु भयो र त्यहाँ उहाँलाई छालापत्ती बाल्ने भन्छ, महाशिवरात्रिको पावन अवसरमा रातिमा अवरात्र बसेर खडा भएर छालापत्ती बाल्न लगाउनुहोस्, त्यसपछि तपाईँलाई सन्तान प्राप्ति हुन्छ भनेर भनेको पश्चात उहाँले त्यो गर्नु भएपछि उहाँका सन्तान र सन्तानहरूको वृद्धि भएको, सन्तान प्राप्ति भएको भन्ने एउटा चाहिँ उहाँहरूको भनाइ छ। त्यसैलाई लिएर उहाँले त्यस पश्चात नै उहाँकै आफै नाममा रहेको सम्पत्ति गुठीको रूपमा राखेर यस सन्तानेश्वर महादेवलाई चाहिँ स्थापना गर्नुभएको हामीले बुझिन्छ।
1: करिब 92 वर्ष अघि लीलाधर कोइरालाले स्थापना गर्नुभएको यो मन्दिरको इतिहासलाई चाहिँ तपाईँहरूले कसरी संरक्षण र अभिलेखीकरण गरिराख्नु भएको छ?
2: तत्पश्चात यो 92 वर्ष भनेको निकै लामो समय हो। यसमा त्यसपछि हामी धार्मिक आस्था राख्ने धर्मावलम्बीहरू, सन्तान नपाउने जुन कृत्यका आमाहरू हुनुहुन्थ्यो, बुवाहरू हुनुहुन्थ्यो, उहाँले निरन्तर यस कार्यलाई निरन्तरता दिइराख्नुभयो। त्यसको फलस्वरूप आजसम्म पनि त्यो मन्दिरको महत्व, ऐतिहासिक पृष्ठभूमि यहाँसम्म आइपुगेको छ। यसलाई अब यत्तिकै छोड्नु हुँदैन, यति राम्रो ऐतिहासिक महत्व बोकेको, यति पुरातन धर्म संस्कृतिलाई जोडेको यस मन्दिरको महत्वलाई अब हामीले अझ बढी उजागर गर्नुपर्छ। पोखराको पर्यटन आयाममा एउटा नौलो आयाम थप्नुपर्छ। विशेष गरी पोखरा पर्यटकीय क्षेत्र हो, पोखराको पर्यटकीय क्षेत्र गरी विशेष गरी लेखेर चिन्ने तापनि लेक साइडबाट बिन्दवासिनीसम्म जाने धार्मिक पर्यटकहरूलाई एक पटक यस मन्दिरको परिसरमा भित्राउनु र त्यहाँ शिवको दर्शन गराउनु नै हाम्रो प्रमुख लक्ष्य रहेको छ। त्यही अन्तर्गत रहेर अहिले हामीले पर्सेङ बगैँचा पार्क व्यवस्थापन समिति र श्रीमद् भागवत महापुराण ज्ञान महाज्ञ यस मन्दिरको महत्वलाई अब हामीले अझ बढी उजागर गर्नुपर्छ। पोखराको पर्यटन आयाममा एउटा नौलो आयाम थप्नुपर्छ। विशेष गरी पोखरा पर्यटकीय क्षेत्र हो, पोखराको पर्यटकीय क्षेत्र गरी विशेष गरी

0: तामाङ पीठाधीशहरूको सरसल्लाह बमोजिम विभिन्न आसनी कोणहरू के धेरै नै चिजहरू हुँदो रहेछ त्यहाँ हेर्नुहोस् वास्तु सम्बन्धी पनि किसान कोटदेखि आग्ने कोट सबै चिजहरूलाई राखेर काली गण्डकीको शिलालाई लिएर आएर कुदेर 5 फिट बाई 5 फिटको शिवलिङ्ग पञ्चाङ्ग देवता त्यसै गरी बसा लगायतका सम्पूर्ण कुराहरू वैदिक हिन्दू सनातन धर्मको परिधिभित्र रहेर यसलाई बनाउने कार्य सम्पन्न गर्नका लागि हामीले श्रीमद् भागवतमा प्रण गरेका हौ। हामीलाई आशा छ हामीले गरेको लक्ष्यमा हामी सफल हुन्छौँ।
1: हजुर, अब तपाईँले अलिकति पृष्ठभूमि मन्दिरको पृष्ठभूमिको बारेमा भन्नुभयो, यसको अभिलेखीकरणको विषयमा पनि कुरा गर्नुभयो होइन। अहिले तपाईँहरूले एउटा उद्देश्य बोक्नु भएको छ, सन्तानेश्वर महादेव मन्दिरको पुनर्निर्माण गर्नुपर्ने चाहिँ उद्देश्यका साथ अहिले महायज्ञ लगाउँदै हुनुहुन्छ। अहिले यो मन्दिर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ किन महसुस गर्नुभयो?
0: अब मैले हजुरलाई अघि पनि स्मरण गराएँ, यो 92 वर्षको इतिहासदेखि अहिले कालान्तरसम्म आइपुग्दा फेरि वडा नम्बर 5 बस्ती वृद्धि हुने, जनसंख्याको वृद्धि समग्र वडा नम्बर 5 पनि पहिलाको भन्दा अहिले जनसंख्या वृद्धि भयो र विशेष गरी हाम्रो यस शिव मन्दिरमा श्रावणको महिना सोमबारका दिनमा र विशेष गरी शिवरात्रीको दिनमा शिवलाई दुध चढाउने चलन हाम्रो चलिआएको छ। त्यो वखतमा हामीले धानी नसक्नु, बिहानदेखि बेलुका 7:30-8 बजेसम्म यहाँ धानी नसक्नु एकदम धार्मिक भीड भयो। मैले यसलाई भीड भन्ने शब्द उचित होइन जस्तो लाग्छ, हामीलाई व्यवस्थापन गर्न पनि एकदम कठिनाई रहेको अवस्था। हाम्रो पहिलाको शिव मन्दिर एकदमै होचो, हामी लगभग 5.5 फिट मात्र थियो र एक मात्र द्वार, त्यो एकबाट 1 मिनटको द्वारबाट भित्र जानुपर्ने, त्यहाँ शिवलिङ्गमा दुध चढाएपछि फेरि त्यही द्वारबाट बाहिर आउनुपर्ने हुँदा फेरि एकदम कठिनाई भएर बेलुका 7-8 बजेसम्म पनि सबै महिलाजनहरूले धार्मिक धर्ममा आस्था राख्ने धार्मिक मान्छेहरूले त्यो एकदम कठिनाई बिहोर्नु पर्यो र त्यो कठिनाई बिहोर्न नपरोस् उहाँहरूको स्वास्थ्यका लागि अहिले हामीले 4 ढोका भएको पञ्चमुखेश्वर शिवलिङ्ग स्थापना गरी यो मन्दिरलाई पुनर्निर्माण गर्ने अभियानमा जुटेका हौ।
1: अब यो तपाईँहरूले अहिले चाहिँ महायज्ञ गरिराख्नु भएको छ होइन, यो महायज्ञ को उद्देश्य चाहिँ भनौँ धार्मिक कार्यक्रम मात्रै हो कि वा शिव मन्दिर निर्माण मात्रै हो कि यससँग सामाजिक वा मानवीय उद्देश्य पनि जोडिएका छन्?
0: बिल्कुल बिल्कुल सर, यो हामीले धार्मिक आस्था मात्र होइन, हामीले सामाजिक एकता र समुदायको सहभागितालाई पनि एक ठाउँमा जोडौं। हामीले धर्म संस्कृति सनातन धर्मलाई मात्र होइन त्यसले समाजलाई कसरी एउटा एकताको डोरीमा बाँध्न सकिन्छ भन्ने अभियानलाई पनि अगाडि बढाउँदै र हाम्रो धर्मलाई मात्र आशा राख्ने मान्छेलाई मात्र नभइकिन यो मन्दिर बनाउनु पुनर्निर्माण मात्र गर्ने हाम्रो उद्देश्य नभइकिन अहिले हाम्रो देश रोइरहेको छ, हामी सबै पीडामा छौँ, राष्ट्रिय विपद छ, यो शोकमा परेको घडीमा हामीले सम्पूर्ण दिवंगत आत्माहरू जसले त्यो बाढी पहिरोबाट ज्यान गुमाउनु भयो उहाँहरूको चाहिँ शान्तिको कामना गर्दै यो श्रीमद् भागवत महापुराणको पूर्वाङ्गकै दिनमा पहिलो दिनमा नै हामीले वृहत दीप प्रज्वलन कार्यक्रम गऱ्यौं जसमा हामीले सम्पूर्ण दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्यौं, सम्पूर्ण घाइतेहरूको शीघ्र उपचारको कामना गर्यौं र जति पनि विपत्ता हुनुभएको छ उहाँको चाहिँ शीघ्र उद्धार होस् भन्ने कामना गर्दै र त्यो सँगसँगै यो मन्दिर यो अहिले हाम्रो जुन यो धार्मिक अनुष्ठान जुन गरिएको छ यो अनुष्ठानबाट प्राप्त रकमको केही रकम हामीले ती राहतहरूमा त्यहाँ भएका ती घाउमा लागेका मलम लगाउने हिसाबले पनि हामीले अगाडि बढिरहेको कुरा जानकारी गराउँछौँ।
1: महायज्ञबाट संकलित कति रकम वा भनौँ न अब ठ्याक्कै यति उठ्छ भन्ने त अब निर्केल भएन, तपाईँहरूको एकदमै राम्रो संकलन पनि भइरहेको छ होइन, चारै दिनमा चाहिँ लगभग 1.25 करोड़ होइन यो चाहिँ उत्साहजनक सहभागितै मान्न सकिन्छ र उत्साहजनक रूपमा चाहिँ दान गरेको पनि मान्न सकिन्छ। लगभग कति प्रतिशत चाहिँ रकम खर्च होला यता मन्दिरको लागि र कति प्रतिशत चाहिँ बाढी पीड़ितको लागि प्रयोग गर्नुहुने योजना छ?
0: अब अहिलेसम्म हामीले डिपिआर मार्फत काम गरिरहँदाखेरि पोखरा महानगरपालिका वार्ड नम्बर 5 कार्यालयले हामीलाई धेरै नै सहजीकरण गरेको अवस्था छ। हामीले एउटा यो वार्ड नम्बर 5 गौरवको आयोजना अन्तर्गत लिएर वडा कार्यालयले पनि यसलाई गौरवको आयोजना मानिदिनु भएको छ, त्यही अन्तर्गत हामीले डिपिआर तयार गरेको छौँ। त्यो डिपिआरमा हामी करिब करिब 3 करोड समथिङ लगानी हाम्रो लाग्ने देखिन्छ अहिले मन्दिरका लागि मात्रै। यो मन्दिर हामीले मैले अघि नै हजुरलाई उल्लेख गरिसकेँ कि यो मन्दिर हामीले यति कलात्मक र यति भव्य बनाउँदैछौँ, यति नेपालको धर्म सनातन धर्मलाई जोड्ने ऐतिहासिक पृष्ठभूमिलाई जोड्ने गरी बनाउँदैछौँ। हामीले यसमा कुनै पनि तपाईँको सिमेन्टेड नगरिकन हामीले काठ मात्र हाम्रो चाहिँ लगभग 80-90 लाख रुपियाँको त काठको मात्र डिपिआरमा निक्लेको छ। अहिले प्रारम्भिक अनुसार हाम्रो 3.5 करोड लगभग हाम्रो यो मन्दिरको खर्च देखिएको छ।
1: हजुर हजुर
0: हजुर सर
1: हजुर।

0: यो चार दिनमै तपाईँहरूले 1,25,50,000 रूपियाँ भन्दा धेरै रकम चाहिँ संकलन गर्नु भएको छ होइन, यति ठूलो जनसहभागिता र सहयोगलाई तपाईँहरूले चाहिँ कसरी हेर्नु भएको छ, कसरी मूल्याङ्कन गर्नु भएको छ?
1: हामी एकदम गौरवान्वित छौं, हामी एकदम हर्षविभोर छौं। हामीले यो कार्यक्रम आजभन्दा 3 महिना अगाडि नै गर्ने भनेर निर्णय गरेका थियौं। यद्यपि विषम परिस्थितिले गर्दा हामी केही समय पनि अनिरमा पनि बस्यौं, त्यसपछि हामी धार्मिक गुरूहरूसँग पनि सरसल्लाह लिन पुग्यौं। उहाँहरूको सरसल्लाहले गर्दा फेरि यो धार्मिक अनुष्ठान यत्रो विपद परेको बेलामा, दैवी प्रकोप परेको बेलामा हामीले भगवानलाई पुकारेर गर्ने चिजहरू हो, यस्तो चिजहरू रोक्नु पर्दैन भन्ने सरसल्लाह अनुसार हामी यसरी आयौं र हामीले यो गरेको कार्यलाई वडा नम्बर 5 समग्र वडा नम्बर 5 को एउटा गौरवको आयोजना हो भनेर वडा कार्यालयले मानिदिनु भयो, त्यसलाई पनि हामी एकदम धन्यवाद नदिन सक्दैनौं। र वडा नम्बर 5 को सहभागिता जुन दिन कलश यात्रा गरियो हामीले 17 गते बिहान जब हामीले कलश यात्रा शुरू गर्यौं तब स्वत स्फूर्त रूपमा वडा नम्बर 5 मा रहनुभएका सम्पूर्ण त्यो हाम्रो आदरणीय व्यक्तित्वहरू, आमा समूहहरू, पुल विकास संस्थाहरू, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको त्यो उल्लासमय उपस्थितिले हामीलाई एकदम गौरवान्वित बनाएको छ। हामी उहाँहरूलाई कोटी कोटी नमन नगरिरहन सक्दैनौ, हामी एकदमै खुसी छौँ।
0: अब मन्दिरको नयाँ संरचनाको विषय अहिले विशेष गरेर तपाईँले पुननिर्माण गर्दै हुनुहुन्छ होइन, नयाँ संरचना कस्तो हुन्छ होइन, अनि यसको अब तपाईँले 4 ढोका पञ्चमुखी शिवलिङ्गको अवधारणा होइन, यो विषयमा अलिकति विस्तृत बताइदिनुहोस् न।
1: अब अहिले बन्ने शिवालयको सन्तानेश्वर महादेवको मन्दिर हाम्रो 4 ढोका रहन्छ, 4 ढोका 4 तिरबाट खुल्ला हुन्छ। जसरी हामीले पशुपतिनाथको भाइको रूपमा लिएर जस्तो पशुपतिनाथको मन्दिर विराजमान हुनुहुन्छ, जस्तो शिवलिङ्ग हुनुहुन्छ, यो एउटा प्रथा के रहेछ भने शिवलिङ्ग बनाउँदा फेरि शुद्ध जल बहने ठाउँका शिलाबाट बनाउने, कालीगण्डदेखिका शिला जुन हरेक दिन कालीगण्डदेखि जहाँ मुक्तिनाथबाट बगेर आउनुहुन्छ, कागबेनीबाट बगेर आउनुहुन्छ, त्यहाँको शिलालाई पञ्च शिवलिङ्गको स्वरूप दिएर लिएर आउने, त्यही अनुरूप नै हामीले त्यसलाई शिवलिङ्गको रूपमा बनाउनको लागि अर्डर दिइसकेको अवस्था छ। त्यस्तै गरी हामीले बसा मन्दिरलाई पनि त्यहीको शिलाले बनाउने गरी दिइसकेका छौँ र हाम्रो मन्दिर 41 फिट 6 इन्ची लगभगको हाम्रो मन्दिरको संरचना रहेको हुन्छ भने त्यहाँभन्दा माथि 6 फिट समथिङको हाम्रो गजुर रहेको हुन्छ। यो मन्दिर हाम्रो पूर्वतिर ईशानकोटतिर फर्केर बनेको हुन्छ भने मन्दिरको भित्री स्वरूपमा मात्रै हामी 17 फिट चाक्लो रहेको हुन्छ, बाहिरीको हाम्रो यद्यपि 22-23 फिट चाक्लो छ। त्यो मन्दिरको भित्र केन्द्रमा शिवलिङ्ग रहनेछ भने त्यसको चारैवटा ईशानकोणहरूमा हाम्रो पञ्चाङ्ग देवताहरूको मूर्ति रहनेछ र त्यसको ठिक अगाडि एउटा ठूलो विशाल बसाको चाहिँ भगवान शिवजीको बसा रहनेछ र त्यसको सँगसँगै एउटा घण्ट, त्रिशूल र गणेश रहनेछ। स्वाभाविक कुरा नै भयो, हरेक मन्दिरमा देखिने नै कुरा हो। र त्यसको ठिक अगाडि हाम्रो 108 शिवलिङ्ग रहिरहेको छ र त्यसलाई पनि अझ हामीले कसरी हुन्छ अझ व्यवस्थापित गर्न खोजिरहेका छौँ भने उत्तर र पूर्वको कुनातर्फ हाम्रो एउटा तप गर्ने यज्ञ होमन रहनुहुन्छ र त्योभन्दा बाँकी रहेको भाग हाम्रो यो पार्कको एरिया हामीसँग ठुलो छ, त्यो बाँकी रहेको भागमा हामीले बिहान बेलुका वृद्ध बुवा आमाहरूको लागि र बच्चाहरूको लागि टहलिने खेल्ने एउटा पार्कको अवधारणा पनि मन्दिर सँगसँगै पार्कलाई पनि जोड्ने भएका छन्। यो कार्यक्रमलाई अगाडि बढाएका छौँ।
0: महायज्ञमा चाहिँ अहिलेसम्मको सहभागिता, भक्तजनको सहभागिता कस्तो छ र पोखरा आसपास वा पोखराबाट भक्तजनहरू कतिको आइरहनु भएको छ?
1: महायज्ञमा वडा नम्बर 5 को सहभागिताको बारेमा त मैले वर्णन गरेर नै सक्दिनँ। यो हाम्रो स्वस्थानीमा भने जस्तै 108 जीवडा भएर शेषनागले वर्णन गर्न नसकेको त्यस्तो सहभागिता रहेको छ। त्यस्तै गरी हाम्रो छिमेकी वडा अटो वडा नम्बर 18 बाट वडा कार्यालयबाट हिजो मात्रै पनि वडा अध्यक्षज्यूहरू पनि आगमन भयो, त्यहाँ मात्र पनि हाम्रो शिवालय के भन्छ हाम्रो माथि चाहिँ गणेश पञ्चमुखी गणेश मन्दिर हुनुहुन्छ, त्यहाँको समितिहरू पनि आउनुभयो भने 18 नम्बरको उपस्थिति एकदम व्यापक देखिएको छ। त्यस्तै गरी हाम्रो उत्तरतर्फ रहेको वडा नम्बर 4 का सम्पूर्ण आमा बुवा दिदी बहिनीहरू पनि आइरहनु भएको छ। यो हाम्रो यस्तो मुख्य केन्द्रबिन्दुमा छ हाम्रो वडा नम्बर 5। हेर्नुहोस्, हाम्रो उत्तरमा रहेको चार नम्बर, पूर्वमा रहेको नौ नम्बर, पश्चिम दक्षिणमा रहेको आठ नम्बर, स्वयं हामी पाँच नम्बर र पश्चिममा रहेको अठार नम्बर, यी सबै वडाबाट एकदमै एकदमै हामीलाई माया गरेर, हामीलाई सद्भाव गरेर, धर्मप्रति आस्था राखेर हाम्रो यो पुण्य कार्यमा सहभागी जनाउन हामीलाई थुकी सुकी सुकी सय थुकी नदी भने जस्तै गरी गैला गैला गरेर समुद्र बनाउने कार्यमा हामीलाई सहयोग गर्न आइराख्नु भएको छ। एकदमै प्रिय सहभागिता भइरहेको छ।
0: मायाज्ञमा भजन कीर्तन देवलीला तथा अन्य सांगीतिक कार्यक्रम पनि छ होइन, यसले चाहिँ भक्तजनलाई कसरी आकर्षित गरिरहेको छ?
1: हजुर, हाम्रो यो के छ भने यो हाम्रो पण्डित दीपक प्रसाद पौडेल जू वाचकीको रूपमा रहनु भएको छ, उहाँले श्रीमद् भागवत महाप्राण भन्दै गर्दा फेरि बीच बीचबारमा विभिन्न देवलीलाहरू पनि चलिरहेको छ र विशेष गरी बेलुका सात बजेदेखि नौ बजेसम्म हरेक दिन हाम्रो देवलीला झाँकीहरू प्रस्तुत भएको छ, भजन मण्डलीहरू प्रस्तुत भएको छ, यहाँ हरेक लीलाहरू हिजो र अस्ति मात्रै श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर अघिल्लो दिन कृष्ण जन्माउने काम गरियो भने हिजोको दिनमा कृष्णका लीलाहरू प्रस्तुत गर्ने कार्य गरियो। यहाँ हामीसँग उत्कृष्ट कलाकारहरू हुनुहुन्छ, यहाँ हामीसँग हाम्रै समुदायका भजन मण्डलीहरू हुनुहुन्छ, हाम्रा आमा दिदी बहिनीहरू हुनुहुन्छ, उहाँले एक सेकेन्ड एक छिन पनि त्यो अवधिलाई खाली रहन नदेखिन आउने सम्पूर्ण तीर्थालुहरूलाई शब्द दृश्य मार्फत, नाटकीय मञ्चन मार्फत, लीलाहरू मार्फत आफ्नो प्रस्तुतिहरू गरिराख्नु भएको कुरा जानकारी गराउँछ।
0: अब सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताको रूपमा पूजा गर्ने धार्मिक विश्वास रहेको छ होइन, यस्तो धार्मिक विश्वासले मन्दिरमा आउने भक्तजनको संख्यामा चाहिँ कस्तो अघिल्ला वर्षहरूमा कस्तो प्रभाव पारेका थिए र अब यो पुनर्निर्माण पछि चाहिँ यहाँ भनौँ न एउटा निरन्तर रूपमा आउने यो भक्तजनहरूको चाहिँ संख्यामा कतिको वृद्धि हुने चाहिँ आशा गर्नु भएको छ?
1: धन्यवाद सञ्जयजी। यो मैले यसलाई भनिरहनु पर्दा पनि मैले विगतका दुई तीन वर्ष अगाडिबाटै जुम्नुपर्ने हुन्छ, किनकि दुई तीन वर्ष अगाडि लेफ्ट साइडमा रहेको त्यो हाम्रो केदारेश्वर महादेव मन्दिरमा उच्च भिड रहने गर्थ्यो, वृन्दवासिंहमा रहने गर्थ्यो, त्यसै गरी अरू शिव मन्दिरमा रहने गर्थ्यो। तत्पश्चात हामीले यो शिव मन्दिरको बिस्तारै बिस्तारै उजागर हुँदै गयो, हामीले पनि केही प्रचार प्रसार गर्न थाल्यौँ यो मन्दिर यस्तो हो भनेर, यसका इतिहासका बारेमा, यसका पृष्ठभूमिका बारेमा, यसको महत्वको बारेमा, यसका धार्मिक महत्वको बारेमा, र सन्तानेश्वर महादेव मन्दिरमा पूजा गरेपछि सन्तान हुने किंवदन्तीहरूका बारेमा। तत्पश्चात ती तीन वर्षहरूमा श्रावण महिनाको सोमबार र श्रावण महिनाभरि नै र शिवरात्रीको पावन अवसरमा र अरू अन्य दिनमा पनि हामीले नियमित पूजाहरू, नित्य कर्महरू बिहानदेखि बेलुकासम्म शुरूआत गर्यौं, जसले गर्दा जसको फलस्वरूप यहाँ धर्म गर्न आउने मान्छेहरू, यहाँ दर्शन गर्न आउने मान्छेहरूको भिड यति धेरै बढ्न गयो कि त्यसलाई थै नसक्नु भएको कारणले नै अहिले हामीले यो मन्दिरलाई अब ठुलो बनाउनुपर्छ, अब वृहत बनाउनुपर्छ, र त्यो सँगसँगै अब हामीले बनाइसकेपछि हामीलाई के लाग्छ, हामीलाई के विश्वास छ भने हामी यो मन्दिरमा हामी वार्ड नम्बर पाँचका मात्र नभइकन, पोखराका मात्र नभइकन, नेपालमा तीर्थ धर्मावलम्बीहरू जसरी इन्डियाबाट आउनुहुन्छ, जसरी धार्मिक रूपमा मुक्तिनाथ जानको लागि आउनुहुन्छ, पशुपति नाथ जानको लागि आउनुहुन्छ र विश्राम गर्न एक दिन लेखमा बस्नुहुन्छ, ती धार्मिक व्यक्तित्वहरूलाई पनि यो मन्दिरमा सम्म पाइला टेकाउने अभियानमा हामी लागेका छौँ र त्यो सँगसँगै त्यो अभियानले हाम्रो वार्ड नम्बर पाँचलाई पनि एउटा पर्यटकीय डेस्टिनेसनको रूपमा पनि चिनाउने कुरामा हामी विश्वस्त छौँ।
0: यसमा चाहिँ अब तपाईँहरूले यो एकदमै सक्रियताका साथ गरिराख्नु भएको छ होइन, युवा पुस्ताको सहभागिता चाहिँ कस्तो पाउनु भएको छ मन्दिर वा भनौँ न धार्मिक यो कार्यहरूमा? अलिकति युवा पुस्ताहरू त्यति सक्रिय देखिँदैन होइन, तपाईँहरूको कार्यक्रममा चाहिँ युवा पुस्ताहरूको सक्रियता कस्तो पाउनु भएको छ?
1: हाम्रो यस कार्यक्रममा तपाईँले आफूले पनि आएर अवलोकन गर्न सक्नुहुन्छ मल्ल सर, यो हामी सम्पूर्ण स्वयंसेवकीय भूमिकामा रहनुभएको युवाहरू पनि सबै युवा नै हुनुहुन्छ र एउटा कुरा के हुँदो रहेछ, स्थानीय स्तरमा गरिएका कार्यक्रमहरूमा युवा वृद्ध बालक महिला भन्ने हुँदो रहेछ, सबैको समान सहभागिता रहँदो रहेछ। अझ हाम्रा यहाँका युवाहरू समग्र वार्ड नम्बर पाँचका युवाहरू बिहान दिउँसो बेलुका तीन सिट बनाएर हरेक सिटमा पचासदेखि साठीजना युवाको सहभागिता रहेको छ, सुरक्षाका लागि, सहजताका लागि, आवत जावतका लागि, पार्किङका लागि, तपाईँको बेलुका भोजनका लागि, कुनै त्यस्तै अवान्छित क्रियाकलाप हुन सक्छन् कि भने त्यसका लागि हरेक क्रियाकलापमा युवाहरूको सहभागिता रहेको छ। प्रसाद वितरणमा हेर्नुहोस् त्यस्तै छ, हरेक हामीले युवा बिना यो कार्यक्रम गर्न सक्दा रहन्छ भन्ने अनुभूति हामीलाई भइसकेको छ। युवाहरूको यस्तो पनि धार्मिक अनुष्ठानमा पनि, यो धार्मिक अनुष्ठान हो, यसमा पनि यस्तो सहभागिता रहन्छ यो भन्ने कुरा हामीले कल्पना पनि गरेको छ. म पनि स्वयं युवा नै हो, जिन्दगी त पुगिन तर 40 वर्षको फेरीमा भएको त आफूलाई युवा नै भन्नुपर्छ. म आफै युवाको सहभागी रहेको छु, म आफै त्यस कार्य समितिमा रहेको छु र यस मन्दिर निर्माण व्यवस्थापन समितिको पनि कार्य समितिमा छु भने यसको प्रचार प्रसार संयोजकको रूपमा पनि रहेको छु. युवा बिना कार्यक्रम सफल हुन सक्दैन. हाम्रो कार्यक्रममा युवाको एकदमै राम्रो सहभागिता छ, त्यसका लागि सम्पूर्ण युवा दाजुभाइहरूलाई हार्दिक धन्यवाद पनि यसै कार्यक्रममा दिन चाहन्छु.
0: अघि तपाईँले अब यो धार्मिक पर्यटनसँग पनि जोडिन्छ भन्ने खालको कुरा गर्नुभयो होइन, विशेष गरेर अब पोखरा पर्यटनको राजधानी शहर पनि हो, कतिको यसलाई चाहिँ पर्यटनको बढ़ुवाको लागि कसरी टेवा पुर्याउन सक्छ भन्ने चाहिँ अनुमान गर्न सकिन्छ?
1: हामीले पर्यटन मार्फत वडा नम्बर 5 जोड्ने कुरा र पर्यटन मार्फत त्यो समग्र राष्ट्रलाई टेवा पुर्याउन सकिने कुरा भनेको हामीले पर्यटकको एक दिनको बचाइ लम्बाउन सक्ने अथवा एक दिन पर्यटक वृन्दवासी जाँदाखेरि फर्केर आउँदा होस् अथवा जाँदाखेरि होस् यहाँ प्रवेश गर्ने यहाँ धर्म यहाँ चाहिँ दर्शन गर्ने र यसको वरिपरि बाहिर हामी सुविधाहरूदेखि लिएर सबै यहाँका हरेक व्यक्तिको जीविकोपार्जनको लागि पनि एउटा राम्रो टेवा दिन सक्छ. यहाँ तपाईँ हरेक मन्दिरमा देख्न सक्नुहुन्छ पूजा प्रसादीहरू बेच्नेहरू, तपाईँको चाहिँ मन्दिरका ती मूर्तिहरू बेच्नेहरू, सोमिनार यो चाहिँ मालाहरू बेच्नेहरूले पनि आफ्नो जीविकोपार्जन त्यही मार्फत गरिरहेको हामीले हरेक मन्दिरमा देखिरहेका छौँ. हामीले यहाँ पनि ती पर्यटकीय क्षेत्रका व्यक्तित्वहरूलाई, पर्यटक क्षेत्रका ती दर्शनार्थीहरूलाई यहाँ भित्राउँदा फेरि वडा नम्बर 5 त्यो सुविधा पाइरहँदाखेरि, वडा नम्बर 5 त्यो व्यापार गरिरहँदाखेरि त्यसले पक्कै पनि पर्यटन क्षेत्रमा नै टेवा पुग्ने देखिन्छ. तसर्थ हामीले पोखरा महानगरपालिका वडा नम्बर 5 पनि पोखरा महानगरपालिकासँग पनि यस मन्दिरका लागि गर्नुपर्ने सहयोग गर्नुहोस् भनेर आह्वान गर्यौं र उहाँहरूले पनि यसै वर्षको आवामा ₹12,00,000 छुट्याएर हामीलाई सहयोग गरिदिनुभयो. वडा नम्बर 5 भने यसै वर्ष गण्डकी प्रदेशको आर्थिक वर्ष आवामा पनि ₹5,00,000 विनियोजित गरेर हामीलाई सहयोग गरिदिनु भएको छ. यसले पक्कै पनि पर्यटन क्षेत्रमा धार्मिक क्षेत्रमा एक प्रमुख सेवा दिने नै छ, टेवा गर्ने नै छ.
0: अब अहिले त त्यहाँ फिजिकल्ली नै भक्तजनहरूको चाहिँ आगमन भइरहेको छ, सहयोग गरिरहनु भएको छ, मन फुकाएर सहयोग गरिरहनु भएको छ. कतिपय चाहिँ अब तपाईँहरूको यो महायज्ञको बारेमा त्यहाँ जान चाहँदा चाहँदै पनि जान नपाएकाहरू होइन, घरमै बसेर पनि श्रवण गरिरहेकाहरूले चाहिँ कसरी तपाईँहरूलाई सहयोग गर्न सक्छन्? कुनै माध्यम छ त्यस्तो सहयोग गर्न सकिने माध्यमहरू?
1: एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो, धन्यवाद. हामीले यसैका लागि जो अशक्त हुनुहुन्छ, जो असहाय हुनुहुन्छ, जो बिमारी हुनुहुन्छ, जो आउन सक्नु हुँदैन उहाँहरूका लागि भनेर पनि हामीले पोखराका केही चर्चित ती टेलिभिजनहरूबाट हाम्रा सभ्य दृश्यहरू प्रसारण गरिरहेका छौं, केही रेडियो पार्टनरहरूबाट यसका सूचनाहरू आदान प्रदान गरिरहेका छौं, पत्र पत्रिकाका माध्यमबाट भएका क्रियाकलापहरू दान निर्दाताका चाहिँ नामावलीहरूदेखि लिएर क्रियाकलापहरू पनि सम्प्रेषण गरिरहेका छौं र जसलाई यी सबै कुराहरू देखेर एउटा राम्रो पुण्य कार्यमा सरिक हुन इच्छा राख्नुहुन्छ, जसले एउटा मन्दिर बनाउने कार्यमा, एउटा पार्क निर्माण गर्ने कार्यमा र एउटा यो रात आपद विपदमा परेको बेलामा रात पठाउने कुरामा पनि आफ्ना केही सहयोगहरू राख्न चाहनुहुन्छ उहाँहरूलाई हामीले हाम्रो पर्सेङ मैत्र पार्क व्यवस्थापन समितिको खाता रहेको सिद्धार्थ बैङ्कको खाताको क्युआरहरू पनि हामीले मिडिया मार्फत सम्प्रेषण गर्ने जमर्को गरिरहेका छौँ. हाम्रो सामाजिक सञ्जाल श्री सन्तानेश्वर महादेव मन्दिर भन्ने सामाजिक सञ्जाल छ, त्यसमा पनि हामीले क्युआरहरू सब्मिट गरेका छौँ. सम्पूर्ण स्वदेशी देशी विदेशी र धर्मप्रति आस्था राख्नुहुने, पर्यटन प्रकृतिप्रति आस्था राख्नुहुने, आहत विपदमा सहयोग गर्न चाहनुहुने सम्पूर्णलाई यसै रेडियो मार्फत म फेरि पनि विनम्र अनुरोध गर्दछु, आउनुहोस्, हातेमालो गरौं, एउटा सभ्य समाजको निर्माण गरौं, धार्मिक कार्यमा अगाडि बढौं र मन्दिर निर्माण पार्क निर्माणको अभियानमा सरिक भइदिनुहोस् र आउनुहोस्, हार्दिक निमन्त्रणा गर्दछु, धन्यवाद.
0: भदौ 25 चाहिँ महायज्ञको समापन गर्दै हुनुहुन्छ यहाँहरू होइन, अब कतिपय महायज्ञहरू अब दिन अभावले गर्दाखेरि कतिपय अवस्थामा थप हुने पनि सम्भावना रहन्छ, भदौ 25 समापन गर्दै हुनुहुन्छ वा थप लम्ब्याउने पनि यहाँहरूको योजना छ, के छ कार्यक्रम?
1: अहिलेसम्म हामीले भदौ 25 भन्दा अगाडि जाने कुनै पनि कार्यक्रम रहेको छैन, यद्यपि भदौ 25 पनि यो भिड यत्तिकै नै रहने, भदौ 25 पनि सहयोगदाताहरूको आउने क्रम यसरी नै बाक्लिँदै गएको अवस्थामा भने हामीले पक्कै पनि एक दिन अथवा दुई दिन यो कार्यक्रमलाई लम्बाउन सक्छौं. यसका लागि पनि हामीले समितिको बैठक बस्नुपर्ने हुन्छ र समितिको बैठक पश्चात नै र गुरुसँग सरसल्लाह गरेपछि नै हामीले केही भन्न सक्छौं.
0: कार्यक्रमको अन्त्यतिर आइसकेका छौं. सन्तानेश्वर महादेव मन्दिरलाई नयाँ स्वरूपमा तपाईँहरूले स्थापित गर्नको लागि यो महायज्ञ आयोजना गर्नुभएको छ र सहभागिता पनि त्यही अनुरूप भव्य रूपमा भइरहेको छ। यो अभियानमा चाहिँ सम्पूर्ण पोखरेली तथा देश विदेशमा रहेका नेपालीहरूलाई तपाईँको विशेष अपील चाहिँ के छ?
1: मेरो देश विदेशमा रहनुभएका र नेपालमै रहनुभएका सम्पूर्णलाई मेरो एउटा आग्रह अनुरोध अनुनय र विनय छ, आउनुहोस् यस्ता धार्मिक अनुष्ठानहरूमा प्रकृतिसँग र समाजसँग र सभ्यता समाज धार्मिक अनुष्ठानबाट हामी सबै एउटै डोरीमा बाँधिनुपर्छ। धर्म मात्र एउटा कुरा होइन, धर्मलाई समाजसँग जोड्नुपर्छ र समाजसँग हामी जोडिनुपर्छ, तब मात्र एउटा सभ्य समाजको निर्माण हुन्छ। यस सभ्य समाजको निर्माण हुने कुरामा तपाईँ हामी सबैको सहभागिता रहनुपर्छ। तपाईँ हामी सबै एक नभइकन कुनै पनि कार्यहरू सफल हुन सक्दैनौ भन्दै यस पुण्य कार्यमा, यस धार्मिक कार्यमा, यस प्राकृतिक कार्यमा सहभागी बनाऊ र हामीलाई सहयोग गर्नुहोस्। हामीलाई सहयोग गर्नु भनेको सभ्य समाज निर्माणमा सहयोग गर्नु हो, त्यसरी यो हामी सबैको अभियान हो। हामी सबैको अभियानमा सबै जोडिनुपर्छ, आउनुहोस् हातीमाला गरौँ। सबैलाई हार्दिक निमन्त्रणा भन्न चाहन्छु।
0: हस् लक्ष्मण सर, यो कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद छ। तपाईँहरूले जुन पुनित कार्य गर्नुभएको छ त्यो कार्यको सफलताको शुभकामना पनि।
1: धन्यवाद
0: सर, धन्यवाद। नमस्कार
1: नमस्कार।
0: यहाँ हुन्थ्यो श्रीमद् भागवत पोखरा पाँच पर्स्याङमा जारी श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञका प्रचार प्रसार संयोजक लक्ष्मण बराल हुनुहुन्थ्यो। पोखरा पाँच पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर को पुनर्निर्माणको लागि अहिले यति बेला महाज्ञ श्रीमद् भागवत ज्ञ महापुराण सप्ताह ज्ञानमा महाज्ञ आयोजना भइरहेको छ। यसै सन्दर्भमा हामीले उहाँसँग महाज्ञको उद्देश्य, सहभागिता, आर्थिक संकलन, मन्दिर पुनर्निर्माणको योजना र यसको धार्मिक तथा पर्यटन महत्वका विषयमा चाहिँ चर्चा गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु। नमस्कार।
2: ২০৮৩ साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
3: अध्यक्षमा शोभा गौतम,
2: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
3: उद्योग उपाध्यक्षमा सौगात थापा,
2: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
3: महासचिवमा तारानाथ ढुंगाना,
2: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
3: उपमहासचिवमा यादव पोखरेल।
2: व्यवसायको हक हितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
4: पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान भट्टाचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान भट्टाचार्यलाई।
5: व्यवसायको ऐक्यबद्धता हाम्रो प्रतिबद्धता।
2: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजय गराऊ।
3: अध्यक्षमा बलराम आचार्य,
2: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला,
3: उद्योग उपाध्यक्षमा ललित बहादुर कुंवर,
2: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ,
3: महासचिवमा सुदीप प्रधानङ्ग,
2: कोषाध्यक्षमा देवेन्द्र प्रजु,
3: उपमहासचिवमा प्रदीप राज भण्डारी।
2: व्यवसाय, उद्योग र रोजगारीको स्थान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
3: तपाईँको अमूल्य मत बलराम आचार्य प्यानललाई।
6: रंग बहार, रंग बहार,
7: वर्ज सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर,
6: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: वर्ज पेन्स।

0: हो।
1: नमस्ते, अनिश्व प्रभात। 93.4 मेगाहर्ज अन्नपूर्ण एफएमको यो साप्ताहिक प्रस्तुति कार्यक्रम समय संवादमा म संगीता यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। टेक्निकली सपोर्ट मिलेको छ अरविन्दको र समसामयिक विषयमा कुराकानी गर्ने क्रममा विभिन्न जात्राहरू शुरू भइसकेको अवस्था थियो भने विशेष कारण जुन भोटे कोशीमा आएको बाढ़ीको कारणले गर्दा कार्यक्रमहरू स्थगित हुन गएकोमा फेरि पनि कार्यक्रमहरू चलि नै रहेको अवस्था छ र यो बारे थोरै कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ नयाँ बजार ल्यामपुचाका अध्यक्ष रोशन मानन्दरज्यू। स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: कार्यक्रमहरू भइ नै रहे, कति कार्यक्रमहरू स्थगित भए, अब ठ्याक्कै भन्नुपर्दाखेरि तायमचा प्रतियोगिता पनि यही असोज 3 गतेलाई सारिएको अवस्था छ र गाई जात्रामा जुन रौनक हुनुपर्थ्यो त्यो रौनक अलिकता कम देखिएको अवस्था पनि थियो। यो सबै यति धेरै यो देशभरि नै जुन देश रोइरहेको अवस्थाले गर्दाखेरि हाम्रा जात्राहरू त्यति जति हुनुपर्ने त्यो रौनक नरहेको हामीले पायौं। तर पनि यो गाई जात्रा भन्ने बित्तिकै पितृ उद्धारका लागि भनेर समग्र सबै देशभरिका ज जसले आफ्नो ज्यान गुमाउनुभयो यो बाढ़ी पहिरोले गर्दाखेरि उहाँहरूको नाममा पनि भनेर गाई जात्रामा श्रद्धाञ्जली समेत कार्यक्रम भयो र तयारी भयंकर थियो प्रतियोगिताको लागि। अनि यो बीचमा अलिकता डिस्कन्टिन्यू हुँदाखेरि आज कुरा गरिराख्नु पर्दा नयाँ बजार ल्यामपुचाको अध्यक्षको नाताले नयाँ बजार तायमचाको अवस्था कस्तो छ, तयारी अहिले टुटेको छ कि कन्टिन्यू गइराखेको छ?
2: पक्कै पनि जुन भाद्र 10 गतेको विनाशकारी बाढ़ीले गर्दाखेरिमा देश अहिले विषम परिस्थितिमा छ। अझै पनि कति व्यक्तिहरूको लास भेटिएको छैन, त्यसमा हामी सबै मर्माइत छौं। त्यसले गर्दाखेरिमा हाम्रो भाद्र 20 गते हुने तायमाचा प्रतियोगिता जुन लामाचौरमा हुन गइरहेको थियो त्यो विनाशकारी बाढ़ीका कारण त्यो कार्यक्रम पोस्टपोन गर्नुपर्ने अवस्था आइपर्यो। त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं किनभने हामी संस्कृति जगेर्ना सँगसँगै मानवीय हिसाबमा पनि संवेदनशील छौं। यस्तो अवस्थामा हामीले हुन त गाई जात्रा पर्व जुन एक वर्ष मृत्युवरण गरेका व्यक्तिहरूको स्मृतिमा मनाइने पर्व हो, दुःखमा पनि कसरी चाहिँ हामी खुशी हुन सक्छौं, यसलाई कसरी चाहिँ आत्मसात गर्न सक्छौं, शोकलाई शक्तिमा बदल्न सक्छौं भन्ने हिसाबले हामीले गाई जात्रा पर्व जुन मनाउँदै आइरहेका थियौं। यसपालि पनि हामीले गाई जात्रा पर्व जुन भाद्र 13 गते गाई जात्रा परेको थियो त्यो दिन हामीले सामान्य रूपमा आफ्नो टोल टोलबाट गाई जात्रा निकाल्ने क्रममा हामीले पनि नयाँ बजार सांस्कृतिक समूह, यसै गरी नयाँ बजार ल्यामपुचा र नयाँ बजार मिसापुचा हाम्रो 3 संस्था मिलेर चाहिँ हामीले दिवंगत हुनुभएका एक वर्ष भत्र दिवंगत हुनुभएका व्यक्तिहरू साथसाथै रसुवा भोटेकोशी तिर्सुली हुँदै देशको विभिन्न स्थानमा दिवंगत हुनुभएका उहाँहरूको सम्झना पनि हामीले गाई निकालेका थियौं। त्यसै अनुरूप चाहिँ हामीले प्रतियोगिताको लागि पनि तयारी गरिरहेका थियौं।
1: गाई जात्राको दिनदेखि विभिन्न अब तायमाचाहरू त भइ नै रहे, लाखे पनि गठेमंगलबाट शुरू भएको थियो भने नयाँ बजार एरिया हरेक टोल टोलमा पनि लाखेको राम्रो लाखेहरू प्रस्तुत भइरहेको र पोखराभरि नै लाखेहरू नाचिरहेको हामीले देख्यौं। अब कृष्ण अष्टमी सकिसकेको अवस्था छ भने कृष्ण जन्माष्टमीको दिन चाहिँ नि टोल टोलमा लाखेहरू निस्केको थियो, यो चाहिँ नि जन्माष्टमी कृष्ण जन्माष्टमी पछि यो लाखेहरू चाहिँ नाच्न निकाल्न बन्द भइरह्यो?
2: हजुर, यसमा चाहिँ हाम्रो घण्टाकर्ण जुन सामान्य बोलीचालीको भाषामा गठेमंगल भनिन्छ, त्यसमा चाहिँ हामीले राक्षसलाई दहन गरेर लाखे निकालिन्छ भने जन्माष्टमी कृष्ण जन्माष्टमीमा चाहिँ हामीले लाखे निकालिन्छ, टोल टोलमा निकाल्ने गरिन्छ। त्यही अनुरूप हाम्रो नयाँ बजारमा निकालिएको थियो अनि हिजो मात्रै हामीले चाहिँ यो लाखे चाहिँ भित्राउने कार्यक्रम चाहिँ सम्पन्न गरिएको छ। अब यो उपरान्त चाहिँ लाखे चाहिँ टोल टोलमा चाहिँ निकालिँदैन,
1: एउटा समय हुन्छ, अवधि हुन्छ, त्यति बेला मात्रै लाखे निकाल्ने र अब यसको चाहिँ नि समय लाखेको लाखे निकाल्ने समय चाहिँ सकिसकेको
2: सकिसकेको छ हिजोबाट चाहिँ।
1: हरेक कस्तो लाग्छ यहाँलाई अब यो ल्याम्बोपुच नयाँ बजारको अध्यक्ष पनि हुनुहुन्छ, विशेष समयमा विशेष नाचहरू निकालिन्छ, विशेष बाजाहरू बजाइन्छ, अझै भन्नुपर्दा लाखेलाई त टिनै ठटाएरै बजाउने प्रचलन थियो र अहिले पनि विभिन्न टोल टोलमा चाहिँ नि आफ्नो मौलिकतालाई हराउन नदिने भनेर टिनै ठटाएर नै लाखेलाई नचाइरहेको पनि अवस्था देखिएको छ। कस्तो लाग्छ युवा वर्गमा जुन आफ्नो संस्कृतिप्रति जुन यो मोह छ र यसलाई कन्टिन्यू गरिरहनु भएको छ, अझ भन्नुपर्दाखेरि युवाहरू जो बजाउँछन् नृत्यहरूमा सहभागी हुन्छन् र बिस्तारै विदेश पलायन भएको अवस्था पनि छ, त्यो गर्दाखेरि यो कन्टिन्युटी कसरी लिनु भएको छ युवा वर्गमा?
2: यस्तो छ, अब पोखराको अनुभवमा भन्नुपर्दाखेरिमा पहिला यस्तो धेरै लाखे निकाल्ने त्यस्तो गरिन्थेन, होइन, एउटा मात्र लाखे निस्किन्थ्यो जुन त्यो पनि छुट्टै रौनक थियो। अहिले जुन बिस्तारै पुरानो कुराहरू हराउँदै गएको अवस्थामा जुन युवाहरूले चाहिँ होइन एउटा आफ्नो संस्कृतिप्रतिको बोध जिम्मेवारी होइन संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यले युवाहरू पनि लागिरहेको कारण पोखराका पनि थुप्रै टोलहरूमा चाहिँ आफ्नै लाखे निस्किएको छ। यसलाई पनि एउटा सकारात्मक रूपमा संस्कृति जगेर्नाको हिसाबमा सकारात्मक रूपमा लिनुपर्छ हामीले र थुप्रै यसपालि थुप्रै टोलबाट चाहिँ जुन भेट हुने चारवटा पाँचवटा टोलको मिलेर चाहिँ ठाउँ ठाउँमा प्रस्तुति गर्ने जुन देखि त्यो कार्यक्रमहरू आयोजना भइरहेको थियो त्यसमा पनि पोखरामा यो समयमा पनि छुट्टै रौनक देखियो। जात्रा शुरू भयो भन्ने जुन थियो हामीले मात्र होइन कि सारा पोखरीले नै महसुस गरे। यो युवाहरू जुन जति पनि अब विदेश पलायन भएकाहरू पनि उहाँबाट फोन गरेर ल है के कस्तो गर्नुपर्छ, हामी यहाँ छौ, तपाईँहरू कार्यक्रम गर्नुहोस्, जात्रा निकाल्नुहोस्, हामी साथ सपोर्ट गर्छौ भनेर उहाँहरूले पनि साथ सपोर्ट गरिरहनु भएको छ। हाम्रा अग्रजहरूले पनि हाम्रो हौसला दिइरहनु भएको छ। त्यसै अनुरूप चाहिँ हाम्रो जात्राहरू चाहिँ चलिरहेको छ।
1: यो जात्राहरूमा युवाहरूको अत्याधिक सहभागिता हामीले देख्न पाएका छौँ र यो जात्राहरू हुन्छ, रमाइलो गर्छन् सबै, एकदमै राम्रो सहभागिता पनि हुन्छ, सहयोग पनि त्यत्तिकै आइरहेको हामीले पाउँछौँ र बेला बेलामा चाहिँ कार्यक्रम सकिन्छ, त्यस पछाडि अलिकता माहौल चाहिँ नि अलिकता युवा वर्गहरूमा अलिकता एग्रेसिभ हुने अनि त्यसपछि अलिअलि भनाभन अनि अलिअलि त्यो खालको माहौल देखिरहेको अवस्था बेला बेलामा देखिरहेको छ। यो यसलाई यसका लागि भनेर युवावर्गमा के को खाँचो छ जस्तो लाग्छ, किनभने यो नहोस् भन्ने हाम्रो चाहना हो, किनभने इन्टरटेनलाई इन्टरटेनमा नै एन्ड गर्न पायो भने मजा हुन्छ, किन यो किन भइरहेको छ र यो नहुनका लागि के कुराको खाँचो छ जस्तो लाग्छ?
2: अब एक हिसाबमा जुन यो जात्राहरू पर्वहरूमा युवाहरूको चासो बढ़िरहेको छ, उहाँहरूको रुचि बढ़िरहेको छ भने कति कुराहरू उहाँहरूलाई चाहिँ कस्तो हुन्छ भने कुन जात्रा कति बेला मनाउने, कसरी मनाउने, होइन, त्यसको पनि एउटा विधि हुन्छ, होइन, त्यो तरिकाहरूमा चाहिँ कुनै कुनै साथीहरू चाहिँ चुकेको कारणले गर्दाखेरिमा होइन संस्कृतिको पूर्ण ज्ञान नभएको कारण गर्दाखेरिमा केही अप्रिय घटनाहरू सुनिने, होइन, कहिले कहिले विवादहरू पनि आउने, त्यस्तो पनि हामीले सुनिरहेका छौँ। यसमा चाहिँ हामीले युवाहरूको भावनालाई बुझेर उहाँहरूलाई चाहिँ संस्कृतिबारे चाहिँ ज्ञान दिनु जरुरी छ, होइन, अब कुन समयमा के गर्ने, कसरी गर्ने, होइन, अब लाखे भन्दैमा जति बेला पनि लाखे निकाल्ने, जसले पनि लाखे निकाल्ने प्रविधि अहिले जुन कता कति देखिएको छ त्यसलाई पनि हामीले चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ लाग्नुपर्छ। अब लाखेलाई अब आफ्नो इच्छाले निकाल्यो, फेरि भित्र आयो, पैसा माग्ने जस्तो बनायो, त्यो पनि हामीले कता कता गुनासो हामीले सुनिरहेका छौँ। तथापि यसलाई चाहिँ युवाहरूको जुन रुचि छ त्यसलाई चाहिँ हामीले सम्मानका साथ उहाँहरूलाई चाहिँ संस्कृति सम्बन्धी चाहिँ ज्ञान दिन चाहिँ जरुरी छ।
1: एकदमै राम्रोसँग पक्कै पनि यो संस्कृति सम्बन्धी ज्ञान अत्यन्त जरुरी पनि छ र युवा वर्गहरू यसमा बुझ्न कतिको तयार छन् भन्ने कुरा पनि महत्वपूर्ण राख्छ। यो कुराहरू बुझाउन पनि सकियोस् र बुझ्नेहरूले बुझ्न पनि बुझिलियोस् भन्ने हाम्रो पनि धारणा रहेको छ र आगामी दिनमा संस्कृतिलाई भनेर ठ्याक्कै लाखे चाहिँ घण्टाकर्णको दिनमा निकालेर जन्माष्टमी कृष्ण जन्माष्टमीको दिनमा सकाइयो र अब यो गाई जात्रा चाहिँ नि गाई जात्राको दिनमा मात्र निकालिन्छ र एउटा प्रतियोगिताको दिनमा निकालिन्छ। पहिला चाहिँ गाई जात्रा पनि एकचोटि फेरि कृष्ण जन्माष्टमीको दिन निकालिने प्रचलन थियो र अब चाहिँ नि अब प्रतियोगिताको दिन निकालिन्छ अनि यो प्रतियोगिता भनेर अहिले करिब 38-40 ग्रुपहरूको पनि तयारी भइरहेको भनेर हामीलाई विगतको कार्यक्रमहरूमा आयोजकले जानकारी पनि दिइसक्नु भएको छ। यो नाच गाईसात्रा प्रतियोगिता हुन्छ ठ्याक्कै अब हेर्नु पर्दाखेरि त दर्शकले हेर्दा त्यही लुगा लगाएका छन् त्यही बाजा बजाएको छ त्यसरी नै नाचिरहेको छ तर पनि फरक चाहिँ के हुन्छ अब एउटा संस्कृतिलाई बुझ्नेले हेरेको र नर्मली अलिकता दर्शकले हेर्दाखेरि चाहिँ नि एउटै देखिन्छ तर पनि तपाईँहरू एउटा ल्यामा पुछ संस्कृतिमा पनि धेरै काम गरिसक्नु भएको छ त्यसलाई हेर्दा चाहिँ नि कस्तो कस्तो एंगलबाट हेरिन्छ अनि त्यो हेर्ने तवर तरिका र त्यसलाई क्याल्कुलेसन अलिकता तपाईँको आफ्नो वे अफ लुकिङ द्याट नाचलाई चाहिँ के छ
2: यस्तो छ अब विगतका दिनहरूमा चाहिँ जुन गाईजात्रा प्रतियोगिता भन्ने चाहिँ गाईजात्राको दिनमा गरिन्थ्यो तर त्यसमा चाहिँ कस्तो हुन्थ्यो भने सबैले चाहिँ आफ्नो टोलबाट निकाल्दाखेरिमा समय अभाव हुने र एक अर्काको टोलमा के फरक छ भनेर त्यो जात्राको बारेमा नहुने कारणले गर्दाखेरिमा चाहिँ गाईजात्राको दिनबाट पहिलो शनिबार चाहिँ जुन आउँछ आगामी शनिबार त्यो दिनमा चाहिँ प्रतियोगिता गरिन्छ यसमा के हुन्छ भने तपाईँको अब हामीले नर्मल्ली मान्छेहरूले साधारण व्यक्तिहरूले दर्शकहरूले हेर्दाखेरिमा पक्कै पनि त्यो सबै एउटै छ होइन ड्रेसदेखि लिएर होइन बाजादेखि लिएर होइन उहाँहरूको मुभहरू सबै स्टेपहरू सबै जुन डान्सको तरिका छ सबै करिब करिब एउटै छ तर पनि यो प्रतियोगितामा चाहिँ के हुन्छ भनेर भन्दाखेरिमा चाहिँ अब जुन अब हरेक टोलको आफ्नै ताल केही तालहरू फरक हुन्छ उहाँहरूको डान्सको जुन तरिका हुन्छ त्यो फरक छ त्यसले गर्दा पनि अब हामीले भन्दा पनि जुन त्यो संस्कृति सम्बन्धी गायतर सम्बन्धी जसलाई पोख्त हुनुहुन्छ व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले चाहिँ बाजाको ताल मिलेको छ कि छैन अब हामीलाई त जस्तो ताल बजाउँदा पनि सुनिने त्यो पक्कै पनि भइहाल्छ घुम्दाखेरिमा कतिचोटि घुम्ने त्यो हामीलाई थाहा हुँदैन अब टाउको हल्लाउने बेलामा कतिचोटि हल्लाउने त्यो पनि थाहा हुँदैन होइन अब जोकर कहाँभित्र कुन बेला भित्र पस्ने कुन बेला बाहिर निस्किने भन्ने त्यो हामीलाई थाहा हुँदैन होइन श्रृङ्गार कस्तो हुनुपर्छ त नि गाईजात्राको परिले गर्ने श्रृङ्गार कस्तो हो जोकरले गर्नुपर्ने कस्तो हो त्यहाँ प्रयोग हुने बाजाहरू के हुन् त्यो बारेमा सामान्य दर्शकहरूलाई थाहा नहुन सक्छ त्यसले त्यो कारणले गर्दा पनि विज्ञहरू राखेर चाहिँ उहाँले चाहिँ यो बाजामा यो हुनुपर्छ यो ताल हुनुपर्छ होइन परिले यस्तो यस्तो खालको चिजहरू लगाउनुपर्छ मेकअप यस्तो हुनुपर्छ श्रृङ्गारको कुराहरूमा पनि आउँछ त्यो अनुसार चाहिँ अब सामान्य व्यक्तिहरूले त्यो कुराहरू मूल्याङ्कन गर्न नसके पनि विज्ञहरूबाट चाहिँ त्यो कुराहरू मूल्याङ्कन भइरहेको हुन्छ प्रतियोगिताको बेलामा
1: भने धेरै ठाउँहरूमा तयारी गरिरहेको हामीले देखिरहेका छौँ र विशेषतः भन्नुपर्दा नयाँ बजारमा राम्रो सहभागिता होइन पहिला चारवटा परेर जोकर पुर्याउन पनि धौधौ हुने अवस्था थियो भने अहिले टोल टोलमा डबल गाईजात्रा पनि देखियो होइन पाँचजनाको ठाउँमा दसजना परेर जोकर गरेर दसजना पनि हिँडाइराख्नु भएको थियो गर्दाखेरि अहिले नयाँ बजारमा चाहिँ कति छन् हाम्रो नाच्ने नानी बाबुहरू
2: यस्तो छ अब पहिलाको कुरा गर्नु पर्दाखेरि पहिला चाहिँ पुरुषले मात्रै गाईजात्रा नाच्ने भन्ने प्रचलन थियो बिस्तारै त्यो कुराहरू परिमार्जित हुँदै पुरुषले मात्र नभइकन महिलाहरूले पनि त्यसमा सहभागी हुन पाउने भन्ने जुन आयो त्यसपछि चाहिँ बढेको छ र अब यो गाईजात्राको छुट्टै रौनक जुन यो नेपालमै यो हाम्रो जुन परी नाच्ने चलन छ त्यो चाहिँ यो अन्त अरू ठाउँहरूमा चाहिँ नेपालको कुनै पनि ठाउँमा हामीले देख्न पाउँदैनौँ यसको छुट्टै रौनक छ त्यो कारणले गर्दा फेरि अहिले बच्चाहरू चाहिँ जुन हुन्छ नाचमा अनि यो पर्वमा चाहिँ जुन रुचि देखाउनु भएको छ त्यसले गर्दा पनि हाम्रोमा चाहिँ करिब हाम्रो चाहिँ ल तीन ग्रुप गर्दाखेरिमा 15 नाच्ने भाइ बहिनीहरू हुनुहुन्छ त्यो बाहेकको अलावा भनेको बाजा बजाउने त छुट्टै छँदैछ
1: भने धेरैले इन्ट्रेस्ट राख्नु भएको छ नाचिराख्नु भएको छ बजाउनेको पनि कमी छैन नाच्नेको पनि कमी छैन र तयारी गर्ने बेलामा पनि उहाँहरूको सहभागिता पहिला टोल टोलमा हेर्नु पर्दाखेरि त्यही 4-5 मात्रै एक दुईजना बाजा बजाउने देखिन्थ्यो भने अहिले हरेक टोलमा गर्दाखेरि त्यहाँ क्राउड चाहिँ मिनिमम पनि 20-30 देखिन्छ तयारी पनि राम्रो देखिएको छ भने एउटा युवा वर्गमा संस्कृतिप्रतिको मोह पनि बढ्दै गएको जस्तो हामीले देख्न पाउँछौ र यो नाचिरहँदा बजाइरहँदा यो सबै गर्दाखेरि एक प्रकारको आफ्नो मौलिक बाजाप्रति आफ्नो मौलिक तालप्रति अनि आफ्नो संस्कृतिप्रति गर्व गर्नका लागि पनि धेरै प्रशस्त ठाउँहरू देखिएको र एक प्रकारको आत्मीयता पनि बढ्दै गएको जस्तो पनि हामीले देख्न पाउँछौ र अबको दिनमा फेरि यो नाच चाहिँ सिकाइराख्नु पर्ने हुन्छ कि हुन त अब त्यहाँ ठुलोहरू नाचिरहेको हुन्छ तर सानो सानो बच्चाहरू पनि एउटा लट्ठी लिएर उनीहरूले फेरि तालमा हुन त हामी पनि बच्चा हुँदाखेरि त्यो ताल सँगै सँगै छेउमा बसेर नाच्ने चाहिँ गर्थ्यौं त्यो एकदमै बाजाको ताल पनि कण्ठै थियो होइन गीत पनि कण्ठै थियो त्यसरी हामी नाच्ने गर्थ्यौं र अहिले पनि साना साना नानी बाबुहरू चाहिँ एकदमै सानो दुई चार वर्षकोहरू पनि त्यो बाजाको तालमा साइडमा बसेर नाचेको हामीले देख्छौं भने यो एउटा कस्तो लाग्छ यो सबै कुरा देखिरहँदा होइन हाम्रो युवा वर्गलाई संस्कृतिप्रति जुन एउटा असाध्यै मोह बढ़िरहेको यो सबै कुराले गर्दाखेरि चाहिँ नि कस्तो लाग्छ यहाँलाई युवा वर्ग आफ्नो शिक्षा होइन भोलिको करियर यो सबैहरूलाई पनि अलिकता यो समयमा अलिकता म्यानेज गरेर यो कार्यक्रमहरूमा चाहिँ अगाडि देखिएको पाइरहेको छौ हामीले यो गर्दा भोलिको दिनमा हाम्रो संस्कृति चाहिँ नि लोप हुँदैन है भन्ने कुरामा त एकदमै विश्वास त हुन सकिन्छ होइन
2: पक्कै पनि अब यो गाई जात्राको जुन हाम्रो घण्टा कर्णबाट होइन त्यसपछि हाम्रो नासदेव पूजा गरेर चाहिँ बाजा सिक्ने र नाच्ने चाहिँ सुरु हुन्छ अनि यो हाम्रो तायमा चाहिँ जुन सिक्ने छ त्यो प्रचलन कस्तो छ भने हामीले कोठाभित्र नभइकन खुल्ला बाहिर आँगनमा रोडमा गर्ने कारणले गर्दामा त्यहाँ सबैले देख्न पाउँछन् त्यहाँ होइन त्यसमा यो आउने त्यो नआउने भन्ने रोकटोक केही पनि हुँदैन जुनै पनि जातिका जुनै पनि धर्मका जुनै पनि वर्गका जुनै पनि लिङ्गका व्यक्तिहरू त्यहाँ सहभागी हुन सक्छन् उहाँहरूले देख्नुहुन्छ देखेको कुराहरू कतिलाई इन्ट्रेस्ट लागेको कुराहरू उहाँले म नाच्छु भनेर आउनुहुन्छ ल नाच्नुहुन्छ भने तपाईँहरू गर्नुहोस् यो कुरा प्र्याक्टिस गर्नु भने त्यहाँ मजाले सिकाइन्छ निशुल्क यसमा कुनै यो तपाईँलाई यस्तो यो कुनै क्राइटेरिया पनि छैन कुनै बाधा व्यवधान पनि छैन यसमा चाहिँ सजिलै बाहिर ओपनली हुने कारणले गर्दाखेरिमा यो सिक्न पनि सजिलो छ यो कुराहरू सिक्न पनि सजिलो छ किनभने त्यहाँ ठूलो दाई दिदीहरू नाचिरहेको हुन्छ र बच्चाहरू तपाईँले भने जस्तै साइडमा बसेर उनीहरूले बाजा सुन्छन् बाजाको बारेमा ताल बुझ्छन् र केही कुराहरू फलो पनि गर्छन् नाचको स्टेपहरू फलो पनि गर्छन् त्यसले गर्दाखेरिमा चाहिँ उहाँहरूलाई सिकाउन पनि त्यति मुस्किल पनि हुँदैन र भनिहाल्नुभयो युवा पुस्तामा जुन त्यो संस्कृतिको कुरा छ जुन मोहको कुरा छ त्यसले गर्दाखेरिमा हामीले चाहिँ के छ भने ठूलो मान्छेले मात्रै बजायो सिक्यो भने उहाँहरू मात्रै सीमित हुने भयो होइन जस्तै हामीले सानसाना भाइ बहिनीहरूलाई पनि त्यसमा सहभागी गराउन सक्यो भने पक्कै पनि यो संस्कृति चाहिँ निरन्तर चलिरहन्छ
1: अब पहिला पुरुष मात्रै यो तयमाचामा नाच्ने गरिन्थ्यो भने के लाग्छ यहाँलाई कसरी यो महिलाहरूमा पनि कि पुरुषहरू नाच्न नमान्दाखेरि महिलाहरूको पनि सुरुवात भएको कि महिलाहरूलाई पनि अब महिलाहरू त अब पुरुष महिलामा केही फरक छैन भनेर एउटा एउटा समानताको हिसाबले नाच्न दिइरहेको हो कि हुन त अब पहिलाको कुरा सुन्यो भने चाहिँ एउटा अलिकता इन्टरटेन गराउनलाई पुरुषहरूलाई नै परि बनाएर केटा मान्छेहरूलाई नै परि बनाउँदाखेरि अलिक हाँसुर्दो देखाउनलाई र अलिकता रमाइलो देखियोस् भनेर सुरु गरेको भन्ने पनि सुन्न पाइन्छ तर पनि महिलाहरू नै परि बन्दा त खासै अलिक फरक त देखिने भएन किनभने उनीहरू त्यसै सुन्दर हुन्छन् र सुन्दर महिलाहरूलाई फेरि एउटा मेकअप गरिदिँदाखेरि उहाँहरूको यो श्रृङ्गारिँदाखेरि त त्यति फरक त नदेखिने भयो उहाँहरू अझ राम्री मात्रै देखिने भयो तर पुरुषलाई नै त्यो महिलाको श्रृङ्गार गर्दा त दे आर लुकिङ भेरी डिफरेन्ट होइन त्यो कति डिफरेन्ट देखिन्छ नि त यो चाहिँ कस्तो लाग्छ कसरी यो महिला नेरी सुरु भयो किन महिलाहरू नाच्न थाले पुरुषहरू नाच्नलाई अभाव भएको कारणले महिला नाच्न लागे कि महिलाहरूले पनि इच्छा देखाएर महिलाहरू नाच्न थाले
2: मेरो विचारमा चाहिँ यो समयसँगैको परिवर्तन हो जस्तो लाग्छ किनभने विगतका दिनहरूमा होइन हाम्रो पुरानो समयमा चाहिँ हामीले सुने अनुसार जाने अनुसार चाहिँ महिलाहरूलाई चाहिँ घरबाट बाहिर निकाल्न नहुने नाचमा सहभागी नगराउने होइन बाजा बजाउन नदिने भनी केही कुराहरू पनि सुन्न पाइन्छ पहिला र अनि गाई जात्राको एउटा महत्व पनि के हो भने यसको एउटा सार चाहिँ हामीले चाहिँ त्यहाँ दुःख भएका मान्छेहरूको चाहिँ ओठमा हाँसो लिएर आउने होइन जस्तै महिलालाई महिला नै बनाएर नचाहे भने त त्यसमा खासै रौनक रहेन तर महिला पुरुषलाई महिलाको भेष बनाएर नचाहे भने त हेर्ने मान्छेहरू पनि त छुट्टै उहाँहरूको चाहिँ रौनक हुने भयो होइन त्यो कारणले गर्दा पनि हो र समयसँगै परिवर्तन हुँदै आएर महिलाहरूले पनि बाजाहरूमा इन्ट्रेस्ट देखाउन थाल्नुभयो उहाँहरूले पनि होइन नाचमा पनि हामी पनि नाच्छौँ भनेर जुन इन्ट्रेस्ट देखाउनु भयो त्यसले गर्दा नै उहाँहरूको सम्मानसहित नै यो भित्रिएको जस्तो मैले चाहिँ महसुस गरेको छु
1: हुन त नेवा खल कास्कीले जुन एउटा ठूलो प्रयास गरेर यो प्रतियोगिताको प्रतियोगिता राख्यो प्रतियोगिता राखेपछि हरेक टोलहरू झुर्मुदाएको छ र उत्कृष्ट पुरस्कार पनि राम्रो अमाउन्टको पुरस्कार पनि राखिदिनु भएको छ र यो पुरस्कारको पनि एउटा लालसा पनि हुन्छ. यो पुरस्कार यति पाइन्छ भनेर प्रथमै हुन्न किन होइन प्राइज चाहिँ लिनै पर्छ है भनेर सबैको तयारी भयङ्कर देखिन्छ. त्यो पनि एउटा राम्रो पक्ष हो र एउटा अब प्रथम द्वितीय तृतीयको पुरस्कार छ भने उता महिलालाई फेरि पनि छ र कतिको कुरा आउँछ कि महिलाहरूलाई किन फरक किन थोरै भन्ने कुरा पनि आउँछ होइन. यी कुराहरू भनेको यस्ता कुराहरू पनि छँदैछन् र कस्तो छ नयाँ बजार सांस्कृतिक यो लामो पुछको तयारी चाहिँ नि अब यो प्रतियोगिता जुन असोज 3 गते हुन लागिरहेको छ यो 3 गतेको तयारीको लागि कस्तो छ कुन चाहिँ पुरस्कारमा दावी गर्दै प्रयत्नशील हुनुहुन्छ तपाईँहरू.
2: नयाँ बजारको इतिहास हेर्ने हो भने स्थापना कालदेखि नै थुप्रै स्थानहरू होइन प्रथम दोस्रो तेस्रो सान्त्वना थुप्रैचोटि चाहिँ नयाँ बजारले आफ्नो स्थान ओगर्न सफल भइरहेको छ. विगतको दिनमा नयाँ बजार पनि आफै पनि आयोजक आजभन्दा 2 वर्ष अगाडिकोमा चाहिँ नयाँ बजार आफै पनि एउटा आयोजकको रूपमा तायमा चाहिँ प्रतियोगिता आयोजकको रूपमा काम गरिरहेको थियो. त्यसको अनुभवमा पनि कस्तो हुन्छ भने हामीलाई जुन हामी सहभागी भइरहँदाखेरिमा जुन अरू साथीहरूको जुन उत्साह थियो अब यो पुरस्कार राशि भइसकेपछि होइन एउटा पैसा मात्र नभइकन उहाँहरूलाई पैसा मात्र नहेरिकन चाहिँ अब हामीले पुरस्कार राख्यौँ भने चाहिँ अझ उहाँहरूलाई चाहिँ हामीले के चिजहरू गर्नुपर्छ भने त्यसमा चाहिँ अलिकति उहाँहरूको ध्यान बढी जान्छ जस्तो मलाई लागिरहेको छ. अब जुन यो अब आगामी असोज 3 गते लामो जर्मा हुन गइरहेको जुन तायमाचा प्रतियोगिता छ त्यसको लागि हाम्रो नयाँ बजार सांस्कृतिक समितिकोबाट चाहिँ एकदम तयारी अति नै चलिरहेको दमदार चलिरहेको छ. अनि अर्को कुरामा के जानकारी गराउन चाहन्छु भने हामीले चाहिँ अहिलेसम्म नयाँ बजारले चाहिँ पुरुष नै सहभागी गराइरहेका छौँ प्रतियोगितामा. जतिचोटि पनि हामीले भाग लिएका छौँ पुरुषै सहभागी गराइरहेका छौँ. अब आगामी दिनमा के हुन्छ कस्तो हुन्छ अब महिलालाई पनि अवसर दिन सकिन्छ कि त्यो पनि हामी हेर्नेछौँ खोज्नेछौँ. आगामी दिनको कुरा हो तर अब भाद्र असोज 3 गतेको चाहिँ प्रतियोगिताको लागि चाहिँ हामी चाहिँ भाइहरू बाजा बजाउने कलाकारहरू नाच्ने कलाकारहरू चाहिँ निरन्तर सिकिरहेको छ.
1: जुन यो तयारी छ यहाँलाई धेरै धेरै शुभकामना पनि दिन चाहन्छु होइन. प्रयत्नशील भए पनि अब सकेसम्म प्रथम पुरस्कार नै हासिल गर्न
2: पक्कै पनि नयाँ बजारले यसपालि प्रथमै ल्याउने जोस र जाँगर साथ तयारी गरिरहेको छ.
1: हामी हिजोको दिनमा गाई जात्रा देख्ने गर्थ्यौं जब हामी एकदमै बाल्य अवस्थामा थियौं. गाई जात्रा निकालिन्थ्यो हरेक गाई जात्राहरू चाहिँ नि आएर भैरव थान अगाडि नृत्य गराउने गर्दथ्यो र त्यो दिन भैरवको ख्वापा पनि बाहिर निकालिन्थ्यो र दर्शन गर्नेको लामो लाइन देखिन्थ्यो र यो सबै भइकन अनि अत्यन्त रमाइलो देखिन्थ्यो कि बाटोभरि नै गाउँ गाउँबाट मान्छेहरू आएर आँगन आँगनमा बसेर जात्रा हेर्नलाई भैरव टोल त भरि भराउ नै देखिन्थ्यो र यसपालि त्यो चमक देख्न पाइएन र दिउँसो 2 बजे पछाडि यमराज निकालिन्थ्यो. यमराज कतिखेर आउला भनेर यमराजको भाषण सुन्ने भनेर मान्छेले यति तयारी गरेको मतलब यति क्राउड हुन्थ्यो त्यो क्राउड अनि त्यहाँ हरेक किसिमको खानेकुराहरू बेच्न ल्याइराखेको होइन अनि त्यो त्यति बेला भन्नुपर्दा कटन क्यान्डीहरू त्यो एकदमै भास्टमा होइन कि त्यो नै एकजनाले बोकेर लिएर आएको अनि त्यो मिठाईहरू थरी थरीका मिठाईहरू यो सबै कुराहरू देख्न पाइन्थ्यो तर अहिले त्यो सबै कुराहरू अलिक कमै देखिन पाइएको छ. तर पनि रनक फेरि बढाउनका लागि युवाहरूको जोस जाँगर चाहिँ हामीले देख्न पाएका छौं. यो युवा जोस जाँगर नमेटियोस् आगामी दिनहरूमा यहाँहरू जस्तो युवावर्गले संस्कृतिको लागि ठूलो कार्य गर्न सकोस् अभिभारा लिन सकोस् यो शुभकामना दिन चाहन्छु म व्यक्तिगत अनि अन्नपूर्ण एफएम परिवारको तर्फबाट. र संस्कृति संरक्षण सम्वर्धनका लागि जुन नेवाखल मिसा पूजा ल्याम पूजा भनेर जुन कार्यहरू गरिरहेको छ तपाईलाई कस्तो लाग्छ भोलिको दिनमा यी कुराहरू संरक्षण गर्नका लागि सम्पूर्ण पोखरेली आज हामीले हेर्नु पर्दाखेरि तायमाचामा नेवा जाति मात्र होइन सहभागी थुप्रै अरू जातिका नानी बाबुहरूको पनि बाजा बजाउन होस् या नृत्य गर्न होस् उहाँहरूको सहभागिता राम्रो देखिन्छ. त्यति मात्र नभइकन कति तायमाचामा चाहिँ सदस्यहरू अरू जातिको पनि सदस्य भएर सदस्य हुनुभएको छ यसले गर्दाखेरि हाम्रो एउटा राम्रो वातावरण क्रिएट भएको देखिन्छ। तायमाचा नेवा जातिको मात्र होइन, तायमाचा सम्पूर्ण पोखरेलीको जात्रा हो, महोत्सव हो भन्ने कुरालाई नकार्न सकिँदैन। यो सबै कुराहरू देख्दाखेरि अझ भन्नुपर्दाखेरि अब असोज 3 गते हुने जुन भव्य प्रतियोगिता छ त्यहाँ त पोखरेली सम्पूर्ण पोखरेलीहरूको त्यो क्राउड भेटाइन्छ त्यहाँ। र यो लामा चौरमा हुन लागिरहेको यो असोज 3 गतेको तायमाचा महोत्सवमा सम्पूर्ण 38 तायमाचा समितिको जुन सहभागिता हुन्छ त्यो सहभागिता हेर्न लायकै हुन्छ। तपाई सक्नुहुन्छ भने फिल्डमै आउनुहोस्, होइन भने पनि तपाईँले एकदमै प्रत्यक्ष प्रसारण भइरहेको हुन्छ त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। र यो जुन पृथ्वी उद्धारका लागि भनेर सुरु गरिएको यो जात्राले आज महोत्सवको रूपमा लिएको छ। महोत्सव मात्र होइन, संस्कृति संरक्षणका लागि नेवा जाति मात्र होइन कि सम्पूर्ण पोखरेलीलाई यो जात्रामय बनाइएको छ, संस्कृतिमय बनाएको छ। यो संस्कृति संरक्षण सम्वर्धन अनि पुस्तान्तरण गर्नका लागि नेवा खल मिसा पुछ अनि ल्यामो पुछको यो जुन जागरूकता छ, यसप्रति यहाँको जुन एकदमै प्रत्यक्ष यहाँले धेरै कार्य गरिरहनु भएको छ, अझ कस्तो लाग्छ भोलिको दिनमा अझ युवाहरूलाई संस्कृतिमा उहाँहरूलाई अझ बढी संलग्न गराउन र यसलाई चाहिँ जीवित राख्नका लागि के कुराको खाँचो छ जस्तो लाग्छ। युवा भएको नाताले युवाहरूलाई यसमा कति देखिन्छ, युवाहरू कति ठाउँहरूमा अत्यन्त अग्रेसिभ भएको पनि हामी देख्छौ, तर ती युवाहरूलाई हुन त उहाँहरूलाई अझ कति कुरा देख्नै छ, कति कुरा भोग्न नै छ, यी कुराहरूलाई सबै कुरालाई अझ सुमधुर रूपले जाओस् भन्नलाई चाहिँ के कुराको खाँचो छ। कहीँ कतै अलिकता भन्दा सिनियरहरूको कमी कमजोरी पो रह्यो कि होइन, कति कुरा गर्दाखेरि, कति कुरा बोल्दाखेरि, कति कुरा भन्दाखेरि कुराहरू नबुझिएका हुन सक्छन्। त्यसले गर्दाखेरि यी कुराहरूलाई समेटेर, यी कुराहरूलाई समग्र रूपमा हाम्रा अग्रजहरूको सम्मान होस्, युवाहरूलाई सहभागिता होस् भन्नका लागि के चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ।
2: अब यो विषयमा भन्नुपर्दा चाहिँ होइन, कुनै पनि संस्कार संस्कृति संगठन चल्नको लागि एउटा अभिभावकको आवश्यकता पर्छ होइन, एउटा गुरुको आवश्यकता पर्छ। हामीले संस्कार संस्कृति मनाइरहँदा होइन आफ्नो ठाउँबाट त योगदान गरिरहेकै हुन्छौँ, तर पनि त्यसलाई नियन्त्रण गर्ने, नियमन गर्ने र संरक्षण गर्ने संस्था वा व्यक्तिको आवश्यकता पक्कै पनि पर्छ, जसको चाहिँ यो पोखरामा रहेका नेवार समुदायको नेतृत्व चाहिँ नेवा खला कास्कीले गरिरहेको छ। पक्कै पनि हिजोको दिनमा छरिएर रहेका नेवारहरूलाई एकीकृत गर्ने, एकै ठाउँमा ल्याउने कार्य जुन नेवा खला कास्की, नेवा मिसा पुछ र नेवा ल्यामा पुछ लगायतका नेवारी संस्थाहरूले गरिरहेको छ, यसलाई एकदम सराहनीय रूपमा लिनुपर्छ। किनभने एउटा नियन्त्रण भएन भने होइन, नियमन भएन भने त्यो कुराहरू हातबाट फुत्किन सक्छ, नराम्रो बाटोमा जान सक्छ। त्यो कारणले गर्दा पनि एउटा संस्थाको आवश्यकता पर्ने हुन्छ। र युवा पुस्तालाई कसरी चाहिँ हामीले सँगसँगै लान सक्छौँ भन्दाखेरिमा, समय अनुसार मान्छेहरूको सोच पनि फरक फरक हुन्छ र संस्कृति मनाउने तरिकाहरू पनि परिवर्तन आइरहेको हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ। त्यसमा चाहिँ युवाहरूले जुन युवाहरूको जुन माग छ, उहाँहरूको उहाँले जुन अलि आधुनिकता सँगसँगै संस्कृति लैजाने भन्ने जुन छ, त्यसमा पनि अब युवाहरूको भावनालाई बुझेर काम गर्नुपर्छ होइन। र जुन नेवा खला कास्कीले गरिरहेकै छ, मपुचा गठन गरिएको छ, हाम्रो 26 लगभग 26-27 ल्यामापुचाको इकाइहरू छ, उहाँहरू मार्फत चाहिँ जुन नेवा ल्यामापुचा कास्की भनेर रहेको छ, उहाँहरूको कुराहरू चाहिँ नेवा ल्यामापुचा कास्कीमा पुग्छ र नेवा ल्यामापुचा कास्कीले चाहिँ नेवा खला कास्कीमा चाहिँ जुन कुराहरू राख्छ, त्यसले गर्दाखेरिमा चाहिँ संस्कृतिहरूप्रति चाहिँ अझ बढी युवाहरू चाहिँ आकर्षित भएको उहाँहरू चाहिँ लागिरहेको छ। उहाँहरूको भावनालाई बुझेर होइन, समय अनुसारको भावना बुझेर चाहिँ काम गर्यो भने पक्कै पनि यो संस्कृति सम्वर्धन संरक्षणमा चाहिँ युवाहरू सँगसँगै लिएर जाँदामा चाहिँ अत्यन्त राम्रो हुन्छ।
1: धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँको यो विशेष समयको लागि। धेरै जुन कुराहरू राखिदिनुभयो, जुन कार्यक्रमको बारेमा धेरै विस्तृत जानकारीहरू दिनुभयो, यसको लागि म आभार व्यक्त गर्न चाहन्छु। अत्यन्त व्यस्त रहँदा रहँदै पनि यहाँको जुन यो समय, जुन यो त महत्वपूर्ण समयको समय दिनुभयो, यहाँको यो महत्वपूर्ण समय र संवादको लागि म व्यक्तिगत अनि अन्नपूर्ण एफएम परिवार यहाँलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो कार्यक्रमबाट म संगीता पनि विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। धन्यवाद।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-0027-29।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य मासापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-9190।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदय घात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड़कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
6: पुनः
0: विश्वस्त फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र
7: 65-5-54-8-34।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ?

0: 4.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 061-581-522-87।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9853510031, 9750010031। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-8।

0: أطرى.
1: क्रिस्टल आईवीएफ केन्द्र में जाओ अब बाझोपन को नैराश्यता खुशी में बदलाओ
2: हाँ यह कसरी संभव छ कता कता धाई सके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटल में खुले फिस्टल आईवीएफ केन्द्र समस्या चट हो गए डाक्टर अनु हिराचन संग परामर्श लिनु
2: साच्चै हो र
1: ए बाबा हो वहाँ तो स्त्री तथा प्रसूति रोग बाझोपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिव टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौं पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-084-46-525
3: होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
3: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-77
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पोन
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
9: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
10: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
0: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
0: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
8: TNT Express
9: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
10: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
9: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

My.

run.

0: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा शोभा गौतम,
0: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
0: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुंगाना,
0: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
0: व्यवसायको हक हितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
2: रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्जर पेन्स।
4: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायको अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।

0: 榜定岗陈都榜
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: व्यवसायिक ऐक्यबद्धता हाम्रो प्रतिबद्धता।
3: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशनमा बलराम आचार्य प्यानललाई अत्याधिक मतले विजय गराउ।
2: अध्यक्षमा बलराम आचार्य,
3: वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बासोला,
2: उद्योग उपाध्यक्षमा ललित बहादुर कुंवर,
3: वाणिज्य उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ,
2: महासचिवमा सुदीप प्रधानङ्ग,
3: कोषाध्यक्षमा देवेन्द्र प्रजु,
2: उपमहासचिवमा प्रदीप राज भण्डारी।
3: व्यवसाय उद्योग र रोजगारीको स्थान पोखरा उद्योग वाणिज्य संघ हाम्रो पहिचान।
2: तपाईँको अमूल्य मत बलराम आचार्य
1: प्यानललाई। मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
4: हृदयघात,
1: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
4: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
6: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्वालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190।

0: अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817-17, 98025817-17।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025530।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: उपलब्ध
8: यहाँ अत्याधुनिक थ्रीटेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज।
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
1: फोन 061-572-648-572-849।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा।

0: दोधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
0: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
0: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा। फोन 061-454-689, 452-715।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1162।
3: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-0536।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाइ तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5534-834-34-834-34।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: हो। क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251, 9190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: कि तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ। नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन करना संपर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दु को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: Dr. Vikas Gurung, Consultant Radiologist, Dr. Manish Kiran Swasta, Dr. Sumiran Swasta, Consultant Anesthesiologist, Dr. Bhupendra Kumar Tulachan, Dr. Vishal Gurung, Consultant Physician, Dr. Anumol Paudel.
1: Ward, ICU, NICU, General and Laparoscopy Surgery Seva, Post-op Seva, Physiotherapy, Endoscopy, Colonoscopy, ECO, TMT, Holter, PFT, Uroflowmetry, Dialysis Seva, Ra, Akopachar Seva, 24 Ghanta Emergency Seva Sate, Anne Visheshagya Doctor Harudwara Seva Pradhan Gariyeko Jankari Garaudachau.
2: 24 Ghanta Pathology Seva Uplabdachau. Bistri Jankari Kulagi, Padmasri Hospital and Allied Sciences Prali, Pokhara Nau New Road, Phone 061-592-563-563.
3: मर्दी हिमाल को काखमा स्वाद को नया गंतव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेश को अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेमजा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
4: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
4: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
5: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
4: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
4: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
0: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702 संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856586536, मोबाइल 9856600536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917728, मोबाइल 9856007729। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 0615781161, 5781162।

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: ओहो नासर बे, कति छाब डिजाइन बे मारै गना खिनानी खनि तोला
3: खनै बिबा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला।
2: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे।
3: हजुर तिमी झोको लाई नि मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
2: तोई मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
5: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
6: विशेषज्ञ सेवाहरू
5: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मोटु रोग,
6: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
5: हाड जोड्ने, मेरुदण्ड तथा बाफ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा PFT सेवा,
6: ICU, NICU सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
5: फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरा पाटन। फोन 061-577-553-578-9।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 689 452 715।

0: र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
1: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
0: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
1: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
0: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
1: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
0: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
1: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन रेप कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
4: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
3: मृगौला तथा मूत्र रोग युरो सर्जरी
4: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
3: न्युरो सर्जरी सेवा
4: बाल रोग
3: नाक कान तथा घाँटी रोग
4: मानसिक तथा स्नायु रोग
3: प्रसूति तथा स्त्री रोग
4: छाला यौन तथा कुष्ठ रोग
3: नेत्र रोग
4: दाँत तथा मुख रोग
3: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
4: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
3: सुविधा सम्पन्न आईसीयू सेवा
4: डिजिटल एक्सरे
3: सिटी स्क्यान सेवा
4: भिडियो एक्सरे इको कार्डियोग्राफी
3: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
4: फिजियोथेरापी युरोफ्लोमेट्री
3: केमोथेरापी
4: सुरक्षित गर्भपतन सेवा
3: होल बडी चेकअप हेल्थ प्याकेज
4: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
3: फोन 061-572-648-572-849।
5: कस्तो मिठो सुगन्ध आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
6: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
7: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
9: उपचार हुने रोगहरू
8: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेसन पश्चात दुखाइ कम हुने
8: उपचार गरेपछि छिटो निको हुने
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
8: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
4: फोन 061-590-162

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: फिरता फिरता 20% समस्या फिरता पहले पानी चाहा पानी
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेका नकिनानी खनि तोला
3: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुलाडी तोला।
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे।
3: हजुर किमे झोको लाइनी छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
3: तमुताय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
2: तोय निल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98-560-010-31 97-150-010-31 पोखरा न्यू रोड BND भवन सानीमा बैंक रहेको भवन।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: आराम ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।

Please, please forgive me.

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो
0: ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र

विश्व उत्पादन जिंदल एसएस फाइव नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: फिरता फिरता 20% समस्या फिरता
1: सही पानी चाह पानी
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
4: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
5: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
3: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-07-29।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा.
3: फोन 061-590-162-590-163.
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2. सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ. अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: रेडियो अन्नपूर्ण 93.4
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजे

0: दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856809277।
2: मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी भइन्, म एक्लो भएँ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34-834।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
8: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।
10: TNT Express।
11: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
11: TNT एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको 1 घर तल, फोन 061-538-3769। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन साथ दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: फिस्टुल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-98-084-46-525।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज।
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
5: फोन 061-572-648-549।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-0611
1: ओहो नासर बे कत्ती छाब डिजाइन बे मारेगा ना खिलानी खानी तोला
2: खनाई दीवा नासर बे रूपा कोट ज्योति सुनचाती दुकान महेंद्र फुलादी तोला
1: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार बा चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चने तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिस्यानारी बेल्ले छाब पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचादी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
1: जगह मात्र आङी रूपाकोट ज्योति सुनचादी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
1: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचादी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा ता तान नि बिम्द
3: बाजेदेखि नातिसम्म पाइला मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-0279
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: मम्मी गर्मी भाई के ची सो पियू ना
1: पियू ना लाई चिस्तो उठाओ हॉले
2: हॉले गर्मी मनाया तो
1: रिफ्रेशमेंट बार न्यूट्रिशन मीट
2: चिस्तो हॉले
3: घर होस या ऑफिस होटल होस या रेस्टोरेंट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
4: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिदे कि विदेशमा गएर पढ्ने
5: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
5: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
6: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
5: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
4: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-689 452-715
8: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हर्ले
4: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता
3: जहिले पनि जहाँ पनि
5: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेन
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251 9891190190।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0165917828, मोबाइल 9556007729।

स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला। गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2.
3: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ.
2: रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 हेलो हेलो 1 2 1 2 टेस्ट हाम्रो कम्पनी यस वर्ष पनि नम्बर 1 कम्पनी भएको छ. तपाईँहरू सबैजनाको भूमिका उत्तिकै छ, तर त्यसमा पनि हाम्रो फिमेल स्टाफहरूको भूमिका चाहिँ एकदमै धेरै छ. सो आजको पार्टी चाहिँ तपाईँहरूलाई थ्याङ्क यू भन्नको लागि यो तीज स्पेसल सक्सेस पार्टी हो. इन्जोय, ह्याप्पी तीज.
3: अनि अफिसमा त मसँग मस्त मस्किन्थ्यो त जिस्किन्थ्यो. मैले सोचेँ तिमी पनि मलाई लाइक गर्छु.
4: म तपाईँसँग त्यस्तै त हो नि दाई, सँगै काम गर्ने भएपछि हाँस्नु बोल्नु त पर्यो. मैले तपाईँलाई यस्तो सोचेकै छैन दाई, प्लिज नाइकै छोड्नु.
3: नाटक नगर, म सधैँ मौकाको पर्खाइमा थिएँ. झन् झनाट आओस् भनेर टन्न पिएर देव्दास भएर आएको छु.

0: Plus. यो कंपनी को सक्सेस पार्टी हो, चंद्रमुखी को कोठी होइन। सुनिनस, उसले नाइ भनेको, नाइ भनेसी नाइ, नो मिन्स नो।
1: तपाईलाई के मतलब? म्यानेजर छ भन्दैमा आफू भन्दा कान्छो केटा सँग चक्कर चलाए मलाई थाहा छैन।
0: किन? केटीको उमेर ठुलो हुनु हुँदैन, हामी माया गर्छौ एकअर्कालाई।
1: माया गरे पनि जे गरे पनि हुने त त्यही हो।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेंट
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: 榜电杆成都榜
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।

हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433 42 433 640

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड़कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98190।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: लगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस ज्ञान मसाला
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
3: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

कि तपाईँ यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइटमा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू।

0: पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान जारी, मतगणना भोलि बिहान शुरू गरिने। भोटेपछि बाढ़ीमा परेका 1341 वटा शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। परराष्ट्र मन्त्री खनाल र कोरियाका विदेश मन्त्री छो बीच भेटवार्ता, पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता। रसुवागढ़ी नाकामा बाढ़ीको विनाश, 10 अर्ब भन्दा बढ़ी क्षति, 4 पर्व लक्षित सबै सामान बगे। प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ग्रान्ड शोमा सीमित हुन नहुने गगन थापाको भनाई, नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्नेमा जोड़। फेवाताल सफाई अभियान जारी, जलकुम्भी नियन्त्रणमा उपलब्धि, संरक्षणको लागि सहकार्य आवश्यक। तिब्बत क्षेत्रमा बाढ़ीबाट मृत्यु हुनेको संख्या 43 पुग्यो, 519 जना बेपत्ता। विश्वव्यापी चुनौती बीच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि र एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित सहित नेपाल सेमी फाइनलमा प्रवेश। न्यूजील्याण्ड एसँग अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पराजित। पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि शनिबार भएको निर्वाचनमा अहिले मतदान कार्यक्रम जारी नै रहेको छ। आज बिहान 8:30 बजेदेखि शुरू भएको मतदान साँझ 5 बजेसम्म जारी रहने शुरूमा बताइए पनि मतदाताहरूको संख्या आइरहेको कारणले गर्दा यो समाचार तयार पार्दासम्म मतदान कार्य जारी रहेको छ। निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार मतगणना भोलि बिहान शुरू हुनेछ। मतदान सकिए पछाडि भोलि बिहान मात्र मतगणना गर्ने अधिकारीले जानकारी दिनुभएको छ। संघको आगामी 2 वर्ष कार्यकालको लागि अध्यक्ष पदमा 4 जनाबीच प्रतिस्पर्धा भएकाले यसपटकको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ। अध्यक्षका उम्मेद्वार बलराम आचार्य र शोभा गौतमले प्यानलसहित प्रतिस्पर्धा गर्नुभएको छ भने उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ। अध्यक्ष पदमा 4 जनाको प्रतिस्पर्धा भए पनि अन्य प्रमुख पदाधिकारीमा भने आचार्य र गौतम ब्यानर्जीबीच सीधा प्रतिस्पर्धा भएको छ। वरिष्ठ उपाध्यक्षदेखि उद्योग तथा वाणिज्य उपाध्यक्ष, महासचिवको सदस्य र उपमहासचिवसम्मका पदमा उम्मेद्वारहरूबीच प्रतिस्पर्धा भएको हो। वरिष्ठ उपाध्यक्षमा आचार्य प्यानलबाट दिनेश चन्द्र बास्तोला र गौतम प्यानलबाट टीकाराम सुवेदी प्रतिस्पर्धामा हुनुहुन्छ। उद्योगतर्फको उपाध्यक्षमा ललित बहादुर कुमार र सौगात थापा, वाणिज्यतर्फको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ र भीम गौतम आमने सामने हुनुभएको छ। त्यस्तै महासचिवमा सुदीप प्रधानाङ्ग र तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा देवेन्द्र प्रजु र जीवन प्रकाश श्रेष्ठ तथा उपमहासचिवमा प्रदीप राज भण्डारी, यादव प्रसाद पोखरेल र रामचन्द्र तिमल सेनाबीच प्रतिस्पर्धा भएको छ। अध्यक्षका उम्मेद्वारमध्ये उत्तममान बुद्धाचार्य संघका सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। अर्जुन पोखरेल यसअगाडि 2 पटक अध्यक्ष पदमा पराजित भइसक्नु भएको छ। उहाँको संघको सदस्य, उपमहासचिव र महासचिव भइसक्नु भएको व्यक्ति हुनुहुन्छ। त्यस्तै बलराम आचार्य संघको सदस्य, कोषाध्यक्ष हुँदै वाणिज्यतर्फको उपाध्यक्ष हुनुभएको हो भने शोभा गौतम वर्तमान कार्य समितिको महिला सचिव महासचिव हुनुहुन्थ्यो। गौतम पोखरा उद्योग वाणिज्य संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने लक्ष्यसित चुनावी मैदानमा उत्रिनु भएको छ। खुल्ला सदस्यतर्फ गोविन्द बहादुर केसी, मनोहरी पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कण्डेल, दुर्गा बराल, सूर्यराज घिमिरे सुरेश, कमल बहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाई, दिलीप कुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीबीच प्रतिस्पर्धा छ। यसअगाडि वस्तुगततर्फका 4 सदस्यमा लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरू तथा उद्योगतर्फको 1 सदस्यमा पीताम्बर अधिकारी सर्वसम्मत भइसक्नु भएको छ। 2731 सदस्य आबद्ध रहेको संघको निर्वाचनमा अध्यक्षसहित विभिन्न पदमा देखिएको बहुकोणीय प्रतिस्पर्धाले निर्वाचनलाई थप रोचक बनाएको छ। भोटेकोसी नदी हुँदै आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहानसम्ममा 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको शव पहिचान गरेर आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6,075 जना घाइतेको उपचार भएको छ। अब 4,996 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13,104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3,652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्र मन्त्री छो युन बीच नेपालमा हालै आएको विनाशकारी भोटेकोसी बाढ़ीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा भदौ 10 गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर्निकाय द्रुत प्रतिकारी टोली तथा कोरियाको डिजास्टर रिलीफ टीम पठाएकोमा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बाढ़ी पीड़ित नागरिकका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा बिल्ड ब्याक बेटर अवधारणा अनुसार पुनर्निर्माण अघि बढ़ाइने बताउनुभयो। यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो। भेटवार्तामा गणतन्त्र कोरियाका परराष्ट्र मन्त्री युनले नेपालमा विपदपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तनको कारण नेपाल जस्ता मुलुकले भोग्नु परेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री युनले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपदका विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकारी गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप लगायतका अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले भोग्नु परेको चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिको लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा गणतन्त्र कोरियाले आफ्नो तर्फबाट आवाज उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटवार्ताका क्रममा दुवै मन्त्रीहरूले नेपाल र गणतन्त्र कोरिया बीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पारस्परिक विश्वास समझदारी र सहकार्यलाई अझ सुदृढ एवं व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निकट सहकारी जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल र गणतन्त्र कोरियाबीच श्रम विकास साझेदारी व्यापार लगानी प्रविधि तथा जनस्तरको सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकारी हुँदै आएको छ। पछिल्लो विपदका समयमा गणतन्त्र कोरियाबाट प्राप्त खोज तथा उद्धार सहित मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको छ। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले चीनतर्फको प्रमुख व्यापारिक नाका ध्वस्त बनाएको छ। बाढ़ीले नेपाल चीन जोड्ने रसुवागढ़ी राजमार्गको ठूलो खण्ड बगाएपछि दुई देशबीचको मुख्य स्थल मार्ग विच्छेद भएको छ। बाढ़ीको चपेटामा परेर रसुवागढ़ी भन्सारको अस्तित्व नै मेटिने गरी क्षति पुगेको छ भने अर्को प्रमुख नाका तातोपानी समेत बन्द छ। व्यापारिक नाकाहरू बन्द हुनुको साथै भन्सार कार्यालय नै बाढ़ीले बगाएपछि नेपाल चीन व्यापारको लाइफलाइन मानिने रसुवागढ़ी नाका संकटमा परेको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार भन्सार क्षेत्रमा रहेका सयौं मालवाहक कन्टेनरहरू बाढ़ीले बगाएका छन्। दशैं तथा तिहारलाई लक्षित गरी आयात गरिएका 10 अर्ब रूपियाँ भन्दा बढ़ीका सामान नष्ट भएको प्रारम्भिक अनुमान व्यवसायीहरूको छ। हिमालपार व्यापार संघका अध्यक्ष रामरी कार्कीका अनुसार चाडपर्वका लागि चीनबाट ल्याइएका लत्ता कपड़ा जुत्ता चप्पल कस्मेटिक इलेक्ट्रोनिक्स र फलफूल लगायतका सामान बाढ़ीले बगाएका छन्। 50-60 लाख लगानी गरेर एक ट्रक सामान हाल्ने साना व्यवसायीहरू यति बेला घर नघाटको भएका छन् कार्कीले भन्नुभएको छ। बाढ़ीले व्यवसायको उठीवास मात्र लगाएको छैन, चाडपर्वको मुखमा समग्र आपूर्ति प्रणाली नै तहस नहस बनाइदिएको छ। उहाँका अनुसार चिनिया भूभाग र मितेरी पुल आसपासबाट करिब 400-500 को संख्यामा मालवाहक र खाली कन्टेनरहरू बगेका छन्। केही व्यवसायीहरू समेत अहिलेसम्म सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभएको छ। क्षतिको यकिन विवरण आउन बाँकी भए पनि यस वर्षको चाडपर्वमा नेपाली बजारमा सामानको चरम अभाव हुने र मूल्य वृद्धि आकाशिने निश्चित देखिएको छ। संघका महासचिव रामचन्द्र पराजुलीले प्रारम्भिक तथ्याङ्क दिए अनुसार करिब 400-500 वटा कन्टेनर बाढ़ीले बगाएको छन्। तीमध्ये 50 लाखदेखि 1 करोड़ रूपियाँसम्मको सामान बगेका लोड गाड़ी मात्रै करिब 200-250 वटा छन् भने सामान र कन्टेनरको मूल्य जोड्दा 5-7 अर्ब रूपियाँ हुन्छ भने साना गाड़ी र अन्य भौतिक क्षति समेत जोड्दा 10 अर्ब भन्दा बढ़ीको नोक्सानी भएको छ। उहाँका अनुसार संघमा आबद्ध 76 जना भन्दा बढ़ी व्यवसाय प्रत्यक्ष रूपमा पीड़ित भएका छन्। नेपाल राष्ट्रिय व्यवसाय महासंघका पूर्व अध्यक्ष कुमार कार्कीले पनि लोड गरिएका गाड़ीको सामान मात्रै 5 अर्ब भन्दा बढ़ीको रहेको र कुल क्षति 10 अर्ब नागेको बताउनुभयो। व्यापारीहरूले वर्षभरिको कमाई गर्ने मुख्य समय दशैं तिहार भए पनि बाढ़ीले सबै लगानी सखा पारेको उहाँको भनाइ छ। भन्सार मूल्याङ्कनमा 17 करोड़ 41 लाख रूपियाँ बराबरको सामान देखिए पनि त्यसको वास्तविक बजार मूल्य अरबौंमा छ, यसले व्यापारीहरूको कम्मर नै भाँचेको छ उहाँले थप्नु भएको छ। राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज श्रेष्ठले अहिले टोली उद्धारमा खटिएकाले सोमबारबाट मात्रै क्षतिको विस्तृत विवरण संकलन गरिने बताउनु भएको छ। बाढ़ीका कारण थोरै लगानीमा व्यापार गर्नेहरू सबैभन्दा बढ़ी मर्कामा परेको उहाँले उल्लेख गर्नुभएको छ। रसुवागढ़ी नाका बन्द भएपछि बाँकी सामान र नयाँ अर्डरहरू तातोपानी नाका हुँदै ल्याउनुपर्ने बाध्यता भए पनि ढुवानी भाड़ामा अचाक्ले मूल्य वृद्धि भएको श्रेष्ठको गुनासो छ। बाढ़ीले सामान बगाएपछि व्यवसायीहरू दोहोरो मारमा परेका छन्। सामान नेपाली भन्सार बिन्दुमा नछिरी चिनिया भूमि वा नोम्यान्स ल्याण्डमै बगेका कारण बीमा कम्पनीहरूले क्षतिपूर्ति दिन आनाकानी गरिरहेका छन्। धेरैजसो सामानको बीमा समेत नभएको व्यवसायीहरू बताउँछन्। ब्याङ्कबाट ऋण लिएर र घर जग्गा धितो राखेर ल्याएको सामान नष्ट हुँदा एकातिर लगानी डुबेको छ भने अर्कोतिर ब्याङ्कको किस्ता र ब्याज तिर्नुपर्ने दबावले व्यवसायहरू चिन्तित छन्। व्यवसायहरूको यो क्षतिले अन्तत आम उपभोक्तालाई नै प्रत्यक्ष असर पार्ने देखिएको छ। दशैंको मुखमा बजारमा आउनुपर्ने अरबौंको सामान नष्ट भएपछि मागको तुलनामा आपूर्तिको चरम अभाव हुने निश्चित छ। नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलका अनुसार दशैंमा सबैभन्दा बढ़ी खपत हुने लत्ता कपड़ा जुत्ता र कस्मेटिक सामानको अभाव देखिन थालिसकेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संयुक्त राष्ट्रसंघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्यालाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्नेमा उहाँले जोड़ दिनुभयो। भोटेको सीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरितगृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नभरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो। साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान कांग्रेस सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। फेवाताल संरक्षण अभियान अन्तर्गत जलारी दिदीबहिनी समूहको आयोजनामा फेवाताल सफाई अभियान सम्पन्न भएको छ। पोखरा छसी स्थित खपौंदी ताल किनारमा आइतबार आयोजित सफाई अभियानमा प्लास्टिक जन्य फोहोरसँगै जलकुम्बी झार समेत संकलन गरिएको थियो। जलारी दिदीबहिनी समूहले हरेक महिनाको तेस्रो आइतबार सञ्चालन गर्दै आएको अभियान अन्तर्गत यो पटक खपौंदी प्रतीक्षालयदेखि ल्याण्डिङ जोनसम्मको ताल किनारमा सरसफाई गरिएको हो। अभियानमा जलारी समुदाय, स्थानीय आमा समूह, महिला सञ्जाल, पोखरा महानगरपालिकाको सरसफाई शाखा, जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। डिभिजन वन कार्यालय कास्कीका प्रमुख करूणा कार्कीको प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै कार्कीले निरन्तरको सरसफाई अभियानका कारण फेवातालमा फैलिएको जलकुम्बी झार व्यवस्थापनमा उल्लेख्य सुधार आएको बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्ष डिभिजन वन कार्यालय कास्कीले फेवाताल सरसफाई तथा जलकुम्बी व्यवस्थापनको लागि 3 लाख रूपियाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट गरिएको काम समेत प्रभावकारी देखिएको भन्दै उहाँले अहिले तालको मुहान क्षेत्रमा जलकुम्बी न्यून मात्रामा देखिने गरेको र फेवातालको सौन्दर्यमा समेत सुधार आएको उल्लेख गर्नुभयो। अभियान प्रभावकारी देखिएको भन्दै फेवातालको दिगो संरक्षणको लागि आगामी दिनमा समेत आवश्यक पहल गर्ने उहाँको प्रतिबद्धता थियो। जलारी दिदीबहिनी समूहकी अध्यक्ष मीना जलारीले समूहको पहलमा फेवाताल सफाई अभियान 5 औं पटक सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले अभियानलाई निरन्तरता दिन वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलको विशेष पहल र प्रेरणा महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा महिला सञ्जाल पोखरा छ, बंगलादी आमा समूह, मितेरी आमा समूह, पोखरा महानगरपालिका सरसफाई शाखा, वडा नम्बर 6 को जनप्रतिनिधि शोभा जलारी, फेवातालमा आश्रित जलारी समुदाय, अर्पण मत्स्य सहकारी लगायतको सहभागिता थियो। वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले फेवाताल संरक्षणको लागि 3 वटै तहको सरकार, सुरक्षा निकाय, सरोकारवाला निकाय, नागरिक समाज, पर्यटन व्यवसाय तथा सामाजिक संघ संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले तालको नियमित सरसफाईसँगै फेवाताल वरपरका बस्ती तथा पर्यटकबाट उत्पादन हुने फोहोर मैला उचित ढंगले व्यवस्थापन गर्न सके तत्काल देखिएका प्रमुख समस्या समाधान गर्न सकिने बताउनुभयो। फेवाताल सफा राख्न सरसफाई अभियान मात्र पर्याप्त नहुने भन्दै उहाँले ताल वरपरका बस्ती र पर्यटकीय क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन तथा व्यवस्थित व्यवस्थापन आवश्यक रहेको औल्याउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131 97150 0131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
2: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की। फोन 061-581-22-572-87।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-98251-98190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
13: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
12: उपचार हुने समस्याहरू
13: हृदयघात
12: हाई ब्लड प्रेसर
13: हार्ट फेल
12: छातीको दुखाई तथा थकान
13: मुटुको भल्कमा समस्या
12: मुटुको बाथ रोग
13: हाई ट्राइग्लिसेराइडिटिजी
12: मुटुको धड्कनमा अनियमितता
13: हाई कोलेस्ट्रोल
12: पेसमेकर राखेको वा राख्नु पर्ने
13: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
12: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
14: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
12: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
13: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब माघी प्रसंग मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई दिने निर्णय गरेको छ। साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ। मदन पुरस्कार 2082 लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृतिमध्ये नेवार समुदायको परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभएको छ। मदन पुरस्कारको राशि 4,00,000 रूपियाँ रहेको छ। पोखरा महानगरपालिका पाँच पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको पाँचौं दिन सकिँदा 1,53,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको पाँचौं दिन आइतबार मात्रै 26,50,000 रूपियाँ सहयोग संकलन भएको पर्स्याङ बगैंचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिनुभएको छ। उहाँका अनुसार महायज्ञ सञ्चालन हुनुअघि नै मन्दिर निर्माणको लागि 77,00,000 रूपियाँ संकलन भइसकेको थियो। पाँचौं दिन पोखरा 14 स्थित विश्वकर्मा सप्लायर्सले 2,51,000 रूपियाँ सहयोग गरेको छ। महायज्ञमा पण्डित दिवक प्रसाद पौडेलले श्रीमद भागवत कथा वाचन गरिरहनु भएको छ। भक्तजनहरू कथा श्रवणसँगै भजन कीर्तन तथा धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्। चीन नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीको कारण चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्। पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढ़ीको कारण 43 जनाको मृत्यु भएको र 519 जना बेपत्ता भएका छन्। पहिरोसँगै आएको बाढ़ीले चीन र नेपाल गरी दुवै देशमा लगभग 1,400 जनाको ज्यान लिएको छ भने 5,500 भन्दा बढ़ी बेपत्ता बनाएको छ। बाढ़ीको कारण हजारौं घरहरूलाई बाढ़ीले बगाउँदा वा डुबानमा पर्दा 10,000 मानिस विस्थापित बनेका छन्। बाढ़ीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत गृह, सड़क सञ्जाल, पुल पुलेसा, घर तथा खेतीयोग्य जमीनमा पुगेको क्षति 100 अरब भन्दा बढ़ी पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात 709.4 अरब अमेरिकी डलर पुगेको छ, जुन गत वर्ष कायम भएको 709.3 अरब अमेरिकी डलरको वार्षिक निर्यात रेकर्ड भन्दा पनि बढ़ी हो। दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालय र कोरिया भन्सार सेवाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वार्षिक निर्यात अझै 3 महिना बाँकी रहँदै गत वर्षको सम्पूर्ण निर्यातलाई उछिनिसकेको हो। निर्यातमा देखिएको निरन्तर वृद्धि र बलियो अन्तर्राष्ट्रिय मागको कारण दक्षिण कोरिया यस वर्ष 1 ट्रिलियन अमेरिकी डलरको वार्षिक निर्यात हासिल गर्ने दिशामा अघि बढ़ेको छ। कोरिया भन्सार सेवाका प्रमुखले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै दक्षिण कोरियाका राष्ट्रपतिले निर्यातको वर्तमान गति कायम रहेमा देशले डिसेम्बरको शुरूआती चरणमा 1 ट्रिलियन डलरको निर्यात आँकड़ा पार गर्न सक्ने बताउनु भएको छ। लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदीलाई 5 विकेटले हराएको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटाउन सफल भएको थियो। नेपालका गुलशन झाले नट आउट 44, ईशान पाण्डेले 40, देवखनाले 39 रन बनाउनुभयो। साउदी अरबका इस्तियाक अहमद र मोहम्मद अतिफले 2-2 विकेट लिनुभएको थियो। यसअगाडि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पुरूष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड यससँग 2 विकेटले पराजित भएको छ। एक दिवसीय श्रृंखलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यस अगाडि तास्मिनियासँग 2 विकेट र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बिहोरिएको थियो। आज भएको अन्तिम खेलमा डार्विन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल एको पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेल्नु भएको थियो। उहाँले 92 बलमा 6 चौकाको मद्दतमा 59 रन बनाउनु भएको थियो। पोखेली टेनिस स्टार खेलाड़ी अभिषेक बास्तोलाले नेपाली टेनिसमा अर्को इतिहास रच्दै हुनुहुन्छ। उहाँ एटीपी च्यालेन्जर ट्रफी खेल्नुहुने भएको छ। यो प्रतियोगिता खेल्न अभिषेक नेपालको पहिलो टेनिस खेलाड़ी पनि बन्नुहुनेछ। 7 देखि 13 सेप्टेम्बरसम्म भियतनामको फान थिएट स्थित नोभावर्ल्डको हार्डकोर्टमा उक्त च्यालेन्जर ट्रफी हुनेछ। वाइल्ड कार्डबाट प्रवेश पाउनुभएको अभिषेकले क्वालिफायरमा जापानी खेलाड़ी उता कावा हाइसी विरूद्ध खेल्नुहुनेछ। कुल 63,000 अमेरिकी डलर पुरस्कार राशिको एटीपी च्यालेन्जरमा नेपालको प्रतिनिधित्व गर्न पाउन नेपाल टेनिस र आफ्नो लागि ऐतिहासिक उपलब्धि समेत भएको अभिषेकले बताउनु भएको छ। जापानमा हुने विश्व एसियाली खेलकुदको तयारीका रूपमा अभिषेकले विभिन्न देशमा भएका प्रतियोगिता खेलिरहनु भएको छ।
साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखराउ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान जारी, मतगणना भोलि बिहान गरिने। भोटेघुसी बाढ़ीमा परेका 1341 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। परराष्ट्र मन्त्री खनाल र कोरियाका विदेश मन्त्री छोबीच भेटवार्ता, पुननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता। रसुवागढ़ी नाकामा बाढ़ीको विनाश, 10 अर्ब भन्दा बढ़ी क्षति, चाडपर्व लक्षित सबै सामान बगे। प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ग्रान्ड शोमा सीमित हुन नहुनेमा गगन थापाको जोड़। नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने उल्लेख। फेवाताल सफाई अभियान जारी, जलकुम्भी नियन्त्रणमा उपलब्धि, संरक्षणका लागि सहकार्य आवश्यक। तिब्बत क्षेत्रमा बाढ़ीबाट मृत्यु हुनेको संख्या 43 पुग्यो, 519 जना बेपत्ता। विश्वव्यापी चुनौतीबीच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि र एसीसी प्रिमियर कपमा लगातार तेस्रो जितसहित नेपाल सेमी फाइनलमा प्रवेश। न्यूजील्याण्ड यससँग अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले पराजित। साँझ 6 बजेको अनुवर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुवर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्जर पेंट।

0: ಚೆಂಡು ಬಾಂಬ್
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
2: फोन 061-572-648, 572-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हाँ यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त,
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा, फोन 061-450-424, 98-84-46-525।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031 97-150-01031। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
2: होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-560-89-2।
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536 मोबाइल 9856000536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-00-2530।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भन त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो बाइकमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856-48082 9461-48082।
7: रंग बहार रंग बहार
8: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
7: वर्ष पेंट
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स

0: खुसीको खबर ल्याएका छौं। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
4: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
3: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
4: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सम्पूर्ण ओपीडी सेवा,
3: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
4: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
3: रेटिना सम्बन्धी जाँच एवं उपचार,
4: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
3: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
4: आँखा छर्केको सिधा पार्ने सर्जरी,
3: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
4: लेजर सर्जरी सम्बन्धी सेवा,
3: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
4: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
3: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
4: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
3: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
4: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
5: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
4: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
2: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू,
6: हृदयघात,
1: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगले चरम लापरवाही गरेको पाइएको छ। परीक्षा दिएकाहरूले रिटोटलिङमा आवेदन दिएपछि उत्तर पुस्तिका हेर्दा परीक्षार्थीले पाएको नम्बर नै फरक भेटिएपछि लोकसेवा आयोगको चरम लापरवाही सतहमा आएको हो। नम्बर नै फरक देखिएपछि यसअघि प्रकाशित नतिजा रद्द गरी अर्को नतिजा सार्वजनिक गरिएको छ। आफ्नो गम्भीर लापरवाही स्वीकार्दै आयोगले नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर 15/2082 खुल्ला तथा समावेशी प्रशासन सेवा अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदको नतिजा संशोधन गरेको हो। एनसेलका प्रमुख कार्यकारी अधिकृत सीईओले राजीनामा दिएका छन्। एनसेलका सीईओ माइकल फोलेले पदबाट राजीनामा दिएका हुन्। उनले पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएको कम्पनीका एक अधिकारीले पुष्टि गरेका छन्। फोले गत वर्षको असोज अन्तिम सातामा एनसेलको सीईओ नियुक्त भएका थिए। माइकलको राजीनामा कम्पनीले भदौ 9 गते स्वीकृत समेत गरिसकेको छ। सोबारे कम्पनीले नेपाल दूरसंचार प्राधिकरणमा जानकारी पठाइसकेको छ। भोटेकोशीमा आएको बाढ़ीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले 20 लाख बढ़ी पाउने भएका छन्। नेपाल प्रहरीका अनुसार बाढ़ीमा परेर ज्यान गुमाएका प्रहरीका परिवारले प्रति परिवार 20,40,000 रूपियाँ पाउने भएका हुन्। 20 लाख मध्ये कल्याण कोषबाट 3 लाख, कल्याण कोषबाटै 40,000 काज क्रिया खर्च, राष्ट्रिय वाणिज्य बैंकबाट बीमा बापत 5 लाख रूपियाँ र राष्ट्रिय बीमा संस्थानबाट 2 लाख पाउनेछन्। मृतक प्रहरी कर्मचारीका परिवारले प्रहरी संगठनबाट राहत स्वरूप थप 10 लाख रूपियाँ पाउनेछन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। सांग्रीला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त भएका छन्। संचालक समितिले उनलाई 4 वर्षका लागि सीईओ नियुक्त गरेको हो। उनी यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत रहेका थिए। खाना पकाउने एलपी ग्यासको मूल्य बढ़ेको छ। कृष्णभीरमा गएको पहिरोले सड़क अवरूद्ध भएपछि ढुवानी महँगो भएको भन्दै उद्योगीहरूले ग्यासको मूल्य बढ़ाएका हुन्। वैकल्पिक ढुवानी महँगो परेको भन्दै ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको उद्योगीहरूले जनाएका छन्। यो सँगै अब काठमाण्डुमा ग्यासको मूल्य प्रति सिलिण्डर 2,165.38 रूपियाँ पर्नेछ। उद्योग संघका अनुसार पहिला बुलेटमा ग्यास ढुवानी हुँदा एक बुलेटमा 1,250 सिलिण्डर ग्यास आउने गर्थ्यो, तर हाल तराईमा बोटलिङ गरी अर्को माध्यमबाट ढुवानी गर्ने काम भइरहेको छ। यसरी ढुवानी भाड़ा मात्रै प्रति सिलिण्डर 180 रूपियाँ पर्ने भए पनि उपभोक्ताका लागि 105 रूपियाँ थप गरिएको उद्योग संघको भनाइ छ। उद्योगीहरूले नेपाल आयल निगम संघको सहमतिपछि मूल्य बढ़ाइएको बताएका छन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। अर्थात 50 किलोमिटर भन्दा बढ़ी दूरीबाट ग्यास ढुवानी गर्दा उद्योगीहरूले आफै ढुवानी भाड़ा जोडेर लिन पाउनेछन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको हो। सातौं तहका इन्जिनियर यादवलाई 50,000 रूपियाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनीमाथि एक गार्मेन्ट उद्योगमा 20 केभी क्षमताको विद्युत लाइन जडानका लागि सहजीकरण गर्ने भन्दै घुस मागेको आरोप छ। उनलाई इटहरी उपमहानगरपालिका 9 बाट पक्राउ गरिएको थियो। सीईओ नियुक्त भएदेखि नै ई सेवा विवादै विवादमा परेको र 87 पटक बिग्रिएको भन्दै ई सेवाले जगदीश खड्काको नियुक्ति नवीकरण नगर्ने भएको छ। खड्काको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेको अवस्थामा कम्पनीले खड्कालाई पद नवीकरण नगर्ने भन्ने भएकाले सोही अनुसार तयार रहन खड्कालाई जानकारी गराइसकिएको छ। ई सेवाका संचालकले खड्काको सीईओ पद नवीकरण नगर्ने तयारी भएको र थप 2 जनालाई सीईओ अफर गरिएको पुष्टि गरेका छन्। अफर गरिएका 2 जना हाल बैंकिङमा छन्। राजमार्ग सहज नहुँदासम्म हवाई भाड़ा नबढ़ने भएको छ। बुद्ध एयरले बाढ़ीका कारण क्षति भएको राजमार्ग पुनः सहज नहुँदासम्म भाड़ा नबढ़ाउने घोषणा गरेको हो। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याउँदा सड़क सञ्जाल पूर्ण रूपमा अवरूद्ध भएको छ। राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ आउने जाने ठूला सवारी साधन ठप्प छन्। राजमार्ग अवरूद्ध भएसँगै हवाई चाप बढ़ेको छ। यही बीच राजमार्ग सहज नहुँदासम्म हवाई भाड़ा नबढ़ाउने बुद्ध एयरले घोषणा गरेको छ। अर्थ मन्त्रालयका कर्मचारीहरूले बाढ़ी प्रभावितहरूको लागि 18 लाख बढ़ी सहयोग गरेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार राहत र पुनर्स्थापनाका लागि मन्त्रालयका कर्मचारीहरूले 18,32,721 रूपैयाँ सहयोग गरेका हुन्। सहयोग बापत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्र सक्रिय भएका बेला सरकारलाई सहयोग गर्ने उद्देश्यले सो रकम सहयोग गरेको अर्थ मन्त्रालयका कर्मचारीहरूले बताएका छन्। भोटेकोशी बाढ़ीमा बैंकिङ कागजात हराएकाहरूले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन्। बैंकहरूलाई परिपत्र गर्दै राष्ट्र बैंकले बाढ़ीमा कागजात हराएका नागरिकले पनि कारोबार गर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको हो। यो सँगै बाढ़ीमा चेक एटीएम कार्ड मोबाइल तथा अन्य बैंकिङ कागजात हराएका नागरिकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन्। राष्ट्र बैंकको परिपत्र अनुसार बैंकहरूले ग्राहकको पहिचान केवाईसीसँग भिड़ाएर पुष्टि भएमा बैंकिङ कारोबार गर्न मिल्नेछ। अर्थात हस्ताक्षर फोटो वा अन्य विवरणका आधारमा ग्राहकको पहिचान गरी कारोबार गर्न मिल्ने व्यवस्था मिलाइने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेपछि वर्तमान परिस्थितिलाई ध्यान दिँदै अहिलेका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निगमले निर्णय गरेको हो। निगमका अनुसार भारतीय आयल कर्पोरेशन आईओसीबाट पेट्रोलको मूल्य प्रति लिटर 3.34 रूपियाँ र डिजेल 4.33 रूपियाँ, मट्टीतेल 10.19 रूपियाँ, हवाई इन्धन 4.46 रूपियाँ र एलपी ग्यास प्रति सिलिण्डर 35.62 रूपियाँ बढ़ेर आएको छ। तर भोटेकोशीमा आएको बाढ़ीका कारण सृजित परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ। यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्दा पनि निगमलाई पाक्षिक रूपमा 1,24,37,00,000 रूपियाँ घाटा हुने देखिएको निगमले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रको बीमा दावी भुक्तानी सहज बनाउन अर्थमन्त्री डाक्टर छोड़ी मुवागले निर्देशन दिएका छन्। बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्ले बाढ़ीका कारण भएको क्षतिपछि बीमा दावीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन्। बाढ़ीका कारण निजी सम्पत्तिसँगै जलविद्युत आयोजना तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। हालसम्म प्राप्त विवरण अनुसार बाढ़ीपछि कुल 583 बीमा दावी परेका छन्। यो दावीहरूको कुल अनुमानित रकम 25,87,00,000 रूपियाँ रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाता बाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत संकलन गर्न नदिइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको राजनैतिक दल सुरक्षा निकाय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्यूआर कोड मार्फत मात्रै आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो। चीनले नेपाल चीन व्यापारको प्रमुख स्थल मार्ग मध्ये एक तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ। कोदारी क्षेत्रमा भत्किएको सड़क मरमतपछि नाका पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला चीनले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने जानकारी गराएको हो। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवागढ़ी नाका अवरूद्ध भएपछि केरूङमा रोकिएका सामानलाई रूट डाइभर्ट गरी तातोपानी नाकाबाट नेपाल ल्याउने प्रयास भइरहेको थियो। व्यापारीहरूले तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेका बेला चीनले भने नाका बन्द गर्ने जानकारी दिएको छ। विपत्तिमा पनि ग्यास पकाउने एलपी ग्यासमा कालोबजारी भइरहेको पाइएको छ। गोर्खामा वितरण भएका ग्यासमा व्यापक कालोबजारी भएको पाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल फेसबुक मार्फत ग्यासमा कालोबजारी भइरहेको जनाएका हुन्। सांसद बुर्लाकोटीका अनुसार गोर्खामा वितरण भइरहेका एलपी ग्यासका सिलिण्डर स्ट्याण्डर्ड तौल भन्दा करिब 5 किलो कम रहेका छन्। यसरी विपत्तिमा पनि कालोबजारी भइरहेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बुर्लाकोटी कोटीको भनाइरहेको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी प्रविधि कम्पनी र एनभीडीएका प्रमुख कार्यकारी अधिकृत सीईओ जेनसेन हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1.5 अर्ब रूपैयाँ भन्दा बढ़ी सहयोग गरेका छन्। उनले बाढ़ी प्रभावितको उद्धार राहत र पुनर्स्थापनाका लागि भन्दै 1 करोड़ अमेरिकी डलर अर्थात करिब 1 अर्ब 50 करोड़ रूपैयाँ सहयोग गरेका हुन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एनभीडीएका सीईओले सो रकम सहयोग गरेको पुष्टि गरेका छन्। अब पालो अन्तर्वार्ताको आजको अंकमा हामीले शेयर विश्लेषक विमोद दे पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। देशमा आइपरेको महाविपत्तिपछि शेयर बजार के हुन्छ भन्ने प्रश्नमा आजको संवाद केन्द्रित रहनेछ। प्रस्तुत छ उनै पन्तसँग गरिएको खास कुराकानी।
1: ठूलो संकटमा छौ, देश एउटा महाविपत्तिमा छ। यो देशमा जसरी यो भोटेको सीमा आएको बाढ़ीले यो ति ठूलो जनधनको क्षति गरेको छ।
2: एकदम
1: यो क्षतिका बीचमा लगानीकर्ताको एउटा ठूलो प्रश्न छ, देश यति ठूलो संकटमा गइरहेको बेलामा
2: हजुर
1: अब शेयर बजार चाहिँ के हुन्छ भन्ने।
2: ठिक छ, देशमा ठूलो संकट भइरहेछ होइन, त्यो एकदम अनपेक्षित एउटा घटना घट्यो। हिजो 72 सालमा घट्दाखेरि एउटा भुइँचालो हामीले एक्सपेक्ट गरेका थिएनौँ, त्यो बेलामा घट्यो। कोविड त अलिअलि हामीलाई आउँदैछ भन्ने कुरो अनुभूति थियो, त्यो थियो
1: केही तयारी गर्नु भयो।
2: तर हिजोको घटना भनेको 81 मान्छेले चाहिँ 10 मिनट पनि पाएनन्, 15 मिनट पनि पाएनन्, आफूलाई सम्हाल्न पाएनन्। एकदमै फिल्मी शैलीमा जुन हामीले मुभीमा देख्ने जस्तो खालको चाहिँ होइन, त्यो खालको चाहिँ एकदम प्रकृतिको अगाडि कसैको केही लाग्दैन भन्ने कुरा चाहिँ हिजोको अस्तिको घटनाले देखायो होइन। यसले चाहिँ ठूलो मानवीय अनि त्यसपछि भौतिक क्षतिहरू गरेको छ। यसले चाहिँ एउटा लेभलमा चाहिँ आर्थिक रूपमा पनि केही न केही देशलाई चाहिँ होइन अलिकति क्षति चाहिँ पुर्याएको चाहिँ देखिन्छ होइन। अब यस्तो अवस्थामा शेयर बजार के हुन्छ कस्तो हुन्छ भन्ने कुरा त मार्केटले चाहिँ त्यो घटनाको चाहिँ सूचना पाउने बित्तिकै रियाक्ट गरिहाल्ने
1: भनेको। यो जुन एकदम त्यो ह्युज प्यानिक देखियो बजारमा वा लगानीकर्तामा, यसको प्रत्यक्ष प्रभाव वा यसको प्रत्यक्ष असर भनेको चाहिँ जुन बाढ़ी पश्चात चाहिँ लगानीकर्ता एकदमै डराए
2: हजुर,
1: अब त सकिन्छ, अब त सकियो सबै भन्ने त्यो खालको मनोविज्ञानले त्यहाँ खेल्यो।
2: हजुर एकदम, जब डर हावी हुन्छ होइन, डरको अगाडि होइन, जब मान्छेले केही पनि देख्दैन त्यसपछि चाहिँ उसले चाहिँ कुनै पनि कुराको चाहिँ डिसिजन लिँदाखेरि चाहिँ एउटा तटस्थ भावले लिँदैन कि एउटा इमोसनमा बगेर लिन्छ होइन। त्यस्तै खालको प्रवृत्ति चाहिँ अस्तिको यो रेड क्यान्डल जुन अहिले मैले यहाँ देखाइरहेको छु, अलिकति जुम गरेर नि देखाउँछु होइन, यो रेड क्यान्डलमा चाहिँ हजुरको चाहिँ देखियो झजलको आयो होइन। त्यो दिनको तपाईँले हेर्नुभयो भने हाइड्रो पावर सेक्टर र नन लाइफ इन्सुरेन्समा चाहिँ यो दुई दिन, यो अस्तिको क्यान्डल र यो हिजोको क्यान्डल होइन, यो क्यान्डलमा चाहिँ धेरै क्षति पुग्यो सेयर मार्केटलाई पनि, यहाँबाट चाहिँ धेरै क्षति पुगेको चाहिँ देखिन्छ।
1: एउटा कारण चाहिँ जस्तो यसमा अब बाढ़ीले धजन हाइड्रो पावर बगायो, अब हाइड्रो पावरै बगाइसकेपछि त अब के रहन्छ भन्ने खालको एउटा लगानीकर्तामा परेको हुन सक्छ भने, अर्कोतिर चाहिँ अब जति पनि क्षति भयो मानवीय भौतिक त्यसको चाहिँ अब इन्सुरेन्सले पनि भरपाई गर्नुपर्छ, त्यसले गर्दा चाहिँ दबाव सृजना हुन्छ भन्ने मनसायले खेलेर चाहिँ खास गरी विशेष गरी हाइड्रो र इन्सुरेन्समा चाहिँ अलिकति बढी यो प्यानिक सिचुएसन देखिएको हो।
2: एकदम हाइड्रोमा देखियो अनि नन लाइफ इन्सुरेन्समा विशेष गरी चाहिँ देखियो, तर ओभरअल अहिलेको क्यापिटलाइजेसन अनि त्यहाँ नम्बर अफ सेयरको हिसाबमा त हाइड्रो पावर कम्पनीहरूले चाहिँ नम्बर अफ सेयर्स 100 भन्दा बढी भइसक्यो, क्यापिटलाइजेसनमा पनि तपाईँको ब्याङ्किङ सेक्टरलाई जित्न जित्न आँटिसक्यो। सो हाइड्रो पावर सेक्टरमा एफेक्ट गर्ने बित्तिकै ओभरअल नेप्से अथवा ओभरअल मार्केटमै चाहिँ एफेक्ट गर्छ क्या होइन, र साइड बाई साइड अब हाइड्रोमा गयो, अब कति हाइड्रो गयो के गयो भन्ने मान्छेहरूलाई याद भएन, थाहा भएन, डेटाहरू आएन। सो पक्कै पनि इन्सुरेन्स त भएको हुन्छ, ब्याङ्कले पनि इन्सुरेन्स गराउन लागेको हुन्छ कुनै पनि हाइड्रोलाई चाहिँ प्रोजेक्ट लोनहरू दिँदाखेरि सो इन्सुरेन्सलाई पर्ने इम्प्याक्ट होइन र हाइड्रोलाई पर्ने इम्प्याक्ट यो दुईटा हेरेर चाहिँ यो दुईटा सेक्टरलाई चाहिँ एफेक्ट गर्यो त्यो एफेक्टले चाहिँ ओभरअल मार्केटलाई नै एफेक्ट गरेर चाहिँ यो ठूलो रातो क्यान्डल चाहिँ फर्म भएको
0: जस्तो यो यस्तो परिस्थितिमा चाहिँ धेरैजनाको प्रश्न के हुन्छ भने विशेष गरी हाइड्रोलाई लिएर जस्तो खोलामा हाइड्रो थियो त्यही खोलामा आएको बाढीले हाइड्रो जति सबै बगाएर लग्यो
2: हजुर
0: त्यो हाइड्रोको नाममा नाम निशान बाहेक काहीँ केही छैन हाइड्रो कहाँ थियो भनेर खोज्दा पनि नभेटिने अवस्था छ यस्तो अवस्थामा चाहिँ मेरो लगानी के हुन्छ भन्ने धेरैजनाको प्रश्न हुन्छ के हुन्छ यस्तोमा चाहिँ
2: जस्तो हामीले डेटा नआइकन होइन एकदम हतारमा डिसिजन गर्दाखेरि सधैँ राइट हुन्छ भन्ने छैन अनुमानमा गरेको डिसिजनहरू गलत पनि हुनसक्छ र अहिले टेन्टेटिभली डेटाहरू आउन थालेको छ कति हाइड्रोलाई इम्प्याक्ट गर्यो र त्यो हाइड्रोमा चाहिँ कुन कुन इन्सुरेन्स भएका छन् ती डेटाहरू बिस्तारै आउँदैछन् सो अहिले सरसर्ती हेर्दाखेरि त हाम्रो 3,000 भन्दा माथिको चाहिँ हाम्रो प्रोडक्सन भइरहेछ नि त होइन त्यसमा चाहिँ अनुमानित 300-400 मेगावाट भन्दा माथिमा चाहिँ एउटा लेभलको इफेक्ट पर्यो भन्ने चाहिँ छ होइन अब ती सबै नेप्सेमा लिस्टेड हाइड्रो थिए त भन्यो भने धेरै चाहिँ थिएन विशेष गरी चाहिँ हामीले सरसर्ती हेर्दाखेरि रसवागढी होइन देखि त्रिशुलीमा चाहिँ बनेका हाइड्रोहरू होइन रसुवागढीमा बनेका रसुवा त्यो भेगमा बनेका र त्रिशुलीमा चाहिँ बनेका केही हाइड्रोहरूमा चाहिँ क्षति भयो भन्ने छ तर त्यो लेभलको ठूलो क्षति चाहिँ जुन अहिले प्रोडक्सन सर्टन टाइमले बन्द होला त्यो रिकभरेबल फेजमा चाहिँ धेरै हाइड्रो छन् होइन एउटा दुईवटा चाहिँ अलिकति नराम्रोसँग चाहिँ प्रभावित भएको भन्ने कुरा चाहिँ आएका छन् होइन त्यही नै
0: अब यो विपत्तिको कुरा त गर्यौँ हामीले योभन्दा अगाडिका विपत्ति पनि देख्यौँ तपाईँले भने जस्तै भूकम्पको अवस्था पनि हामीले विकराल अवस्थामा पनि पार गरेर यहाँसम्म पुग्यौँ त्यसपछि कोरोना त्यसपछि फेरि पनि यो मेलम्चीदेखि लिएर लेन्दे खोलामा आइरहने यी विपत्तिहरूको हामीले सामना गरिरहेछौँ केही समय अगाडि मात्रै जेएनजी आन्दोलन जस्तो यो देशै पुरै ध्वस्तै भयो भन्ने स्थिति पनि हामीले पार गरेर यहाँसम्म आयौँ विगतमा फर्केर हेर्दा चाहिँ जब जब यो देशमा यस्ता महाविपत्तिहरू आइपर्छन् त्यो अवस्थामा चाहिँ शेयर बजार के हुन्छ वा के भएको विगत वा इतिहास छ
2: हजुरलाई चाहिँ हार्स रियालिटी भन्नुपर्दाखेरि चाहिँ जब मान्छे विक्षिप्त हुन्छन् जब मान्छेहरू लगानीकर्ताहरू डराउँछन् होइन त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू अन्डर भ्यालुड हुने देखिन्छ अथवा त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू एकदम घट्ने अवस्था देखिन्छ त्यसले चाहिँ के गरिदिरहेको हुन्छ भन्दाखेरि चाहिँ लगानीकर्ताहरू जो टाठो बाटो छन् उनीहरूले चाहिँ कहाँ लगानी गर्ने कुन बेला लगानी गर्ने भनेर हेरिरहेका मान्छेहरू चाहिँ यस्तै बेलामा चाहिँ जुन बेलामा चाहिँ सेयरको प्राइस आफूले सोचेको भन्दा तल्लो रेन्जमा आइपुग्छ अथवा आफूले भनेको रेन्जमा आइपुग्छ अनि बल्ल लगानी गर्छु भन्ने मान्छेहरूले लगानी गरेका हुन्छन् फर एक्जाम्पल तपाईँको धेरै मान्छे डढायो नि त कोभिड आउँदाखेरि होइन एउटा मार्केटले ऱ्याली लिँदै थियो कोभिडको खबर आएपछि त्यो 16-17 सय पुगेको मार्केट त फेरि कहाँ आइपुग्यो भन्दाखेरि 1100कै लाइनमा आइपुग्यो कि कति टाइममा भन्दाखेरि चाहिँ त्यो मान्छेले अनुमान गर्नै नसक्ने त्यो बढ्दाखेरि कति पिरियड लगाएर बढेको मार्केट लगभग एक हप्ताको अन्तरालमा चाहिँ त्यो पिरियडमा आइपुग्यो कि अनि जो मान्छे छुटेका थिए यो गर्थे म लगानी गर्थे भनेर बसिरहेका मान्छेहरूको लागि चाहिँ अपर्च्युनिटी भयो उनीहरूले चाहिँ त्यो बेला लगानी गरे सो त्यो बेलाको कोभिडको बेलाको जुन बन्यो लगभग 1100 चान्सुनको एउटा एरिया छ त्यो नै सबैभन्दा लोएस्ट भयो होइन र एकैचोटि कहाँसम्म पुग्यो 3200सम्म पुग्यो होइन र तपाईँले चाहिँ हजुरले चाहिँ भुइँचालोको ताकाको चाहिँ कुरा गर्नुभयो भने अब मान्छेलाई त थाहा छैन भुइँचालो गयो एक महिनासम्म मार्केटै बन्द भयो त्यो बेला होइन महिनौ दिनसम्म मार्केट बन्द भएको थियो र त्यो महिनौ दिनसम्म मार्केट बन्द भइसकेपछि जब मार्केट ओपन भयो लगातार 3 चाहिँ नेगेटिभ सर्किट लाग्यो होइन लागेकै हो पुरै ओभरअल नेप्सेमै लगातार कुनै पनि कम्पनी 10% घट्ने क्लोज हुने ल पहिलो दिन 2-3 मिनटमै नेगेटिभ सर्किट लाग्यो भन्नाले टोटल कारोबारको उसमा त्यसपछि अर्को दिन खुल्यो 5-10 मिनटमा लाग्यो अर्को दिन खुल्यो लगभग 20-25 मिनटमा नेगेटिभ सर्किट लाग्यो र चौथो दिनबाट जब खुल्यो नि त त्यो बेला खुलिएको मार्केट कहाँ पुग्यो भन्दाखेरि अल टाइम हाई बनाउनलाई 1881 हाईमा पुग्यो भूकम्पको बेलामा होइन र अहिले पनि त्यही हुन्छ भनेर ग्यारेन्टी गर्न खोजेको होइन तर ओभरअल मार्केटको सिचुएसन होइन यो त क्रूर मार्केट होइन जब कुनै पनि कुराहरू सस्तोमा भेटिन्छ मान्छेहरूले चाहिँ किन्छन् होइन अनिखेर महँगोमा हुन्छन् बेच्छन् भन्ने नै हो फन्डामेन्टल कुरा नै हो होइन अब अहिले धेरै मान्छे डडाएको अवस्थामा कति पय मान्छेहरूले चाहिँ डराएर बेचेको अवस्थामा चाहिँ ठूलो पैसा भएका मान्छेहरूले चाहिँ कम्पनी हेरी हेरी किनेको हुन सक्छ भन्ने देखिन्छ
1: यो यो प्रश्न चाहिँ विशेष गरी यो यस्तो अवस्थामा एकदम धेरै आत्तिएका लगानीकर्ताहरूको अवेरनेसका लागि जस्तो यस्तो बेलामा एकदम यो बजारमा चल्ने हल्ला चाहिँ कस्ता कस्ता हुन्छ
2: यस्तो म कस्ता मान्छे आत्तिन्छन् म भनिदिन्छु होइन म चाहिँ फर एक्जाम्पल कोभिडको टाइमको एउटा एक्जाम्पल दिन्छु होइन त्यो बेला एकजना मेरो साथी थियो मार्केटमा चाहिँ मेरै रिकमेन्डेसनमा चाहिँ ऊ मार्केटमा छिरेको थियो अनि त्यो बेलाको एकदम रियल कोभिडको कुरा रियल कुरा गरिरहेको छु ल यो कम्पनी ठिक छ नेभिल ब्याङ्क भन्ने त्यो बेलाको कुरा गरिरहेको छु त्यो बेलामा 600 चान्चुनमा चाहिँ नेभिल ब्याङ्क चलिरहेको थियो अनि नेभिल ब्याङ्क ठिक छ अहिले अलिकति प्राइस पनि तल आएको छ यो किन्दै जाऊ तिम्रो क्यापेसिटी के हुन्छ त्यो हिसाबले किन्दै जाऊ भने मैले उसले किन्यो किन्दै गइरहेको थियो 81 के भयो कोभिड आयो होइन कोभिड आएपछि त ऊ मार्केटमा के भयो नयाँ नौलो भयो होइन नयाँ नौलो जस उसले सेयर बेचेको थिएन खालि किनि मात्रै राख्यो बेच्ने एक्सपिरियन्स थिएन र भयो के भन्दाखेरि कोभिड आइसकेपछि त सम्पर्क पनि त टुट्यो नि त अनि त्यसपछि चाहिँ मार्केट एउटा लयमा खुल्यो खुल्ने बित्तिकै के भन्दा नेगेटिभ उसमा चाहिँ गयो होइन अनि यस्तै होला भनेर चाहिँ मैले साथीलाई चाहिँ मेसेज गरेँ मेसेज गरेर के भन्यो भन्दाखेरि चाहिँ साथी के गरिरहेछौ सेयर किनिरहेछौ कि बेचिरहेछौ भनेर सोधेँ मैले र त्यति मात्रै लेखेन कि मैले चाहिँ अलिकति सेयर चाहिँ सकेको किनिरहेछु भने होइन अनि त्यो मेसेज गर्दा गर्दै उसले रिड गर्नुभन्दा अगाडि चाहिँ उसले के गरिसकेको रहेछ सेयर बेचिसकेको रहेछ त्यो उसले बेचेको पोइन्ट भनेको त्यो बेलाको चाहिँ लाइफ टाइम त्यो अल टाइम लोमा थियो कि त्यो पछि बढेर कहाँसम्म पुग्यो भन्दाखेरि 1400-1500 पुग्यो होइन सो त्यसरी चाहिँ हामीले चाहिँ डराएर किनकि उसलाई थाहा थिएन नि त डर भनेर केही पनि थाहा थिएन लोभ भनेर केही पनि थाहा थिएन टेक्निकल भनेर केही पनि थाहा थिएन कहाँ किन्ने हो पनि थाहा थिएन कहाँ बेच्ने हो पनि थाहा थिएन कसैले भनेको मैले भनेको घरमा त उसले सेयर किनिरहेको थियो होइन बेच्नलाई त उसलाई मैले सिकाएको थिएन उसले सिक्न पनि पाएको थिएन बुझ्नुभयो नि सो अहिलेको कन्टेक्स्टमा पनि के हुनसक्छ भन्दाखेरि कति मान्छेहरू आत्तेर चाहिँ अन्धधुन्ध बेचेका हुन सक्छन् सेयरको प्राइस नहेरिकन कति त ओभर भ्यालुड छन् त्यो ओभर भ्यालुड भएको सेयरहरू बेच्दाखेरि खास फरक पर्दैन तर जो चाहिँ अन्डर भ्यालुडमा आइसक्यो जसको चाहिँ भ्यालुएसन तल आइसक्यो त्यस्तोहरू सेयर चाहिँ आज 10%, 20%, 30% होइन यो 3 दिनमा त तपाईँले हेर्नुभयो भने कति कम्पनीहरूमा त 20%, 25%सम्म गएका छन् त्यो गएकोमा पनि त्यहाँ लोमा बेच्ने मान्छेहरू त होला नि त होइन कसैले नि त कसैले त्यो लोमा बेचेका छ होइन अब त्यो फेरि लोमा आउने सम्भावना कति छ त होइन अब कुनै कुनै हाइड्रो अब फुल्ली डिस्ट्रक्ट भएको छ केही फङ्सनल छैन पावर हाउस छैन हाइड्रोको ड्याम पनि छैन केही पनि छैन होइन जेरो भएको छ भने त्यसमा आई एग्री त्यो चाहिँ इमोसनल भएन होइन भ्यालु बेस चाहिँ हजुरको लगानी गर्ने मान्छेहरूले बेच्छन् ठिक छ होइन तर कुनमै केही भएकै छैन तर एउटा दुईवटा तिनवटा हाइड्रोको लैलैमा लाएर बाँकी सबै हाइड्रो गर्नुपर्छ भन्ने छैन एउटा दुईवटा तिनवटा इन्सुरेन्सलाई चाहिँ एफेक्ट गरे भन्दा बाँकी सबै इन्सुरेन्स घट्नुपर्छ भन्ने छैन त्यो चाहिँ अपर्च्युनिटी हुनसक्छ भन्ने कुरा नै हो
1: भनेको यस्तो परिस्थितिमा चाहिँ सही सूचना केलाउनु नै बुद्धिमत्ता हुन्छ
2: यस्तो प्यानिक टाइममा चाहिँ एब्सर्ट रूपमा चाहिँ इम्पल्सिभ भएर डिसिजन लिनुभन्दा चाहिँ अलिकति धैर्यता लिएर होइन आफूलाई काम डाउन गरेर वास्तविक यथार्थ थाहा पाएर बरु भोलि म 20 रुपियाँ तल बेच्छु होइन तर यथार्थ थाहा पाएर बेच्छु होइन जस्तो 2-4 हाइड्रो गएको छ नि त अब त्यसमा चाहिँ सेयर छ भनेपछि अब हाइड्रो नै छैन भनेपछि त्यसमा लगानी गरेको त कुनै अर्थ भएन होइन. अब त्यस्तो आइडेन्टिफाई गरेर चाहिँ ल मैले चाहिँ 20 रुपियाँ भए पनि अर्को 30 रुपियाँ भए पनि होइन यो त जेरो भ्यालुमा गइसक्यो भन्ने कुरालाई म आज 200-300 कतिमा छ बेच्न पाएँ भने त राम्रो भयो नि त. त्यो चाहिँ मोनिटरी भ्यालु हेरेर गर्ने डिसिजन भयो होइन, त्यसरी चाहिँ हामीले गर्नुपर्छ.
0: हवस् त, यहाँको विश्लेषण र संवादका लागि धेरै धेरै धन्यवाद.
2: धन्यवाद.
0: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै. कार्यक्रम सम्बन्धी केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855106448 सम्पर्क गर्न सक्नुहुनेछ. आजका लागि कार्यक्रम सकियो. कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्. नमस्ते.

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-5525।
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेशन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-553-834-34।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123-9802-50701 98-058-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जिससे संबंध गास्त ज्ञान मसाला।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 0165901625163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 0165872655538।
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
7: नेपाल आदिवासी जनजाति महासंघ
13: रंगबहार रंगबहार
14: वर्ष संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
13: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
13: वर्ष पेन्स।
15: हेलो
16: हजुर, नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा
16: नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INF नेपाल हरियो

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98-569-97-77।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार,
1: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9556031412, 9464667887।
3: तन्ना आजै फेरि आउनुस्।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत लगायतको विपद व्यवस्थापनमा नेपाली सेना खटिरहेको छ। बाढ़ीबाट उत्पन्न विषम परिस्थितिलाई व्यवस्थापन गर्न नेपाली सेनाका 9,200 भन्दा बढ़ी फौज प्रत्यक्ष रूपमा खटी खोज तथा उद्धार, शव संकलन तथा व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क सञ्चालन, आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन्। विनाशकारी बाढ़ीपछि विभिन्न जिल्लाहरूबाट भदौ 21 गते दिउँसोसम्ममा 1,343 जनाको शव फेला पारिएको छ भने हजारौंको संख्यामा हराइरहेका छन्। बाढ़ीपछिको खोज तथा उद्धारमा परिचालित नेपाली सेनाको फौजले 3,687 स्वदेशी र 275 जना विदेशी गरी 3,962 जनालाई हवाई साधनबाट र 200 जनालाई स्थल मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। विनाशकारी बाढ़ी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले भदौ 19 गते माथिल्लो त्रिशुली 3A को सुरुङबाट दुईजनाको जीवितै उद्धार गरेको छ। त्यसक्रममा विद्युत आयोजनाका कर्मचारी सञ्जय शाह र कबीर महर्जनलाई उद्धार गरिएको हो। सोही दिन सैनिक टोलीले उक्त सुरुङबाट एकजनाको शव समेत निकालेको थियो। यस्तै नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले भदौ 20 गते माथिल्लो त्रिशुली 1बाट एकजना चिनिया नागरिकलाई जीवितै उद्धार गरेको छ भने सोही दिन नुवाकोटको बेत्रावतीमा बाढ़ीले पुरिएको घरबाट चण्डिका श्रेष्ठको समेत सकुशल उद्धार गरेको छ। भदौ 10 गतेको बाढ़ी पश्चात नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङबाट 282 जनाको उद्धार गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेका कार्यहरू सम्बन्धी विस्तृत विवरण सैनिक गतिविधिपछि प्रसारण गरिनेछ। रसुवाको धुन्चे र नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खड़ा गरी बाढ़ी प्रभावितहरूलाई उपचार सेवा दिइरहेको नेपाली सेनाले पछिल्लो समय मनोवैज्ञानिक परामर्श र स्वास्थ्य सतर्कता सम्बन्धी कक्षा समेत सञ्चालन गरिरहेको छ। यस क्रममा वीरेन्द्र अस्पताल काठमाण्डुबाट खटिएको विशेषज्ञ सहितको मेडिकल टोलीले भदौ 20 गते सकल दर्जा र स्थानीयलाई मनोवैज्ञानिक परामर्श सेवा दिएको छ भने सम्भावित संक्रमण फैलिन नदिन बाढ़ीबाट प्रभावितहरूलाई राखिएको होल्डिङ सेन्टरहरूमा स्वास्थ्य सतर्कता सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट नेपाली सेनाले भदौ 21 गतेसम्ममा 3,298 जनाको स्वास्थ्य उपचार गरेको छ। नेपाली सेनाले बाढ़ीबाट क्षति पुगेको विभिन्न राजमार्गहरू खुलाउने कार्यलाई तीव्र बनाएको छ। यस क्रममा नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज जडान कार्य शुरू गरिएको छ। 57.5 मिटर लम्बाई र 5.5 मिटर चौडाई भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 18 गतेबाट जडान कार्य शुरू गरिएको हो। यस्तै सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाली सेनाले विभिन्न स्थानमा ट्विन समेत जडान गरेको छ। सो क्रममा नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा र सोही नगरपालिकाको वडा नम्बर 9 इन्द्रायणी घाटमा ट्विन जडान गरी सञ्चालनमा ल्याइएको हो भने इन्द्रायणी घाटमा दोस्रो ट्विन जडान कार्य समेत भइरहेको छ। भोटेकोशी बाढ़ी प्रभावितहरूलाई तत्काल आवश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनमा नेपाली सेना सक्रियतापूर्वक खटिरहेको छ। यस क्रममा संकलित राहत सामग्री हवाई तथा स्थल मार्गबाट नुवाकोटको बट्टा स्थित नम्बर 1 सैन्य तालिम केन्द्र र सो स्थानबाट बाढ़ी प्रभावित विभिन्न स्थानहरूमा सैनिक हवाई साधनबाट र सम्भव भएका स्थानहरूमा स्थल मार्गबाट समेत ढुवानी गरिरहेको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा भइरहेको खोज तथा उद्धार कार्यको भदौ 18 गते निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित इलाकामा भइरहेका खोज तथा उद्धार कार्यको प्रगति विवरणबारे जानकारी लिनुभई आवश्यक निर्देशन दिनुभएको थियो। यस्तै उहाँले टिमुरे, साफ्रुबेसी, खाल्डे र मैलुङ लगायत बाढ़ीबाट क्षति भएका बस्तीहरू र विभिन्न जलविद्युत आयोजनाको सुरुङमा भइरहेका खोज तथा उद्धार कार्यको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सुरुङमा फँसेका व्यक्तिहरूको खोज तथा उद्धारमा नेपाली सेनाको प्रयास सम्बन्धी रेडियो फिचर। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गाना।
2: यो आवाज माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र जीवनको खोजी गर्न पुगेका नेपाली सेनाका उद्धार कर्मीहरूको हो। जब सैनिक उद्धारकर्मीहरूले हामी आउँदैछौ न आत्तिनुहोस् है भने अध्यारो सुरुङभित्रबाट पनि हुन्छ भन्ने आवाज सुनियो। अध्यारो सुरुङभित्रबाट आएको त्यो आवाज केवल एउटा जवाफ थिएन, त्यो त ठूलो आशा र जीवन अझै बाँकी छ भन्ने विश्वासको आवाज थियो। भदौ 10 आएको भीषण हिमबाढ़ीले त्रिशुली र भोटेकोशी नदीमा रहेका दर्जन बढ़ी विद्युत गृहहरूमा ठूलो क्षति मात्र पुर्याएन, सयौं नागरिकहरू बाढ़ीसँगै बगे भने अरू सयौं प्राविधिक तथा कामदारहरू सुरुङहरूमा थुनिए। नेपालको इतिहासमै विद्युत गृहहरूमा पुगेको सबैभन्दा ठूलो क्षति सायद यही नै थियो। अनि सयौं नागरिकहरू बाढ़ीको भेलसँगै सुरुङभित्र थुनिएको पनि यति ठूलो घटना पहिलो पटक भएको थियो। बाढ़ी लगत्तै खोज, उद्धार, उपचार तथा राहतमा सक्रिय नेपाली सेना सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि पनि घटनाको पहिलो प्रहरबाट नै खटिएको थियो। नेपाली सेनाबाट खटिएको उद्धार टोलीले बाढ़ी लगत्तै रसुवामा पर्ने रसुवागढ़ी जलविद्युत आयोजनाबाट 2 माथिल्लो त्रिशुली 1 257 र मेलुङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 9 गरी 268 सकुशल उद्धार गरेको थियो। यसै गरी नुवाकोटमा पर्ने माथिल्लो त्रिशुली 3Bबाट 2 त्रिशुली जलविद्युत आयोजनाबाट 3, नुवाकोट सौर्य विद्युत आयोजनाबाट 4 र देवीघाट जलविद्युत आयोजनाको सुरुङबाट 5 गरी 14 सकुशल उद्धार गरेको थियो। विद्युत गृहका सुरुङहरू बाढ़ी, लेदो र विशाल ढुङ्गाहरूले पुरिएका थिए अनि त्यसभित्र थुनिएका थिए सयौं व्यक्तिहरू। ती व्यक्तिहरूको सकुशल उद्धारको उद्देश्य सहित नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायहरू, टनेल विज्ञहरू, विद्युत प्राधिकरण विज्ञहरू लगायतको टीम भदौ 10 नै अनवरत रूपमा लागिरह्यो। दिन बित्दै गए पनि, आम मानिसमा बेचैनी बढ़दै गए पनि कैयौं जोखिम र चुनौतीहरूलाई पन्छाउँदै उद्धारकर्मीहरू आफ्नै जीवनलाई दाउमा राख्दै अनवरत रूपमा सुरुङभित्र फँसेका व्यक्तिहरू खोजिरहे। त्यसैको ठूलो उपलब्धि स्वरूप बाढ़ी आएको 10 अर्थात भदौ 19 नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार गरेको छ भने 1 शव निकालेको छ। यस्तै अनकन्टार सुरुङभित्र थुनिएको 11 अर्थात भदौ 20 अर्को चमत्कार भएको छ। नेपाली सेनाको टोलीले माथिल्लो त्रिशुली 1 अर्का 1 चिनिया नागरिकलाई सकुशल उद्धार गरेको छ भने खोज तथा उद्धारको क्रममा बेत्रावतीमा भग्नावशेष भएको घरबाट 1 समेत जीवितै उद्धार गरिएको छ। त्रिशुली 3Aमा भएको उद्धारका दौरान कमाण्डरका रूपमा खटिनुभएका प्रमुख सेनानी श्री गंगा बराल:
3: अलिकति हामीले यो बाढ़ी आएपछि नेपाली सेनाको स्पेशल फोर्स कम्ब्याट इन्जिनियर र डिजास्टरको सर्च एन्ड रेस्क्यु टिमहरू यहाँ डिप्लोइ भएको थियो। रिजल्ट आउनको लागि अलिक ढिलो भए पनि हामीले रिजल्ट गेन गरेका छौँ। उहाँहरूको त अब खोजी कार्य भइरहेको छ, अझै पनि टिमहरूभित्र नै उहाँहरूले विमर्श कार्यवाही गरिराख्नु भएको छ। यो सबै पार्टबाट सबैले आफ्नो पार्टमा राम्रो कोर्डिनेसन गरेर काम गर्छ। यसमा एनइएको टेक्निकल सपोर्ट, यसरी काठमाडौँबाट आउनुभएको इन्जिनियर उदय नौपाने लगायतको टिमहरू पनि हुनुहुन्थ्यो, उहाँहरूको पनि टेक्निकल हामीलाई गाइडलाइनमा चाहिँ हामीले काम गर्यौँ र विभिन्न अरू सुरक्षा निकायहरूसँग पनि राम्रो कोर्डिनेसनमा चाहिँ भएकोले पनि हाम्रो सुस हुने कारण त्यो पनि हुन्छ। भित्रको अवस्था अब सर्चको कारवाही हुँदैछ भने पहिले नै अब त्यो फ्यास गयो भनेदेखि फेरि मान्छेको हराउँछ होला।
2: 10-11 दिनसम्म सुरुङको अन्धकारमा फेरि जीवनको उज्यालो हेर्ने आशाले धड्किरहेको मुटुलाई नेपाली सेनाको उपस्थितिले शान्त बनाएको थियो। सुरुङभित्रको अन्धकार र हिलोको दलदलमा अन्तिम सास गन्दै गरेका चारजनालाई नेपाली सेनाको अथक प्रयासले जीवनदान दिएको थियो। नेपाली सेनाको अविच्छिन्न प्रयासले कवीर महर्जन, सञ्जय शाह, चण्डिका कुमारी श्रेष्ठ र एक चिनिया नागरिकले पुनर्जीवन पाउनुभयो। कोही त औलानी भन्ने झिनो आशाको त्यान्द्रो समाएर भोक, प्यास र त्रासको बीचमा सुरुङमा फस्नुभएका सञ्जय शाहले उद्धारपछि नेपाली सेनासँग गर्नुभएको कुराकानी।
4: म कन्ट्रोल रूममा अपरेटर काम गर्थे। कन्ट्रोल रूममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो, अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाए बाहिर। त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ।
5: यत्रो बाहिर निस्कि 8 दिनमा बाहिर निस्किनु भनेर त यो त दोस्रो जीवन हो है। होइन, आज 19 गते, 9 दिन भयो,
4: 10 गते 10 बजे एक्सिडेन्ट भएको थियो। हामी टर्न टाइम नोट गर्छ कन्ट्रोल।
5: त्यही कस्तो छ
6: नेपाली
5: सेनालाई?
6: नेपाली सेनादेखि उद्धार कार्यदेखि लिएर अहिलेसम्म पनि अहिले पनि उहाँहरूको कार्य जारी नै छ।
2: हजारौं जीवनलाई तहस नहस बनाउने गरी आएको बाढ़ीको भेलमा आफ्नो छोरा, श्रीमान, श्रीमती, बुवा, आफ्ना आफन्त बेपत्ता भएको खबरले एउटा परिवारलाई कतिसम्म अत्यायो होला। हरेक दिन बाढ़ीले बगाएका सब फेला परेको समाचार सुनिरहँदा परिवारको मनमा कस्तो आधी फुट्यो होला। विपदको यही घाउमा मलहम लगाउन नेपाली सेना अग्रपंक्तिमा खटिँदै गरेको उद्धारले आफ्नो परिवारको सदस्यको सास भिटाउने आस मारिसकेकाहरूलाई पनि सुरुङभित्रबाट भर्खरै पाएको पुनर्जीवनको उदाहरणले नयाँ आशा र विश्वास दिलाएको छ। बेपत्ता भएको 10 दिनमा सुरुङबाट नेपाली सेनाले सकुशल उद्धार गरेपछि नेपाली सेनासँग कुरा गर्नुहुँदै सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको परिवारजनको खुशी यस्तो छ।
7: म आज नेपाली सेनाले मेरो जुन भाइलाई जुन जीवितै उद्धार गर्नुभयो त्यसप्रति म नेपाली सेनाको म हृदयदेखि धन्यवाद दिन चाहन्छु र जुन नेपाली सेनाले गर्नुभयो कार्यमा म 100% यो जीवितै उद्धार गर्न सक्ने क्षमता बनाएर त्यो उद्धार गर्नुभयो त्यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
8: मानिसकेको थियौँ, धेरै धेरै धन्यवाद होइन उहाँहरूको लागि, यस्तै गरिरहनु सधैँभरि होइन गरिरहनु।
2: त्रिशुली 3 एकै सुरुङबाट बाढ़ीको 10 दिनपछि सकुशल उद्धार गरिएका थिए किर्तिपुरका कवीर महर्जन। करिब 200 मिटर सुरुङको लेदो र हिलो पन्छाउँदै तथा हजारौं घनमिटर माटो र ढुङ्गा हटाएर सुरुङको मुखपत्ता लगाई उहाँको उद्धार गरिएको थियो। संसारले नै चमत्कार मानेको यस उद्धारको विश्व समुदायले नै प्रशंसा पनि गरेको छ। यसले नेपाली सेनाको क्षमता, दक्षता र आफ्नो देश र जनताप्रतिको अटुट निष्ठा पनि दर्शाएको छ। उद्धार पश्चात नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचाररत कवीर महर्जनका परिवारहरूले नेपाली सेनासँग साटेको खुशी यस्तो छ।
9: पहिला त मलाई थाहा थिएन, म 7:30-7:30 कन्ट्याक्ट भएको थियो, फोनै भएको थियो, चिया खानु भयो, मैले पनि खाएँ भने उहाँले अन्त म त अब होइन पारस पुगिसके, त्यतिकै त नेटवर्क हुँदैन त्यहाँ काम गइहाले, यसो मैले मोबाइल खोलेर हेरेको त टाइम गयो भनेर सुने कि मैले चाहिँ, अनि मलाई आत्तियो होइन फोनै लागेन, ड्याम त खोलामा हो, ड्याम गयो होला, उहाँहरू माथि नि पर्छ नि त, अब त्यही बस्यो होला भित्र, अब त्यही सुरक्षित होला नि त, अब रेस्क्यु गरेर ल्याइहाल्छ नि हाम्रो नेपाली आर्मीले भनेर म त्यो दिन त त्यति ढुक्कै भएँ। नेपाली आर्मीले चाहिँ धेरै नै हेल्प गरेको, नेपाली सेनाले धेरै धेरै धन्यवाद, हाम्रो परिवार मतर्फ होइन, नेपाली सेना नभए मसीमा बस्दिन्थ्यो होला होइन, उहाँहरू पनि आफ्नो प्राणको नि होइन दाउमा राखेर ज्यानकै ड्रममा राखेर बचाउनु भएको, नेपाली सेनालाई पनि धेरै नै धन्यवाद।
2: सुरुङबाट उद्धार गर्ने कार्य सामान्य उद्धार भन्दा धेरै फरक हुन्छ। सुरुङभित्र उद्धार गर्दा बाटो खोलेर सुरुङको अवस्था, पानी र लेदोको स्थिति, अक्सिजन, पहिरोको जोखिम, संरचनाको मूल्याङ्कन गरेर अघि बढ्नुपर्छ। त्यसैले उद्धार टोलीले सुरुङको अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा खोजी गरिरहेको छ। उद्धारका लागि सुरुङभित्रको अवस्था पहिचान गर्ने, अवरोध हटाउने र सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ। यसका लागि नेपाली सेनाले आफ्नो प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण प्रयोग गरिरहेको छ। संजय शाह र कबीर महर्जनको जीवितै तथा अर्का एकजनाको शव निकाल्न सुरुङभित्र नै गएर खटिनुभएका सेनानी श्री मिलन कुमार जोशी
10: छिरेको चाहिँ त्यो 10-15 फिटको घुँडा ठुल्ठुलो घुँडा माथि सुन्दैछ। हामी चाहिँ लगभग त्यो चाहिँ कति छ भन्ने जुन चाहिँ सातौँ तल्लाको त्यो जुन चाहिँ फ्लोरबाट माथि ग्राउन्डबाट कति फिट थियो लगभग हामीले चाहिँ कति ठाउँमा चाहिँ छोएरै गयो लगभग कल गरेर गयो 100 मिटरकोमा चाहिँ अहिले त्यस्तो छ मल्टिपल रुम्सहरू हामीले दिएको त्यहाँ के छ उहाँहरूतिर पनि जानुभएछ नयाँ नयाँ कन्स्ट्रक्सन गरेको त्यहाँ वालहरू पनि थियो त्यहाँ हामीले च्याएर पनि हाम्रो चाहिँ हिरो भएर फ्रन्टको चारजना र हाम्रो तिनजना र हाम्रो रेन्जर चाहिँ भाइ चारजना मेनुसमा चाहिँ अरू चाहिँ हाम्रो
2: सुरुङबाट उद्धार गर्ने क्रममा नेपाली सेनाका धेरै जनाले आफ्नो ज्यानलाई जोखिममा राखेर दिन रात नभनी मेहनत गरिरहनु भएको छ। सोही मेहनतको प्रतिफल नै हो केही व्यक्तिको जीवितै उद्धार, जसलाई संसारले चमत्कार मानेको छ। यो चमत्कार नेपाली सेनाका सकल दर्जाको मेहनत र कर्मठ योगदानको नतिजा हो। उद्धारमा खटिएका टोलीहरूको अनुभव यस्तो छ।
11: जम्मा कृष्ण नेपाली, अहिले म 3B हाइड्रो पावरमा छु। हामी चाहिँ यहाँ भएको भवन र घरहरू चाहिँ खोज्नको लागि चाहिँ हामी यहाँ 3B हाइड्रो पावरको घरहरू भवनहरू र त्यहाँ काम गर्ने धेरै चाहिँ व्यक्तिहरू चाहिँ यहाँ पस्नुभएको भनेर खोजिरहेको छ। घर 3 तलेसम्म घर छ भन्ने कुरो चाहिँ हामीले पानी पऱ्यो भने चाहिँ त्यो पानीको मध्यनजर राखेर ब्रेक गर्छौँ।
12: सबैभन्दा चुनौती समस्या के भयो भने यहाँको चाहिँ इमर्जेन्सी एक्जिट पनि रहेनछ, सब वे रहेछ, सब वे पनि धेरै तल डाउन लेभलमा रहेछ। यहाँ त एउटा पहाडै आएर चाहिँ छ्याप्पै बसेछ, पावर हाउसको बाहिरी घर चाहिँ केही पनि देखिएको छैन, बगरमै छ। ठुला ठुला चट्टानहरूले भरिएको, त्यो चट्टानहरू ब्लास्टिङ गर्ने खन्ने काम कन्टिन्यू अहिले चाहिँ 6 एक्सकाभेटर, एउटा चाहिँ मिनी एक्सकाभेटर त्यो टनलभित्र लानलाई भनेर त्यहाँ लगेर स्ट्यान्ड बाई राखेका छौँ। 6 एक्सकाभेटरले काम गरिरहेछ। भित्र कतिसम्म लेदो गएको छ अझै आकलन गर्न सकेको छैन। अब त्यो लेदो धेरै भित्रसम्म गएको छैन र त्यहाँ जान सक्ने कन्डिसन भयो भने टनल खुल्ने छ। चुनौती त यहाँ त धेरै नै छ। अब यो त सुरुदेखि नै अब चाहिँ यहाँ दलदलहरू त्यस्तै छ, बाहिर बाहिर ठाउँमा गएर फस्ने ठाउँ छ। टनलभित्र जाँदाखेरि पनि 6 मिटरको हाइटको टनलमा 6 मिटर ओपन गर्न भित्रसम्म चाहिँ सम्भव छैन। हामीले अब 2.5 मिटर ओपन गर्न सक्यो भने त्यसमा दलदल के छ त्यसको सेफ्टी हेरेर हामीले काम गर्नेछौँ।
13: लगातार होजबाट चाहिँ पानी हालेर चाहिँ हामीले होल जाने बाटो चाहिँ एउटा अब्जेक्सन चाहिँ गरायो जाने बाटो। हामी त्यो बनाइसकेपछि हामीले आवाज कोही हुनुहुन्छ भनेर आवाज आएर आवाज चाहेको आवाज आयो। आवाज आइसकेपछि चाहिँ हामीले चाहिँ अझै त्यसलाई चाहिँ बाटो बनाउँदै जाँदै गऱ्यो। भित्र चाहिँ गएर चाहिँ खोज्दाखेरि त्यहाँ 2 मान्छे जीवित नै फेला पऱ्यो। भित्रखेरि दलदले माटो नै त्यसलाई चाहिँ हामीले लाइफ बोरिङहरूको मद्दतद्वारा चाहिँ भित्र गएर चाहिँ हामीले चाहिँ 2 व्यक्ति चाहिँ जीवितै उद्धार गऱ्यौँ। आफूलाई पनि गर्व फिल भएको छ। खोज्दाखेरि चाहिँ आफूलाई नसकेको कुरालाई पनि सम्भव गराउन सक्ने क्षमता चाहिँ समूहमा चाहिँ हुँदो रहेछ भन्ने चाहिँ अनुभव भयो।
2: यस दौरान उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल पनि परिचालित भएका छन्। नेपाल प्रहरीले बेपत्ताको विवरण संकलन, परिवारसँग समन्वय र सुरक्षा व्यवस्थापनको कार्य गरिरहेको छ भने नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार प्रयास गरिरहेको छ। नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक श्री अशोक थापा,
14: सुरुङभित्र फँसेको हकमा चाहिँ नेपाली सेनाले आफ्नो ट्रेन म्यान पावर युज गरेर काम गरिरहेछ। त्यसमा चाहिँ हाम्रो नेपाल प्रहरी त्यो ट्रेन्डहरू नभएको हुनाले चाहिँ सुरुङ भित्रकै हकमा चाहिँ नेपाल प्रहरी छैन, सुरुङ बाहिरकोमा चाहिँ जोइन्ट रूपमा नेपाल प्रहरी सशस्त्र प्रहरी आर्मीको सर्च एन्ड रेस्क्यूको काम भइराखेको छ, सुरुङ भित्रकै हकमा चाहिँ नेपाली सेनाले गरिरहेको छ। नेपाल प्रहरीले त अलिक धेरै लासहरू फेला परेको हुनाले हामीले चाहिँ अब यो मजुलको कार्य अनि सँगसँगै फोरेन्सिक डक्टरहरू हुनुहुन्छ उहाँहरू मार्फत चाहिँ डिएनए को नमुना संकलन कार्य चाहिँ विशेष भइरहेको छ। आफ्नो छ जस्तो आर्मी सर्च एन्ड रेस्क्यू गर्छ, पुलिसले मजुलले गर्छ होइन, त्यसरी काम भइरहेको छ। सरकारलाई सपोर्टहरू सबै ठाउँबाट आएको छ, थप मद्दत आएको छ, काम भइरहेको छ। यहाँको भूगोल चाहिँ अलिक जटिल भएको हुनाले चाहिँ मान्छेले गाडीमा गएर हिँडेर उद्धार गर्न सक्ने अवस्था नभएको, हेली मार्फत नै जानुपर्ने, वारपार गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँमा जाने भएको भएर चाहिँ अलिक बढी चाहिँ हेलीहरूको युज भइरहेको छ।
2: सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धार आफैमा जटिल र जोखिमपूर्ण कार्य हो। सुरुङभित्रको अवस्था कस्तो छ, कति दूरीसम्म पुग्न सकिन्छ, कहाँ अवरोध छ र त्यहाँ फँसेका मानिस कस्तो अवस्थामा छन् भन्ने कुरा उद्धारकर्ताले विवेकपूर्ण ढंगले सोचेर अगाडि बढ़नुपर्ने हुन्छ। सो क्रममा उद्धार टोलीले अनेकौं चुनौती पार गर्नुपर्छ। नेपाली सेनाले गरिरहेको उद्धारका बारेमा आफ्नो अनुभव साट्दै सुरुङमा आफन्त हराएका स्थानीय व्यक्तिहरू,
15: मेरो नाम सेवार तामाङ हो, म 10 गते दिनै 12 बजीतिर आइपुग्यो। आइपुग्दाखेरि यहाँ पुरै खेत बिजेत छ, त्यो सबै हेरे। मेरो भाइ पनि एकजना यहाँ, मेरो भाइ पनि यहाँ छ, भाइ पनि अहिले खेलपाडी आयो, मेरो कमान सिंह भाइ है, कतै यो सुरुङभित्र पाउँछ कि भन्ने आशमा म तिनका दिन भइरहेको छु। नेपाली सेनाले त जरसम्म दुःख गरिरहेको छ होइन, मिसिन लगाएर हुन्छ कि के लगाएर हुन्छ कि ब्ल्याकमेल पड्काएर अब हरेक थोक दुःख गरिरहेको छ भित्रको मान्छे उद्धार गर्नुको लागि। अहिलेसम्म दुईजना जिउँदो, एकजना लास निकाल्यो होइन।
16: यो प्राकृतिक विपद, यो बाढी आइसके पछाडि भोलिपल्ट दिन चाहिँ म यहाँ उपस्थित भएको थिएँ, न्युजमा मैले देखेँ। अनि एउटा कुनै सरहरूले मलाई चाहिँ त्यहाँ अपरेटरहरूले चाहिँ मिसिन पुऱ्याउनु सकेन, त्यहाँ गएर उद्धार कार्यमा चाहिँ मेसिन जानु सक्ने अवस्था एकदमै जटिल छ भनेको चाहिँ म पनि एज अ स्टाफ अपरेटर भएको नाताले मैले चाहिँ गएर मेरो आफ्नो चाहिँ सिप कौशलतामा प्रदर्शन गरेर हराइरहेको व्यक्तिहरूलाई खोजी कार्यमा म जुट्नुपर्छ भन्ने एउटा मनोभावना बोकेर म यहाँ आएको हो। म आउने बित्तिकै हाम्रो स्पेसल फोर्सको सरहरूसँग म जोइन भएँ, अनि उहाँहरूकै सहकार्यमा उहाँहरूले दिएको चाहिँ डिरेक्सन, उहाँहरूले दिएको टास्क म पुरा गर्दै आएँ। हामी एकदमै ग्राउन्ड लेभलमा बसेर काम गरिरहेछौँ। अनि नेपाल आर्मीले यस्तो जटिल परिस्थितिलाई पनि एउटा चाहिँ नर्मल बनाउनको निम्ति यति धेरै लागि पर्नुभयो। हामी चाहिँ एउटा सिभिल मान्छेहरूले चाहिँ केही गर्न चाहन्छौँ भन्दा एउटा ठाउँ दिनु हो, र आज केही समय लागे पनि तर हाम्रो काम चाहिँ एउटा सफल भएको छ। म नेपाल आर्मीलाई एकदमै धेरै विशेष धन्यवाद दिन चाहन्छु।
2: श्रोता, सुरुङभित्र उद्धार टोली प्रवेश गर्नु अघि सुरुङको संरचना, पानीको बहाव, भित्र जम्मा भएको माटो तथा ढुङ्गा र अन्य अवरोधको अवस्था बुझ्नुपर्ने हुन्छ। आयोजनाको प्राविधिक पक्षबाट प्राप्त सूचना पनि उद्धार टोलीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। यस क्रममा सुरुङको बनोट, प्रवेश मार्ग र सम्भावित पहुँचबारे सम्बन्धित आयोजनाका प्राविधिकसँग निरन्तर समन्वय गरेर खोज तथा उद्धार अघि बढ़ाइएको छ। त्रिशुली 3A र बी आयोजनाको सुरुङको अवस्था र उद्धारका क्रममा भइरहेको प्राविधिक सहकार्यबारे जानकारी दिनुहुँदै त्रिशुली 3B आयोजनाका प्रबन्ध संचालक श्री आनन्द ढुंगेल,
17: स्पेसल फोर्सेस हामी 3 जना अफिसको मान्छेहरू र सेनाको 16 जना त्यहीँबाट काम सुरु भयो हो। उहाँहरूले नै यसलाई चाहिने सुरुमा म्यानुअली या इक्विपमेन्ट केही नभएको अवस्थामा एकदमै कठिन परिस्थितिमा उहाँले आफ्नो तर्फबाट सबै लगाएर आफ्नो प्रयास गर्नु भएको छ। त्यसपछि हामीले लिएर आयौँ एउटा मेसिन, दुईटा अरू मेसिन लिएर आउँछौ, अलिकति त्यसले काम अलिकति स्पिड पढ्ला। अनि त्यसपछि सेनाबाट फेरि थप ट्रुप्सहरू पनि आउनुभयो, अनि अहिले टोटलमा यहाँ लगभग मैले सम्झेसम्म 50-55 जनाको विभिन्न समूहको ट्रुप्स यहाँ कार्यरत छ। उहाँहरूले अब आफ्नो तर्फबाट सबै मेहनत गरेर प्रयास गर्नुहुन्छ, तर उहाँहरूले आफ्नो मेहनत पुरै लगाउनु भएको छ, यहाँ हामी पनि त्यसमा भिडिरहेको छौँ, काम गराउनु भएको छ।
2: त्यसो त भटेको सीको यस विपदमा नागरिकको जीवन रक्षा गर्न खटिएको नेपाली सेना आफै पनि गहिरो पीड़ाबाट गुज्रिरहेकै छ। नेपाली सेनाका 45 जना सकल दर्जा बाढ़ीको भेलमा बेपत्ता भएका छन् भने धेरै सैनिकहरू घाइते छन्। कतिपय जवानका आफ्नै घर परिवार भोटेको सीको बाढ़ीमा परेका छन्। सैनिक संरचनाहरू बगेका छन्, तर आफ्नै सहकर्मी र परिवार हराउँदाको शोकलाई दबाएर पनि नेपाली सेनाका सकल दर्जा नागरिकको जीवन खोजिरहेका छन्। विभिन्न प्रतिकूलता र कठिनाईका बावजूद सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेनाले गरिरहेको प्रयासबारे जिल्ला प्रशासन कार्यालय नुवाकोटकी प्रमुख प्रशासकीय अधिकृत श्री सावित्रा भण्डारी:
18: नेपाली सेना सबभन्दा पहिला चाहिँ खोजी त्यसपछि उद्धारमा खटिनु भएको छ। त्यसित सँगसँगै हामी सरकारी निकायका चारवटा संयन्त्रहरू नेपाली सेना सशस्त्र बल नेपाल प्रहरी जिल्ला प्रशासन कार्यालय हामी एकै ठाउँमा एउटै टेबलमा बसेर खोजी उद्धार प्लस राहतको काम हामी संयुक्त रूपमा मिलेर एक आपसमा गरेका छौँ र अलिकति कार्य विभाजन हुँदाखेरि खोजी र उद्धारको कार्य नेपाली सेनाबाट बढी मात्रामा भएको छ। उद्धार गर्न जाँदाखेरि त्यहाँ राहत पनि लिएर छोड्नु भएको छ, कोहीमा माथिबाट छोडिदिएर हुन्छ कि र यता हाम्रो एपिएफ तर्फको हेलिकप्टरहरू जान नसक्ने अलिक दुर्गम ठाउँहरूमा अलिक अप्ठ्यारो ठाउँहरूमा नेपाली सेनाको गएको छ। उहाँहरूको चाहिँ भूमिका त हामी यहाँ अहिले सामान्य उसमा भनेर साथ दिने छैन, उहाँहरूको भूमिका महत्वपूर्ण छ र उहाँहरूले महत्वपूर्ण भूमिका निभाइरहनु भएको छ। हामी एउटै गभर्मेन्टका एउटै विङ्सहरू मिलेर यो आपतकालीन स्थितिमा एकै ठाउँ भएर हामी बिहानदेखि हामी एक ठाउँ मात्र होइन धेरै ठाउँको टिम म्यानेजमेन्ट अनि होल्डिङ सेन्टरहरू छ। हाम्रो चाहिँ अहिले 19 होल्डिङ सेन्टर छ, त्यहाँ होल्डिङ सेन्टरमा हाम्रो साथीहरू पालैसित पुग्नु भएको छ। अहिलेको अवस्थामा चाहिँ राहतमा पुगेको भन्ने लगभग हाम्रो जानकारीमा आएसम्म कुनै होल्डिङ सेन्टरमा नपुगेको अवस्था छैन।
2: यस्तो अवस्थामा उद्धार केवल एउटा निकायको प्रयासले सम्भव हुँदैन। सुरक्षा निकाय, स्थानीय प्रशासन, सम्बन्धित आयोजना, प्राविधिक जनशक्ति तथा विदेशी विशेषज्ञ सहितको निरन्तर समन्वय र सहकार्य आवश्यक हुन्छ। यही समन्वय मार्फत उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। पछिल्लो समय नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी विज्ञ सहितको खोज तथा उद्धार टोलीले रसुवा र नुवाकोटमा रहेका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइरहेको छ। जलविद्युत आयोजनाहरूको सुरुङमा भइरहेको खोजी कार्यबारे जानकारी दिनुहुँदै जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी श्री झविन्द्र बहादुर रेश्मी मगर:
19: 7 टनेलमा तैनाथ हुने क्रममा मुख्य गरी 3A हाम्रो टोली तैनाथ भइसकेपछि अहोरात्र खटेर 2 जीवित नेपाली नागरिकको उद्धार गर्न सफल भएको छ र अझै पनि खोज तथा उद्धारको कार्य जारी नै रहेको छ। त्यस्तै गरी 3B को कुरा गर्दा तैनाथ भएको टोलीले त्यहाँ विभिन्न खोज गर्यो, 15 तल गहिराईमा खोज्दा पनि कुनै घर तथा अफिसको कुनै लोकेसन फेला पार्न नसकेपछि अहिले चाहिँ अडिट 1 अडिट 2 बाटो क्लियर गरी त्यो खोज तथा उद्धारको कार्य निरन्तरता दिइरहेको छ। त्यस्तै छिलेमे हाइड्रो पावरको कुरा गर्दाखेरि 110 टनेलभित्र छिरेर खोज तथा उद्धार कार्य गर्दाखेरि कोही पनि फेला पार्न सकेको छैन, तथापि हाम्रो खोज तथा उद्धारको कार्य जारी नै छ। त्यस्तै लाङटाङको कुरा गर्दा हाम्रो तैनाथ भएको टोली 60 भित्र टनेलमा छिरेर खोज तलास गर्यो, तर चाहिँ त्यो टनेल चाहिँ ब्लक भएको देखिसकेपछि अन्य ठाउँबाट एउटा पाल पारी भित्र गएर खोज तलासको कार्य जारी राखेको छ, तथापि अहिलेसम्म केही पनि भेट्न सकिएको छैन। त्यसै गरी रसुवा गरी हाइड्रोको कुरा गर्दाखेरि हाम्रो टोली 275 टनेलभित्र छिर्यो, त्यहाँ खोज गर्दाखेरि केही पनि फेला परेन र टनेल त्योभन्दा अगाडि चाहिँ ब्लक भएर बसेको रहेछ। त्यसपछि वैकल्पिक बाटोबाट पावर हाउस, कन्ट्रोल पोइन्ट र ट्रान्सफर्मर रूम त्यहाँभित्र पनि खोजी कार्य जारी गर्दा केही पनि फेला पार्न सकिएको छैन। अब आयो अप्पर त्रिशुली वनको हाकुको कुरा गर्दाखेरि हाम्रो टोली त्यहाँ छिरेर खोज तलास गर्दाखेरि चाहिँ अडिट 4 180 भित्र गइसकेपछि एकजना जीवित चाइनिज नागरिक रेस्क्यु गर्न सक्यौं र अझै पनि खोज तथा उद्धारको कार्य जारी छ। त्यसै गरी अर्को मैलुङमा पनि हामी खोज तथा उद्धारको कार्य गर्यौं, 200 भित्रसम्म जाँदाखेरि चाहिँ हामीले चाहिँ राफ्टको सम्म प्रयोग गरेका छौँ र ओभरअल हेर्दाखेरि चाहिँ भोटेकोसीमा आएको अकस्मात बाढीले प्रभावित भएका क्षेत्रहरूमा हाम्रो मुख्य उद्देश्य भनेको जीवन रक्षा नै हो र त्यसको लागि चाहिँ खोज तथा उद्धारको कार्य चाहिँ अहोरात्र खटेर गरिरहेको छ र यो कार्य जारी नै छ।
2: श्रोता, सुरुङभित्रको अध्ययारो जति गहिरो भए पनि बाहिरबाट भइरहेको खोजी र उद्धारको प्रयास रोकिएको छैन। आफ्ना सम्पर्क विहीन भएका प्रियजनको पर्खाई, आशा र हर एक सम्भवलाई कायम राख्न नेपाली सेना आफ्नो कर्तव्य पथमा अग्रसर छ। भोटेकोशी बाढीपछि शुरू भएको सुरुङ केन्द्रित खोज तथा उद्धार कार्य जतिसुकै चुनौतीपूर्ण भए पनि सुरक्षा कर्मीहरूको खोजी कार्य जारी छ, प्रयास जारी छ र यो कर्म निरन्तर अघि बढ्नेछ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु। नमस्ते।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेंट
4: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुर पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
8: उपचार हुने समस्याहरू
9: हृदयघात
8: हाई ब्लड प्रेसर
9: हार्ट फेल
8: छातीको दुखाई तथा थकान
9: मुटुको भल्भमा समस्या
8: मुटुको बाथ रोग
9: हाई ट्राइग्लिसेराइडिटिजी
8: मुटुको धड्कनमा अनियमितता
9: हाई कोलेस्ट्रोल
8: पेसमेकर राखेको वा राख्नु पर्ने
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
10: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-265-5384
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
13: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
11: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97-150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165686536, मोबाइल 9856600536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
9: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंगबहार रंगबहार
11: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
10: बर्जर पेन्ट।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
13: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
14: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार हुने समस्याहरू
14: हृदयघात,
13: हाई ब्लड प्रेसर,
14: हार्ट फेल,
13: छातीको दुखाई तथा थकान,
14: मुटुको भल्भमा समस्या,
13: मुटुको बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडिटिजी,
13: मुटुको धड्कनमा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
13: पेसमेकर राखेको वा राख्नु पर्ने,
14: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
13: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
15: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
16: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियत पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
1: अन्टाक नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715

0: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: यति बेला रातिको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोख्राउतिक वाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान सम्पन्न, मतगणना भोलि बिहान 8 बजेबाट शुरू हुने। भोटेपछि बाढ़ीमा परेका 1341 वटा शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। परराष्ट्र मन्त्री खनाल र कोरियाका विदेश मन्त्री छोबीच भेटवार्ता, पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता। रसुवागढ़ी नाकामा बाढ़ीको विनाश, 10 अर्ब भन्दा बढ़ी क्षति, चाडपर्व लक्षित सबै सामान बगे। प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ग्रान्ड शोमा सीमित हुन नहुने गगन थापाको भनाई। नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्नेमा जोड़। फेवाताल सफाई अभियान जारी, जलकुम्भी नियन्त्रणमा उपलब्धि, संरक्षणका लागि सहकार्य आवश्यक। तिब्बत क्षेत्रमा बाढ़ीबाट मृत्यु हुनेको संख्या 43 पुग्यो, 519 जना बेपत्ता। विश्वव्यापी चुनौतीबीच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि र एसीसी प्रिमियर कपमा लगातार तेस्रो जितसहित नेपाल सेमी फाइनलमा प्रवेश। न्यूजील्याण्ड एसँग अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पराजित। पोख्राउद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आइतबार भएको निर्वाचनमा अध्यक्षतर्फ 2274 र सदस्यतर्फ 2108 मत खसेको छ। आज बिहान 8:30 बजेदेखि शुरू भएको मतदान बेलुकी झण्डै 7 बजेसम्म चलेको थियो। निर्वाचन समितिका संयोजक दामु अधिकारीका अनुसार मतगणना भोलि बिहान 8 बजेबाट शुरू हुनेछ। मतदान सकिएसँगै उम्मेद्वार तथा समर्थकहरू मतपरिणामको प्रतीक्षामा रहेका छन्। संघको आगामी 2 वर्ष कार्यकालका लागि अध्यक्ष पदमा 4 जना बीच प्रतिस्पर्धा भएकाले यसपटकको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ। अध्यक्षका उम्मेद्वार बलराम आचार्य र शोभा गौतमले प्यानलसहित प्रतिस्पर्धा गर्नुभएको छ भने उत्तमान बुद्धाचार्य र अर्जुन पोखरेल स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ। अध्यक्ष पदमा 4 जनाको प्रतिस्पर्धा भए पनि अन्य प्रमुख पदाधिकारीमा भने आचार्य र गौतम प्यानलबीच सीधा प्रतिस्पर्धा भएको छ। वरिष्ठ उपाध्यक्षदेखि उद्योग तथा वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसम्मका पदमा उम्मेद्वारहरूबीच प्रतिस्पर्धा छ। वरिष्ठ उपाध्यक्षमा आचार्य प्यानलबाट दिनेश चन्द्र बास्तोला र गौतम प्यानलबाट टीकाराम सुवेदी प्रतिस्पर्धामा हुनुहुन्छ। उद्योगतर्फको उपाध्यक्षमा ललित बहादुर कुँवर र सौगात थापा, वाणिज्यतर्फको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ र भीम गौतम आमने सामने हुनुभएको छ। त्यस्तै महासचिवमा सुदीप प्रधानाङ्ग र तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा देवेन्द्र परजू र जीवन प्रकाश श्रेष्ठ तथा उपमहासचिवमा प्रदीप राज भण्डारी, यादवप्रसाद पोखरेल र रामचन्द्र थिमल सेनाबीच प्रतिस्पर्धा भएको छ। अध्यक्षका उम्मेद्वार मध्ये उत्तमान बुद्धाचार्य संघको सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। अर्जुन पोखरेल यसअघि 2 पटक अध्यक्ष पदमा पराजित हुनुभएको थियो भने उहाँको संघको सदस्य, उपमहासचिव र महासचिव भइसकेको व्यक्ति हुनुहुन्छ। त्यस्तै बलराम आचार्य संघको सदस्य, कोषाध्यक्ष हुँदै वाणिज्यतर्फको उपाध्यक्ष हुनुभएको थियो भने शोभा गौतम वर्तमान कार्य समितिको महासचिव हुनुहुन्थ्यो। गौतम पोखराउद्योग वाणिज्य संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रनु भएको थियो। खुल्ला सदस्यतर्फ गोविन्द बहादुर केसी, मनोहरी पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कणेल, दुर्गा बराल, सूर्यराज घिमिरे सुरेश, कमल बहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाई, दिलीप कुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीबीच प्रतिस्पर्धा छ। यसअघि वस्तुगततर्फका 4 सदस्यमा लक्ष्मीप्रसाद अधिकारी, केशव ढकाल, लालप्रसाद ढकाल र मुक्तिप्रसाद पनेरू तथा उद्योगतर्फको 1 सदस्यमा पीताम्बर अधिकारी सर्वसम्मत भइसक्नु भएको छ। 2731 सदस्य आबद्ध रहेको संघको निर्वाचनमा अध्यक्षसहित विभिन्न पदमा देखिएको बहुकोणीय प्रतिस्पर्धाले निर्वाचनलाई थप रोचक बनाएको छ। अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ। भोटेपछि नदी हुँदै आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6,075 जना घाइतेको उपचार भएको छ। अब 4,996 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13,104 जनाको उद्धार गरिएको
प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच नेपालमा हालै आएको विनाशकारी भुटेकोसी बाढ़ीपछि जारी खोज उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा यी भदौ 10 गते भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर निकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको डिजास्टर रिलीफ टीम पठाएकोमा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले बाढ़ी पीड़ित नागरिकको लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपछिको पुननिर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्तो विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा बिल्ड ब्याक वेटर अवधारणा अनुसार पुननिर्माण अघि बढ़ाइने बताउनुभयो। यस कार्यमा गणतन्त्र कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो। भेटवार्तामा गणतन्त्र कोरियाका परराष्ट्र मन्त्री युनले नेपालमा विपदपछिको पुननिर्माण तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तनको कारण नेपाल जस्ता मुलुकले भोग्नु परेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री युनले जलवायु परिवर्तनका असर र त्यसबाट सृजित विपदका विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र गणतन्त्र कोरियाले सहकारी गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप लगायतका अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको कारण नेपाल जस्ता मुलुकले भोग्नु परेको चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा गणतन्त्र कोरियाले आफ्नो तर्फबाट आवाज उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटवार्ताका क्रममा दुवै मन्त्रीहरूले नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पारस्परिक विश्वास समझदारी र सहकारीलाई अझ सुदृढ एवं व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निकट सहकारी जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपाल र गणतन्त्र कोरियाबीच श्रम विकास साझेदार व्यापार लगानी प्रविधि तथा जनस्तरको सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकारी हुँदै आएको छ। पछिल्लो विपदको समयमा गणतन्त्र कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता र ऐक्यबद्धतालाई थप सुदृढ बनाएको छ। गत भदौ 10 गते रसुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले चीनतर्फको प्रमुख व्यापारिक नाका ध्वस्त बनाएको छ। बाढ़ीले नेपाल चीन जोड्ने रसुवागढ़ी राजमार्गको ठूलो खण्ड बगाएपछि दुई देशबीचको मुख्य स्थलमार्ग विच्छेद भएको छ। बाढ़ीको चपेटामा परेर रसुवागढ़ी भन्सारको अस्तित्व नै मेटिने गरी क्षति पुगेको छ भने अर्को प्रमुख नाका तातोपानी समेत बन्द छ। व्यापारिक नाकाहरू बन्द हुनुको साथै भन्सार कार्यालय नै बाढ़ीले बगाएपछि नेपाल चीन व्यापारको लाइफलाइन मानिने रसुवागढ़ी नाका संकटमा परेको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार भन्सार क्षेत्रमा रहेका सयौं मालवाहक कन्टेनरहरू बाढ़ीले बगाएको छ। दशैं तथा तिहार लक्षित गरी आयात गरिएका 10 अरब रूपियाँ भन्दा बढ़ीका सामान नष्ट भएको प्रारम्भिक अनुमान व्यवसायहरूको छ। हिमाल पार व्यापार संघका अध्यक्ष रामरी कार्कीका अनुसार चाडपर्वको लागि चीनबाट ल्याइएका लत्ता कपड़ा जुत्ता चप्पल कस्मेटिक इलेक्ट्रोनिक्स र फलफूल लगायतका सामान बाढ़ीले बगाएको छ। 50-60 लाख लगानी गरेर एक ट्रक सामान हाल्ने साना व्यवसायीहरू यति बेला घर नघाटको भएका छन्। कार्कीले भन्नुभयो बाढ़ीले व्यवसायीको ढिवास मात्र लगाएको छैन, चाडपर्वको बुकमा समग्र आपूर्ति प्रणाली नै तहस नहस बनाइदिएको छ। उहाँका अनुसार चिनिया भूभाग र मितेरी पुल आसपासबाट करिब 400-500 को संख्यामा मालवाहक र खाली कन्टेनरहरू बगेका छन्। केही व्यवसायहरू समेत अहिलेसम्म सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो। क्षतिको यकिन विवरण आउन बाँकी भए पनि यो वर्षको चाडपर्वमा नेपाली बजारमा सामानको चरम अभाव हुने र मूल्यवृद्धि आकाशिने निश्चित देखिएको छ। संघका महासचिव रामचन्द्र पराजुलीले प्रारम्भिक तथ्याङ्क अनुसार करिब 400-500 कन्टेनर बाढ़ीले बगाएको बताउनु भएको छ। उहाँका अनुसार संघमा आबद्ध 76 जना भन्दा बढ़ी व्यवसायी प्रत्यक्ष रूपमा पीड़ित हुनुभएको छ। नेपाल राष्ट्रिय व्यवसाय महासंघका पूर्व अध्यक्ष कुमार कार्कीले पनि लोड गरिएका गाड़ीको सामान मात्रै 5 अर्ब भन्दा बढ़ी रहेको र कुल क्षति 10 अर्ब नागेको बताउनुभयो। व्यापारीहरूले वर्षभरिको कमाई गर्ने मुख्य समय दशैं तिहार भए पनि बाढ़ीले सबै लगानी सखाप पारेको उहाँको भनाइ छ।
राष्ट्रीय व्यवसाय महासंघका अध्यक्ष मनोज श्रेष्ठले अहिले टोली उद्धारमा खटिएकाले सोमबारबाट मात्रै क्षतिको विस्तृत विवरण संकलन गरिने बताउनुभयो। बाढ़ीको कारण थोरै लगानीमा व्यापार गर्नेहरू सबैभन्दा बढ़ी मर्कामा परेको उहाँले उल्लेख गर्नुभयो। रसुवागढ़ी नाका बन्द भएपछि बाँकी सामान र नयाँ अर्डरहरू तातोपानी नाका हुँदै ल्याउनुपर्ने बाध्यता भए पनि ढुवानी भाड़ामा अचाकले वृद्धि भएको श्रेष्ठको गुनासो छ। बाढ़ीले सामान बगाएपछि व्यवसायीहरू दोहोरो मारमा परेका छन्। सामान नेपाली भन्सार बिन्दुमा नछिरी चिनिया भूमि वा नो म्यान्स ल्याण्डमै बगेका कारण बीमा कम्पनीहरूले क्षतिपूर्ति दिन आनाकानी गरिरहेका छन्। धेरैजसो सामानको बीमा समेत नभएको व्यवसायीहरू बताउँछन्। बैंकबाट ऋण लिएर र घर जग्गा धितो राखेर ल्याएको सामान नष्ट हुँदा एकातिर लगानी डुबेको छ भने अर्कोतिर बैंकको किस्ता र ब्याज तिर्नुपर्ने दबावले व्यवसायीहरू चिन्तित रहेका छन्। नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेलका अनुसार दशैंमा सबैभन्दा बढ़ी खपत हुने लत्ता कपड़ा जुत्ता र कस्मेटिक सामानको अभाव देखिन थालिसकेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा भोलि संयुक्त राष्ट्र संघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ। ललितपुरको सानिपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनको कारण भोग्नु परेका समस्यालाई विश्व मंचमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। भोटेगोष्ठीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरितगृह ग्यास उत्सर्जनको बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नभरि देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो। साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मंचमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान कांग्रेस सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। फेवाताल संरक्षण अभियान अन्तर्गत जलारी दिदीबहिनी समूहको आयोजनामा फेवाताल सफाई अभियान सम्पन्न भएको छ। पोखरा छ स्थित खपौती ताल किनारमा आइतबार आयोजित सफाई अभियानमा प्लास्टिक जन्य फोहोरसँगै जलकुम्भी झार समेत संकलन गरिएको थियो। जलारी दिदीबहिनी समूहले हरेक महिनाको तेस्रो आइतबार सञ्चालन गर्दै आएको अभियान अन्तर्गत यो पटक खपौती प्रतीक्षालयदेखि ल्याण्डिङ जोनसम्मको ताल किनारमा सरसफाई गरिएको हो। अभियानमा जलारी समुदाय, स्थानीय आमा समूह, महिला सञ्जाल, पोखरा महानगरपालिकाको सरसफाई शाखा, जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। डिभिजन वन कार्यालय कास्कीका प्रमुख अरूणा कार्कीको प्रमुख अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै कार्कीले निरन्तरको सरसफाई अभियानका कारण फेवातालमा फैलिएको जलकुम्भी झार व्यवस्थापनमा उल्लेखनीय सुधार आएको बताउनुभयो। उहाँको अनुसार गत आर्थिक वर्ष डिभिजन वन कार्यालय कास्कीले फेवाताल सरसफाई तथा जलकुम्भी व्यवस्थापनको लागि 3 लाख रूपियाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट गरिएको काम समेत प्रभावकारी देखिएको भन्दै उहाँले अहिले तालको मुहान क्षेत्रमा जलकुम्भी न्यून मात्रामा देखिने गरेको र फेवातालको सौन्दर्यमा सुधार आएको उल्लेख गर्नुभयो। अभियान प्रभावकारी देखिएको भन्दै फेवातालको दिगो संरक्षणको लागि आगामी दिनमा समेत आवश्यक पहल गर्ने उहाँको प्रतिबद्धता थियो। जलारी दिदीबहिनी समूहकी अध्यक्ष मीना जलारीले समूहको पहलमा फेवाताल सफाई अभियान 5 औं पटक सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले अभियानलाई निरन्तर तथा वातावरण संरक्षणको लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलको विशेष पहल र प्रेरणा महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा महिला सञ्जाल पोखरा छ, बंगलादी आमा समूह, मितेरी आमा समूह, पोखरा महानगरपालिका सरसफाई शाखा, वडा नम्बर 6 की जनप्रतिनिधि शोभा जलारी, फेवातालमा आश्रित जलारी समुदाय, अर्पण मत्स्य सहकारी लगायतको सहभागिता थियो।

0: अन्तर्लिंगी व्यक्तिले भोग्दै आएका सामाजिक विभेद, पारिवारिक दबाव, कानूनी अधिकार तथा समाजको दृष्टिकोण बारे जानकारी गराउने उद्देश्यले पोखरामा सचेतनामूलक कार्यशाला आयोजना गरिएको छ। क्याम्पेन फर चेन्जको आयोजनामा आज नेपाल परिवार नियोजन संघ कास्कीको कार्यसमिति तथा कर्मचारीलाई लक्षित गरेर कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा क्याम्पेन फर चेन्ज गण्डकीका अधिकृत कमल कञ्चन कार्कीले अन्तर्लिंगी व्यक्तिका समस्या, उनीहरूले भोग्नु परेको पीड़ा, समाजको दृष्टिकोण तथा कानूनी व्यवस्था कार्यान्वयनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्कीले विभिन्न उदाहरण प्रस्तुत गर्दै अन्तर्लिंगी व्यक्तिले परिवारदेखि विद्यालय, रोजगारी र समाजसम्म विभिन्न किसिमका विभेद सामना गर्नु परेको बताउनुभयो। कतिपय अवस्थामा परिवारले नै अन्तर्लिंगी भएको व्यक्तिलाई घर बाहिर आउन नदिने, विद्यालय नपठाउने तथा उनीहरूको पहिचान बाहिर नआओस् भन्ने प्रयास गर्ने गरेको उहाँले बताउनुभयो। अन्तर्लिंगी भएकै कारण रोजगारी तथा कोठा भाडामा लिन समेत समस्या हुने गरेको उल्लेख गर्दै कार्कीले यस्ता विभेद अन्त्यको लागि परिवार र समुदायबाटै सकारात्मक सोचको विकास आवश्यक रहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले अन्तर्लिंगी व्यक्तिका विषयमा समाजमा पर्याप्त जानकारी र चेतना आवश्यक रहेको बताउनुभयो। उहाँले यस विषयमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै समुदाय केन्द्रित जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। अन्तर्लिंगी व्यक्तिका विषयमा खुलेर कुरा गर्ने वातावरण अझै निर्माण भइ नसकेकाले सचेतना अभिवृद्धिको काम चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो। सबै क्षेत्रसँग सहकारी र हातमालो गर्दै अगाडि बढ़नुपर्ने उहाँले बताउनुभयो। कास्की जिल्ला अदालत बार एसोसिएशनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता नारायण शर्माले अन्तर्लिंगी व्यक्तिका विषयमा घर परिवारदेखि समुदाय, वड़ा र स्थानीय तहसम्म जानकारी फैलाउन सबैको दायित्व रहेको बताउनुभयो। नेपालको संविधानले समानताको दृष्टिले तुलनात्मक रूपमा राम्रो कानूनी व्यवस्था गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै केही समस्या रहेको उहाँले बताउनुभयो। कार्यशालामा 20 जना भन्दा बढ़ीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ प्रबन्धक नवराज तिवारीले गर्नुभएको थियो। क्याम्पेन फर चेन्जले अन्तर्लिंगी लगायत विभिन्न समुदायका व्यक्तिलाई मानसिक परामर्शमा सहयोग गर्दै आएको जनाएको छ। संस्थाले विद्यालय, आमा समूह, वड़ा तथा गैर सरकारी संस्था लगायतका क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। अन्तर्लिंगी व्यक्तिको विशेषताबारे जानकारी दिने तथा शैक्षिक सामग्री मार्फत समुदायलाई बुझाउने काम समेत गर्दै आएको आयोजकले जानकारी दिएका छन्। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल, स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856269।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA व्यवस्थापन, विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
2: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-22-572-87।
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच प्रत्येक महिनाको अन्तिम शनिबार अर्थात् यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श।
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2-65-53-834।
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

राति 9 बजेको अनपन हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्ड नाचलाई दिने निर्णय गरेको छ। साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ। मदन पुरस्कार 2082को लागि उत्कृष्ट 10 कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृतिमध्ये नेवार समुदायका परम्परागत मुकुन्दु नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभएको छ। मदन पुरस्कारको राशि 4 लाख रूपियाँ रहेको छ। पोखरा महानगरपालिका 5 पर्स्याङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणको लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको 5औं दिन सकिँदा 1,53,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको 5औं दिन आइतबार मात्रै 26,50,000 रूपियाँ सहयोग संकलन भएको पर्स्याङ बगैंचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिनुभएको छ। भोटेघुसी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितको लागि पोखरा स्थित ग्लोबल कलेजिएट स्कूलले 10,03,705 रूपियाँ सहयोग गरेको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत विपद व्यवस्थापन तथा पुननिर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरिएको हो। विद्यालयका प्राचार्य बाबुराम पन्तका अनुसार विद्यार्थीबाट 3,23,195, शिक्षक तथा कर्मचारीबाट 3,30,510 र विद्यालय प्रशासनबाट 3,50,000 गरी कुल 10,03,705 रूपियाँ संकलन गरिएको हो। चीन नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीको कारण चीनतर्फ मृत्यु हुनेको संख्या 43 पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले पुष्टि गरेका छन्। पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढ़ीको कारण 43 जनाको मृत्यु भएको र 519 जना बेपत्ता भएका छन्। पहिरोसँगै आएको बाढ़ीले चीन र नेपाल गरी दुवै देशमा लगभग 1,400 जनाको ज्यान गएको छ भने 5,500 भन्दा बढ़ीलाई बेपत्ता बनाएको छ। दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात 709.4 अर्ब अमेरिकी डलर पुगेको छ, जुन गत वर्ष कायम भएको 709.3 अर्ब अमेरिकी डलरको वार्षिक निर्यात रेकर्ड भन्दा पनि बढ़ी हो। दक्षिण कोरियाको व्यापार उद्योग तथा स्रोत मन्त्रालय र कोरिया भन्सार सेवाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वार्षिक निर्यात अझै 3 महिना बाँकी रहँदै गत वर्षको सम्पूर्ण निर्यातलाई उछिनिसकेको हो। अनुबन्ध हाइलाइट्स। अब खेल प्रसंग। लगातार तेस्रो जीतसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटमा सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हराए। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। नेपालका गुलशन झाले नट आउट 44, ईशान पाण्डेले 40, देव खनालले 39 रन बनाए। साउदी अरबका इस्तियाक अहमद र मोहम्मद आतिफले 2-2 विकेट लिएका थिए। यसअगाडि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। साउदी अरबका अब्दुल वाहिदले 77 रन, मोहम्मद आतिफले 30 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह अहिरीले 3-3 तथा ललित राजवंशीले 2 विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा बहरानीलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब बिहार रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरूष क्रिकेट टोली अन्तिम एक दिवसीय खेलमा पनि न्यूजील्याण्ड यससँग 2 विकेटले पराजित भएको छ। एक दिवसीय श्रृंखलामा नेपालको यो लगातार तेस्रो पराजय हो। नेपालले यसअघि तास्मिनियासँग 2 विकेट र दक्षिण अस्ट्रेलियासँग 138 रनको हार बेहोरिएको थियो। आज भएको अन्तिम खेलमा डार्विन स्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल एक पारी निर्धारित 50 ओभरमा 211 रनमा समेटियो। नेपालका लागि पवन सराफले अर्धशतकीय पारी खेले। उनले 92 बलमा 6 चौकाको मध्यमा 59 रन बनाएका थिए। पोखरेली टेनिस स्टार खेलाड़ी अभिषेक बास्तोलाले नेपाली टेनिसमा अर्को इतिहास रच्दैछन्। उनी एटीपी च्यालेन्जर ट्रफी खेल्न जाने भएका छन्। यो प्रतियोगिता खेल्न अभिषेक नेपालको पहिलो टेनिस खेलाड़ी बन्नेछन्। 7 देखि 13 सेप्टेम्बरसम्म भियतनामको फान थिएट स्थित नोभावर्ल्डको हार्डकोर्टमा उक्त च्यालेन्जर ट्रफी हुनेछ। वाइल्ड कार्डबाट प्रवेश पाएका अभिषेकले क्वालिफायरमा जापानी खेलाड़ी युता कावाहासी विरूद्ध खेल्नेछन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान सम्पन्न। मतगणना भोलि बिहान 8 बजेबाट गरिने।
भोटेकोशी बाड़ीमा परेका 1341 शव भेटियो 4996 जना अझै सम्पर्कविहीन। परराष्ट्र मन्त्री खनाल र कोरियाका विदेश मन्त्री छो बीच भेटवार्ता, पुननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता। रसुवागढ़ी नाकामा बाढ़ीको विनाश, 10 अर्ब भन्दा बढ़ी क्षति, 4 पर्व लक्षित सबै सामान भगे। प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ग्रान्ड शोमा सीमित हुन नहुने गगन थापाको भनाई। नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्नेमा जोड़। फेवाताल सफाई अभियान जारी, जलकुम्भी नियन्त्रणमा उपलब्धि, संरक्षणका लागि सहकार्य आवश्यक। तिब्बत क्षेत्रमा बाढ़ीबाट मृत्यु हुनेको संख्या 43 पुग्यो, 519 जना बेपत्ता। विश्वव्यापी चुनौतीबीच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि र एसीसी प्रिमियर कपमा लगातार तेस्रो जितसहित नेपाल सेमी फाइनलमा प्रवेश। न्यूजील्याण्ड यससँग अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए पराजित। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंस दे घर रंग लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेंस
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्य नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौँ पालिखे ढाका टोपी
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
10: हजुर सुन्नुहोस् त
2: खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साठ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
12: फोन
11: 5308-15-5308-15,
12: मोबाइल नम्बर 9850-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
14: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
15: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
14: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
15: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
14: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
15: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
14: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
15: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कली चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: हेलो,
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
1: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
0: वर्ज पेंट।
19: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
20: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
19: उपचार हुने समस्याहरू
20: हृदयघात,
19: हाई ब्लड प्रेसर,
20: हार्ट फेल,
19: छातीको दुखाई तथा थकान,
20: मुटुको भल्कमा समस्या,
19: मुटुको बाथ रोग,
20: हाई ट्राइग्लिसेराइडिटिजी,
19: मुटुको धड्कनमा अनियमितता,
20: हाई कोलेस्ट्रोल,
19: पेसमेकर राखेको वा राख्नु पर्ने,
20: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
19: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
21: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
19: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
20: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: हो।
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 10 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।